दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकामा खसीबोकाको माग बढ़न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यका बाहिरका जिल्लाबाट खसीबोका भित्रिने क्रम जारी रहे पनि बाढ़ी पहिरो र राजमार्गको अवरोधले ढुवानीमा कठिनाई थपेको छ।
3: दशैं तिहार र छठ लगायतका चाडपर्वका समयमा हुन सक्ने कृत्रिम अभाव, ठकेर अस्वाभाविक मूल्य वृद्धि रोक्न सरकारले बजार अनुगमन तीव्र बनाएको छ। उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउने र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढ़ाएको छ।
2: पछिल्लो 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1,016 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष 2082-83 सँगै चालू आर्थिक वर्षको साउन तथा भदौ महिनामा कोशी प्रदेशका जिल्ला मध्ये सबैभन्दा बढ़ी सुनसरीमा 231 जनामा डेंगी संक्रमण भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
3: बन्दीपुर केवल कार एण्ड टूरिज्म लिमिटेडको ब्राण्ड बन्दीपुर यहले दशैं तिहारको पर्वको विदाको अवसर पारेर बन्दीपुर फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। तनहुँको डुम्रे स्थित बन्दीपुर केवल कारको लोअर स्टेशनमा सञ्चालन हुने यस महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षणहरू समावेश गरिएका छन्।
2: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाइएको र होल्डिङ सेन्टरमा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले स्पष्ट पारेको छ।
3: सरकारले पूर्वाधार विकासका लागि लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। संघीय शासन प्रणाली अनुसार पूर्वाधार विकास सम्बन्धी कानूनी व्यवस्था परिमार्जन, वैकल्पिक वित्तीय स्रोत परिचालन तथा शहरी पूर्वाधारमा दीर्घकालीन लगानी विस्तार गर्ने उद्देश्यले सरकारले कोष बनाउन लागेको हो।
2: नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएको निष्कर्ष निकाल्दै दूरसंचार ऐन 2053 दफा 47(1) बमोजिम कार्यवाही गरेको हो।
3: अब शेयर बजार। मंगलबार शेयर बजार सामान्य अंकले बढ़ेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से बन्द हुँदा 4.12 अंकले बढ़ेर बन्द भएको। मंगलबार नेप्से 0.15% बढ़ेर 2,599.93 बिन्दुमा पुगेको छ। मंगलबार नेप्से बढ़दा 4,73 करोड़ रूपियाँ बराबरको 1,35,00,000 कित्ता शेयर कारोबार भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घरायती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रूसले इरानलाई कुनै सहयोग गरे जस्तो आफूलाई नलागेको बताएका छन्। उनले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरानलाई सघाउँदा चीन र रूसले धेरै गुमाउनु पर्ने दावी गरे। उनीहरूले सहयोग गरे पनि त्यो एकदमै न्यून तहमा हुनुपर्छ, तर मलाई लाग्छ उनीहरूले पटक्कै गरेका छैनन्। गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए।
3: अब खेल खबर। ब्याटिङ सँगै बलिङमा पनि उत्कृष्ट साथ पाउँदा नेपालले ओमानमा जारी आईसीसी विश्वकप लिग टूको श्रृंखलामा लगातार दोस्रो जीत रचेको छ। यसअघि नै लिग टूको शीर्ष चार होरबाट बाहिरिसकेको नेपालले मंगलबार घरेलु टोली ओमानमाथि 113 रनको रबाफिलो जीत रचेको हो। नेपालको जीतमा करण केसीले अलराउण्डर प्रदर्शन गरे र म्यान अफ दि म्याच पनि भए। आक्रामक ब्याटिङ र प्रभावशाली बलिङ मार्फत करणले उत्कृष्ट फिनिशर र अलराउण्डरका रूपमा आफूलाई प्रमाणित गरेका छन।
2: अब विचार विश्लेषणको पालो। आस्था र उल्लासको अनुपम उत्सव शीर्षकमा कृष्ण भूषालको विचार हिमालय टाइम्समा छापिएको छ। नवरात्रीको शक्ति साधनादेखि विजय दशमीको विजयोल्लास र कुजाग्रत पूर्णिमाको शरद सौन्दर्यसम्म फैलिएको दशैं आस्था र उल्लासको अनुपम संगम हो। यो पर्वले केवल देवी देवताको विजय स्मरण गराउँदैन, बरू हरेक मानिसभित्र विद्यमान लोभ मोह अहंकार र अन्याय जस्ता आसुरी प्रवृत्तिमाथि विवेक सद्भाव करूणा र सत्यको विजय हुनुपर्ने शाश्वत सन्देश पनि दिन्छ। दशैं नेपाली समाजको जीवन्त सांस्कृतिक धरोहर पारिवारिक पुनर्मिलनको उत्सवको प्रतीक पनि बनेको छ।
3: हाउस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सूचना निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको आयोजनामा निम्न मिति स्थान र समयमा निवृत्त राष्ट्र सेवक समाज नेपाल वालिङको प्रथम सम्मेलन हुने भएकोले सम्पूर्ण निवृत्त राष्ट्र सेवक तथा नेपाल सरकार पेन्सनरहरूलाई उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ।
1: मिति यही असोज 28 गते।
0: स्थान उपकार बचत तथा ऋण सहकारी संस्था वालिङको सभाहल वालिङ 8 मोडदेखि माथि।
1: समय बिहान 11 बजेदेखि।
0: अनुरोध हक निवृत्त राष्ट्र सेवक समाज नेपाल स्याङ्जा।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजे छ।
3: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

विजयादशमी 2083 को यस पावन अवसरमा हाम्रा शेयर सदस्य विज्ञापनदाता श्रोतागण शुभेच्छुक एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आदिखोला FM 105.4 MHz परिवार वालिङ 8 ग्याङलिङ।

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खिम्बुम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरू, फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी आइरहेका छौं। युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी हरेक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। आदरणीय श्रोता, विपत्तिले थलिएका नागरिकलाई चाड़ पर्वमै महँगीको मार छ र अहिलेको अवस्थामा घर जानेहरूको पनि लर्को छ काठमाडौँ उपत्यकाबाट। तर बाटोघाटोको अवस्था एकदमै त्यति राम्रो छैन। एकदम ध्यान दिएर बाटोघाटो र मौसमको बारेमा बुझेर मात्र यात्रा गर्नुहुन पनि हामी हार्दिक अनुरोध गर्दछौ। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार रेड जोनमा परेका छन्। आन्तरिक छानबिन शुरू गरिएको छ। औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको छ। प्रमाण संकलन गर्ने, पीड़ित महिलासँग पनि बुझ्ने, भाइरल अडियोबारे उजुरी आउँदाखेरि चाहिँ कार्यवाही प्रक्रियामा अगाडि बढ़ाउने, छानबिनमा सघाउन तयार रहेको खगेन्द्रले बताएको कुरालाई पनि जोड़ दिने र अहिलेसम्म को को अडियो प्रकरणमा तानिएका छन् त लगायतका विषयहरूमा पनि आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ। र पीड़ित भनिए कि महिलाले पनि केही संचार माध्यममा बोलेका विषयहरू पनि आएका छन्। तर त्यो अडियोको आधिकारिकताको बारेमा पनि थप परीक्षण गर्ने तयारी पनि भइरहेको बताइएको छ। र आदरणीय श्रोता, जुन अडियोमा उल्लेखित प्रक्रिया र अडियोमा तत्कालीन बेला आएको अडियोमा भनिएका शब्दहरू र वाक्यहरूबाट चाहिँ पीड़ित महिला को हुन् भन्ने कुरा स्पष्ट नै भइ नै सकेको छ र त्यो विषयमा अब अडियोको परीक्षणको पनि माग गरिएको छ। आदरणीय श्रोता, आखिर खगेन्द्र सुनारले ती महिलामाथि त्यत्रो अभद्र व्यवहार किन गरे त? आजको नेपाली बहसमा हामी त्यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। अभद्र व्यवहारदेखि ज्यान लिनेसम्मका अभियोगहरू दर्ता भएका छन्। सुनारमाथि महिलालाई अपशब्द प्रयोग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार फेरि विवादित बनेका छन्। पार्टीले केन्द्रीय अनुशासन आयोग मार्फत आन्तरिक छानबिन शुरू गरेको बताएको छ। घटनामा स्वतन्त्र अनुसन्धान र सम्भावित फौजदारी कसुरमाथि छानबिन गर्नुपर्ने माग उठिरहेकै बेला सरकारी निकायले मुख खोलेको छैन। अडियोको प्रमाणिकता पुष्टि हुन भने बाँकी छ र राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले यस विषयमा पनि आवाज उठाएका छन्। अझ विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्वाला संग्रौलादेखि लिएर धेरैले यस विषयमा चाहिँ छानबिनको माग गरेका छन्। सुन्नै नसकिने तुच्छ लगायतका टिप्पणीहरू सामाजिक सञ्जालमा यतिखेर भइ नै रहेका छन्। त्यसैले गर्दाखेरि एउटा जनताको अभिमत पाएर आएको मान्ने र उनको व्यवहारका विषयमा निरन्तर रूपमा प्रश्नहरू उठेका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्नेछौ। हिंसाको पनि हद हुन्छ, यो घटनामा सामान्य होइन, बच्चामाथि सुरक्षाको खतरा छ। सरकार, नेपाल प्रहरीले तत्काल महिला र बच्चाको ज्यान सुरक्षामा ध्यान दिओस्। महिला र बाल बालिकामाथिको हिंसा कुनै पनि अवस्थामा स्वीकार्य हुँदैन भनेर नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले बताइरहँदाखेरि सांसद सुनारमाथि छानबिन शुरू भइसकेको, छानबिनमा लामो समय नलाग्ने र गर्नुपर्ने सबै छानबिन गर्नुपर्ने, अनुशासन आयोगले निर्णय गरेर काम अघि बढ़ाइसकेको कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र फुर्लाकोटीले बताएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। नेपाली कंग्रेसको मतगणना अझै बाँकी छ, निरन्तर रूपमा भइ नै रहेको छ र धेरै पदाधिकारीहरूमा र केही खुलातर्फका महिला केन्द्रीय सदस्य लगायतका रिजल्टहरू आउट भएको छ र 15 महाधिवेशनले नेपाली कंग्रेसको यो महाधिवेशनले दिन खोजेको सन्देशका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौं। यो दशैंको सम्मुखमा हामी धेरै विषयलाई उठाउन चाहन्छौं। बजारमा कालो बजारी बढ़िरहेको छ, ग्यास पाउन अझै हम्मे हम्मे छ, मुस्किल छ, महँगीको मार जनताले खेपिरहेका छन्। अब खसी बोका लगायतको मासुको मूल्य अचाक्ली वृद्धि भएको छ। तपाईँ मासु किन्न जानुभयो भने सामान्य पैसाले नपुग्ने एउटा परिस्थिति छ। त्यसैले गर्दाखेरि यो महँगीमा चाहिँ दशैंलाई एकदमै सजिलो सरल तरिकाले कसरी मनाउन सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने एउटा बाध्यात्मक परिस्थिति पनि आएको छ। आदरणीय श्रोता, आफू बाँचियो भने फेरि पनि रमाइलो गर्ने दिनहरू आउँछन्। दशैं आउँछ, तिहार आउँछ, छठ आउँछ, तर यो विपत्तिका बेला चाहिँ दशैंलाई धेरै ठूलो भड्किलो बनाउनु पर्ने एउटा परिस्थिति छैन। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्न चाहन्छौ। नेपाली बहसमा आदरणीय श्रोता, र विशेष गरी अब यो सरकारले कसरी काम गर्दैछ त, सरकारले कसरी काम गर्न सक्छ त, सरकार साँच्चै जनता केन्द्रित छ त, जनमैत्री छ त, यो सरकारले जनताका समस्या र गुनासाहरूलाई सम्बोधन गर्न सकेको छ त, आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि कुराकानी गर्छौ र गृहमन्त्री यतिखेर भारत हुनुहुन्छ, प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको छ, छिमेकी राष्ट्रहरू बीचको सम्बन्धका विषयमा पनि आज हामी बहस गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईबी टोल, एनआईएम ब्याङ्कबाट एक घर तल, सम्पर्क मोबाइल 9845648622 र 9921474029।
1: हामी कहाँ बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायत दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ सिटी पोलिक्लिनिक, वालिङ 8 मेन बजार, सम्पर्क फोन नम्बर 03741 5494, मोबाइल 98 5 60 32 504।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ हस्पिटल प्राली वालिङ दस भकुण्डे ठाडो लाइन पेन्सन क्याम्पको आडैमा सम्पर्क फोन नम्बर 0364121

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ इन्टरनेट प्रणाली, वालिङ आर्ट मोड, इन्टरनेट जडान तथा सहयोगका लागि सम्पर्क फोन नम्बर 0364142558।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, NIC ब्याङ्कको अगाडि। सम्पर्क फोन 0635 90 025, सम्पर्क मोबाइल 98 60 40 78 22।
2: हामी कहाँ बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायतका दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: रेडियो आदि खोला 105.4।
4: यो दसैँमा बेफुका सामान किन्दा 30,200 रुपियाँसम्म। डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ प्याथोलोजी क्लिनिक तल्लो वालिङ टाइम फार्मेसीको अगाडि सम्पर्क फोन नम्बर 0635900018 मोबाइल 98137969611 र 98401565535।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि हामीलाई सम्झनुहोस्।
2: रेडियो आदिखोला 105.4
3: नेपाललाई सर्वप्रथम विजय दशमी 2083 को हार्दिक मंगलमय शुभकामना, साथसाथै तपाईं लगायत सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद।
4: तर नेपाली कंग्रेसको 15 महाधिवेशन त राम्रै फलिफा भयो नि त रामरी खतिवडाजी, राम्रै सम्मानजनक मतले विजय हासिल गरिदिनुभयो होइन?
3: होइन, यो मेरो व्यक्तिगत विजय भन्दा पनि समग्र पार्टी नेपाली कांग्रेसलाई भोलिका दिनमा पहिलो र प्रिय पार्टी बनाएर लिएर जान सक्ने वातावरण बनोस्, मेरो तेरो होइन हाम्रो र राम्रो मान्छेलाई लिएर जान सक्ने वातावरण बनोस्, नेपालको प्रजातन्त्रमाथि देखिएका बाछिटाहरू अन्त्य गर्न सकियोस्, संसदीय व्यवस्थालाई अझ दह्रो बनाउन सकियोस्, राष्ट्रियता कमजोर भयो भने त्यसलाई तपाईँको अझ दह्रो बनाउन हामी पहल गरौं। त्यति मात्र होइन, हामी चाहन्छौं सम्पूर्ण देशका प्रजातन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिएर अहिलेका यी साना तिना मसिना सम्पूर्ण अप्ठ्यारा अवस्थाहरूलाई सामना गर्न सकौं, देशमा लगानीको वातावरण सिर्जना होस्, यो बाटोमा हामी जानुपर्दछ। पुराना पुस्तालाई सम्मान गरेर नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने वातावरण सिर्जना होस्। सबले यिनै धेरै कुराहरूलाई राखेर जसले मलाई यति धेरै मतदान गर्नुभयो, सम्पूर्ण महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेसका साथीहरू, प्रवासबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरू, शुभचिन्तकहरू जो पार्टीमा रहर नरहर जासुकै भएर पनि यस्ता मान्छेले जित्दियोस् भनेर शुभेच्छा प्रदान गर्नुभयो, तीप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। नेपालको राजनीतिमा सम्पूर्ण राजनीति बाटो एउटा बाटो पहिल्याउने पार्टी जसले जनताबाट निर्वाचित शासन पद्धतिको शुरूआत गर्यो, जनतालाई जनताको मतबाट शासनमा पुगिन्छ भनियो, हामीले लिएको सिद्धान्त आज विजय प्राप्त गरेर सबै पोलिटिकल पार्टीहरू हिजो जनमतबाट होइन बन्दुकबाट शासन गर्छु भन्ने पनि अहिले यही सिद्धान्तमा आएर जनताकै अगाडि आएर सबै पोलिटिकल पार्टीहरू साथमा हुन्छ। बहुदल नमान्ने बहुदलवादी हुनुभयो, गणतन्त्र नमान्ने गणतन्त्रवादी हुनुभयो, यो सबै अवस्थाको नेतृत्व गरेको नेपाली कांग्रेसले अब समग्रमा नेपाली जनतालाई राष्ट्रियता कमजोर भएका बेला, संसद व्यवस्थामाथि प्रहार भएका बेला, न्यायपालिकामाथि अपमान भएका बेला सबै एक भएर अब कांग्रेसलाई पहिलो र प्रिय पार्टी बनाउन लानुपर्छ। तिता मिठा कुराहरू बिर्सिनुपर्छ, हिजोका सबै राम्रा कुराहरू साथमा जनताका बीचमा लिएर जाने वातावरण गर्नुपर्छ।
4: अब एउटा कुरा चाहिँ, नेपाली कंग्रेसको यो 15 महाधिवेशनको मुख्य ध्येय यसले दिन खोजेको सन्देश, अझै पनि मतगणना त जारी नै छ, 35 वर्ष मुनिका युवाहरूदेखि लिएर जेनजी उमेरकाहरूदेखि लिएर पाको उमेरसम्मका पुस्ताहरू पनि त्यहाँ चाहिँ समेटेर आएका छन्, गगन थापाको नेतृत्व चाहिँ एउटा सफल र सबल नेतृत्व बन्ने आधारहरू के हुन्?
3: अहिले तपाईँको हामीले नेपाली कांग्रेसको विधान भरै यसलाई भोलि केही गर्नुपर्ने पनि हुन्छ। आज नयाँ पुस्तालाई आकर्षित गर्न हामीले जेनजी अथवा 35 वर्ष उमेरका भन्दा तलका साथीहरूलाई विधानमै उल्लेख गरेर सेन्ट्रल कमिटीमा पोलिसी लेभलमा ल्याउने विधान बनायौं। त्यति मात्र होइन, परवासमा रहेका नेपालीहरूले नेपाली कांग्रेसको विधान केन्द्रीय नीति मार्फत के गर्ने देशमा भन्न उहाँहरूको प्रतिनिधित्व हुने केन्द्रीय सदस्य ल्याउने व्यवस्था गर्यौं प्रवासबाट पनि। त्यति मात्र होइन, बुद्धिजीवीहरू काहीँ छुट्यो भने उहाँहरूलाई पनि केन्द्रीय समिति ल्याउने व्यवस्था गर्यौं। हिजोको पुस्तालाई सम्मान गर्न प्रजातन्त्र सेनानी भनेर द्वन्द पीड़ित भनेर उहाँहरूलाई पनि पार्टीको राजनीतिमा केन्द्रीय कार्य समितिमा केन्द्रीय पोलिसीमा ल्याउन हामी सफल भएका छौं। त्यति मात्र होइन, युवा विद्यार्थी महिला दलित जनजाति पिछड़िएको वर्ग सम्पूर्णलाई हटाउने मधेसलाई हटाउने हामीले विधान बनाएका छौं। यति राम्रो विधान नेपालमा मात्र होइन धेरै ठाउँमा छैन होला, सबैको समानुपातिक र समावेशी व्यवस्था गरेका छौं। यो हेर्दाखेरि 15 महाधिवेशन एकातिर असाध्यै राम्रै सफल भएको छ, त्यो सँगसँगै हामीले केही क्लस्टरहरू बढाएर अलि मान्छेहरूलाई बढी व्यवस्थित गर्न पदाधिकारी पनि थप्यौं, अरू साथीहरू पनि ल्याएका छौं, भोलिको राजनीतिमा यसलाई कसरी अझ व्यवस्थित गरेर जाने भन्ने चुनौती त छँदैछ। त्यसको सामना गरेर सबैको आकर्षित पार्टी बनाउन सफल भएका छौं। यसमा फेरि पनि अनुरोध गर्छु, हिजोका हाम्रा श्रद्धेय नेताहरू जो नेपालको राजनीतिमा आफ्नो परिवार गुमाउनु भएको छ, सम्पत्ति गुमाउनु भएको छ, प्रवासमा जानुभएको छ, कतिपय नेताहरूको चित्त हामीबाट दुखेको होला, ती सबैलाई एकै ठाउँ ल्याउन हामी निरन्तर प्रयत्न रहन्छौं। पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तालाई आकर्षित गरेपछि नेपाली कांग्रेस सबैको पार्टी बन्छ, सबै हटाउने, सबै बस्ने, सबै समेट्ने पार्टी बन्छ। यही पार्टीबाट नेपालको राजनीतिका सबै समस्याहरू समाधान भएका छन्, भोलि पनि हुन्छन्। कहिलेकाहीँ अलिकता भलबाडी आयो भने खरे खोलाले पनि नदीलाई खेक्छ, अहिले राजनीतिमा भएको त्यही हो। हामी सम्पूर्ण देशवासीहरूलाई अनुरोध गर्न चाहन्छौ, तपाईँहरूको विश्वास डगमगाउन दिनुहुन, आस्थालाई डगमगाउन दिनुहुन, राजनीति प्रतिबद्धतालाई पूरा गर्छौं। यही पार्टीको नेतृत्वमा आगामी दिनमा नवनिर्माण नेपाल बनाउने र सबैको आस्था र भरोसा केन्द्र नेपाली कांग्रेस पार्टी हो भन्ने विश्वास दिलाउन चाहन्छु।
4: अब एउटा कुरा चाहिँ, विशेष महाधिवेशनमा सहभागी नभएका तर 15 महाधिवेशनमा सहभागी भएकै नेताहरू चाहिँ कतिपय पराजित हुँदै गर्दाखेरि तपाईँ लगायत केही नेता विजयी हुनुमा चाहिँ आफ्नो लोकप्रियतालाई नै यसलाई मान्नुहुन्छ वा चाहिँ यो कस्तो खालको सेटिङ मिल्यो? फेरि
3: म सेटिङमा त विश्वासै गर्दिन, गरेको पनि छैन र हुँदा पनि होइन। अब अझ म त तपाईँले भने विशेष महाधिवेशन सहभागी नभएकै व्यक्ति हुँ, तर महाधिवेशन हुनुपर्छ भन्ने चाहिँ थिएँ म। जुन दिन नेपाली कांग्रेसको चारता र रूख निर्वाचन आयोगले दियो, अदालतले दियो, त्यो दिनदेखि नै म नेपाली कांग्रेस चारता र रूख जहाँ छ त्यही पार्टी नै आधिकारिक पार्टी हो भनेर हिँडेको हुँ र हुन पनि त्यही हो, विवादै छैन। र अहिले अधिवेशन भइसक्यो, हामी अनुरोध गर्न
4: चाहन्छौँ,
3: म अनुरोध गरे यो हामी चाहिँ अब तेरो मेरो होइन, हाम्रो र राम्रोलाई छान्छौं, काम गर्नेलाई ठाउँ दिन्छौं, कान भर्नेलाई होइन। त्यति मात्र होइन, परिश्रमीले ठाउँ पाउँछ, परिकर्मीले होइन, नेताको वरिपरि घुम्नेले होइन, कार्यकर्ता बीचमा जाने परिश्रमीले काम गर्छ, नेता र नाताका होइन नीतिका मान्छेहरूलाई ठाउँमा ल्याएर यो पार्टी अगाडि बढ्छ।
4: अब तपाईँ सहमहामन्त्रीमा निर्वाचित भइसके पछाडि विशेष महाधिवेशनको औचित्य बारेको आफ्नो पुरानो धारणा परिवर्तन गर्नुभयो कि अझै केही अडानहरू छन् त्यसमा?
3: होइन, त्यतिखेर मेरो कुरा के हो भने विशेष महाधिवेशन र नियमित महाधिवेशनमा विभाजित भएर कांग्रेस चुनावमा जाँदा घाटा हुन्छ भन्ने थियो, यो बितेको कुरा हो। अब अधिवेशन भइसक्यो, म यही नियमित महाधिवेशन नै भयो नि त अहिले त। अब अधिवेशन भइसक्यो, यसैबाट धेरै साथीहरूले, अधिकांश साथीहरूले माया गर्नुभएको छ। अब यो राजनीति गुटको होइन, जुटको राजनीति बनाएर अगाडि जाउँ। अब हिजोका कुरा, तितामिठा कुरालाई बिर्सिनुपर्छ र पार्टीलाई एकताबद्ध भएर सभापतिको नेतृत्वमा सभापतिलाई बलियो बनाउँदै हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ र पुराना नेताहरूलाई पनि हामीले संवादबाट सबैलाई एकै ठाउँ ल्याएर पार्टीलाई डर र बलियो बनाउन लाग्नुपर्छ।
4: तर देउबा पक्षको पनि त महाधिवेशन चलिरहेको छ, मंसिरमा पनि महाधिवेशन गर्दै हुनुहुन्छ नि त उहाँहरू पनि होइन, एउटै कंग्रेसका दुईटा महाधिवेशन।
3: यति अनुरोध गर्न चाहन्छु सबै नेताहरू, जुन दिन आफ्नो घरबार विहीन हुनुभयो, परिवार विहीन हुनुभयो, प्रवासमा बस्नु पर्यो, लोकतन्त्र थिएन, यस्ता नेताहरूलाई कांग्रेस कमजोर भएको आफ्नै आँखाले देख्ने इच्छा हुँदैन। अलिकता प्राविधिक कुराहरू ती मिल्छन्, संवादबाट विश्वका ठूला ठूला युद्धहरू त संवादबाट मिलेका छन् भने हाम्रो आन्तरिक कुरा संवादबाट मिल्छ र कांग्रेस एक भएर चुनावमा जान्छ।
4: सहमहामन्त्रीमा पुगिसके पछाडि अब तपाईँको प्राथमिकता पार्टी रूपान्तरण फेरि वा चाहिँ आगामी निर्वाचनमा राजनैतिक प्रभावलाई चाहिँ कसरी विस्तार गर्ने भन्ने एजेन्डा के छ?
3: अब पहिलो कुरा त निर्वाचन गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु, फेरि पनि भने यो तो मेरो भन्ने अब रहँदैन, हामी सबैको भन्ने भावनाले काम गर्नुपर्दछ। सबैलाई म धन्यवाद पनि दिन चाहन्छु र आगामी दिनमा मैले भने सबैलाई समेटेर सबैलाई अट्ने बनाएर पुरानालाई सम्मान गर्दै नयाँले आकर्षित गर्ने वातावरणबाट अगाडि जानुपर्छ।
4: तपाईँको विजयलाई कार्यकर्ताले परिवर्तनको अपेक्षासँग जोडेर पनि हेरेको हुन सक्छन्, यदि पार्टीभित्र
3: पार्टीका कार्यकर्ताको भावना विपरीत नेपाली कांग्रेस जाँदैन, पार्टीका कार्यकर्ताको भावनालाई आफूले समेटेर अगाडि नेपाली कांग्रेस जान्छ। त्यसैले म यसमा विवाद गरेर पार्टीलाई विवादित बनाउन चाहन्न र यस्ता अभिव्यक्ति पनि मबाट हुँदैनन्। अब पार्टीलाई दह्रो र बलियो बनाउन सम्पूर्ण साथीहरू एक भएर अगाडि लाग्नु भएको छ, अब यो अधिवेशनको सम्पूर्ण रिजल्ट आइसकेपछि मिटिङ बस्छ, सभापतिजीले समन्वय गर्नुहुन्छ, हामी सबैसँग समन्वय गरेर अगाडि जान्छौँ। विवादित कुराले कसैलाई फाइदा गर्दैन, ईर्षा घमण्डले कसैलाई फाइदा गर्दैन, त्यसैले जति सक्दो मलिन नम्रताले नै मुलुकलाई अगाडि बढाउनतिर लाग्नुपर्दछ। पार्टीमा पनि त्यही हो, सबै आम कार्यकर्तालाई फेरि पनि धन्यवाद दिन चाहन्छु। तपाईँहरू कपार स्नेह मायाका कारण हामी सबै विजय भएका छौँ। केवल यो विजय व्यक्तिगत विजय होइन, सम्पूर्ण नेपालीको विजय, प्रजातन्त्रको विजय, कानूनी राज्यको विजय, प्रेस स्वतन्त्रताको विजय, राष्ट्रियता कमजोर हुँदा बलियो बनाउने विजय, संसदीय व्यवस्थामाथि प्रहार हुँदा त्यसलाई छेक्ने विजय, यसका रूपमा लगानीको वातावरण सिर्जना गर्ने विजय, युवाहरूलाई स्वदेशमै रोजगारीको अवसरहरू सिर्जना गर्ने विजय का रूपमा हामी लिएर जानुपर्छ। त्यही बाटोमा हामी
4: सहमहामन्त्रीज्यू, अब सरकारको अलिकति कुरा गरौं, किनभने दशैं तिहार मुखमै छ, आइसक्यो। घटाई स्थापना नेपालीहरूले गरिसके, तैपनि भोटेकोसी बाढ़ीदेखि लिएर अस्ति मात्रै बुढी गण्डकीमा आएको बाढ़ीदेखि छिटफुट मात्रामा हुने वर्षाका कारणले गर्दाखेरि धेरै प्रियजनहरूलाई गुमाएका नेपालीहरूको दशैं त्यति राम्रो छैन, खल्लै छ, महँगी उत्तिकै छ, आवाजावत गर्नका निम्ति निकै ठूलो कठिनाई छ। विपक्षी दलको एउटा नेताको हिसाबले अब त सहमहामन्त्री जस्तो गरिमामय पदमा आसीन एउटा व्यक्तिका हिसाबले सरकार कता छ र प्रतिपक्षी कहाँ छ अहिले?
3: म यति अनुरोध गरे, अहिले हामी अधिवेशनमा केन्द्रित भएका थियौं, यो बेला भोटेकोसी मात्र होइन, अहिले तपाईँले देख्नुभयो गोर्खाबाट बुढी गण्डकीमा काली गण्डकी ठूलो एउटा तपाईँको चाहिँ ठूलो त्यता पनि बाढ़ी आयो, धेरै ठूलो धनजनको क्षति भएको छ। हामीलाई पहिला भूकम्पले त्यत्तिकै क्षति गर्यो 2072 नाकाबन्दीले त्यत्तिकै हामीलाई पीड़ा भयो, त्यसपछिबाट कोविडका कारणले त्यस्तै हामी समस्यामा पर्यो। त्यो मात्र होइन, योभन्दा अघिल्लो वर्ष तपाईँको हामी अघिल्लो वर्ष नै तपाईँको रोशी खोलातिर आएको बाढ़ीले अरबौंको क्षति भयो, अहिलेसम्म त्यसमा लगानी ल्याउन सकेका छैनौं। त्यसपछि जेन्जी मुभमेन्टको बेला तपाईँको देखिहाल्नुभयो धेरै ठूला संरचनाहरू ध्वस्त भएका छन्, त्यसमा पनि हामीले निर्माण गर्नुपर्नेछ। त्यसपछि अहिले झन् भोटेकोशी र यो अहिले गोर्खामा आएको बाढ़ीका कारणले यत्रो क्षति छ, यसलाई पुनर्निर्माण गर्नलाई हामीलाई धेरै ठूलो लगानीको वातावरण सिर्जना गर्नुपर्नेछ। सरकार साना तिना कुरामा अल्झिएर बस्नु भएन, नेपाली जनतालाई परेका पीर मार्कामा केन्द्रित भएर यी सबै समस्या समाधानतिर लाग्नु पर्यो। केवल फेसबुकमा रमाउने लाइकमा रमाउने काममा होइन, जनताका बीचका समस्याहरूलाई समाधान गर्न अगाडि बढ्नु पर्यो। म धेरै अहिले आलोचना गर्न चाहन्न, तर सरकारमा बस्नेहरूलाई यति जानकारी होला, प्रतिपक्षमा जाँदा ठूलो आवाज कुरा कुर्लिनेहरू, सरकारमा जाँदा सबै कुरा बिर्सिने प्रवृत्ति अन्त्य हुनुपर्छ। सरकार र प्रतिपक्षको धेरै टाढाको दूरी हुँदैन, एक मिटर आधा मिटरको दूरी हुन्छ। प्रतिपक्षमा बस्दा एउटा कुरा, सरकारमा बस्दा अर्को कुरा गर्ने प्रवृत्तिको अन्त्य गरौं र नेपाली जनतालाई परेका अप्ठ्याराहरू समाधान गर्न सम्पूर्ण पार्टीहरू एक भएर लागू भनेर अनुरोध गर्न चाहन्छु।
4: अब सहमहामन्त्रीजी, एउटा अडियो बाहिर आएको छ होइन, निकै आलोचना भइरहेको छानबिन गर्दैछ राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले, खगेन्द्र सुनारको अडियो दावी गरिएको छ। हिजो महिलाले एउटा संचार माध्यममा कुरा गर्दै त्यो मेरो अडियो होइन भनेर त्यसको चाहिँ प्रतिवाद गरेको विषय छ, यो प्रक्रियालाई कसरी हेर्नु भएको छ जिम्मेवार दलको नेताका हैसियतले?
3: मैले यति भने, एकजना महिलाले मेरो होइन भन्नुभयो, तर कोही न कोही महिला त होला नि त्यहाँ, एकजना जसको बारेमा तपाईँले इन्टरभ्यू लिनुभयो उहाँले मेरो होइन भन्नुभयो, तर कोही न कोही त बोलेको सुनिन्छ, कोही न कोही महिला होला, अडियो आएको छ, यसमा पार्टीले पनि छानबिन गर्नुपर्छ, सरकारले पनि गर्ला। अभद्र र अशिष्टताले नयाँ पुस्तालाई के म्यासेज दिन्छ, हामीले गर्नुपर्ने के हो, त्यो जानकारी सरकारले पनि जनतालाई सजग गराउला। त्यही भिडियो अडियो अरूको आएको भए के हुन्थ्यो, एउटा पार्टीको आउँदा एउटा कानून, अर्को पार्टीको आउँदा अर्को कानून नहोला नि त।
4: राइट टू रिकल भन्छ राष्ट्रपतिले, सम्भव हुन सक्छ गर्न
3: सक्छ। अब उहाँहरूको पार्टीको बारेमा म कसरी भनौँ, उहाँहरूले के गर्नुहुन्छ उहाँहरूकै जिम्मा छोडिदिनुहोस् त।
4: र जाँदा जाँदै अब नेपाली कंग्रेसको साझा सहमहामन्त्री बन्न सक्ने तपाईँको एजेन्डाहरू के छन् बताउनुहोस् सबै?
3: म साझा नै हुने कहाँ, म व्यक्तिगत हुँ त, सबैको हुँ, सबै साथीलाई
4: व्यक्तिगत हुने चलन छ नि त कंग्रेसमा, गुट
3: होइन। तपाईँले फेरि अहिले मलाई विवादित नबनाउनुहोस् न, म सारा नेपाली कांग्रेसको कार्यकर्ताहरूले माया गरेको मान्छे हुँ, म साझा हुन्छु, साझा नै भएर रहन्छु। म कुनै व्यक्तिको बारेमा तपाईँले फेरि मलाई व्यक्तिसँग जोडेर नहेर्नुहोस्, पार्टीलाई एक बनाउनका लागि मेरो प्रयास र प्रयत्न निरन्तर रहनेछ। मैले अघि नै भने, म फेरि पनि भन्छु, पुराना नेतालाई सम्मान, नयाँ कार्यकर्ता र नेताहरूलाई आकर्षित नयाँ साथीहरूलाई आकर्षित गर्ने वातावरण हामीले बनाउनु पर्छ।
4: हस् यहाँको महत्वपूर्ण समय र सुझावका लागि धन्यवाद,
3: धन्यवाद।
4: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नवनिर्वाचित सहमन्त्री रामरी खतिवडा। आधारित श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था लिमिटेड, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा। सम्पर्क फोन नम्बर 0364 41 6 96।
6: हामी कहाँ विभिन्न अन्न बाली तथा तरकारीका रैथाने जातका बिउ बिजनहरू, बीज वृद्धि, बाली नालीका लागि आवश्यक पर्ने गणेउले मल उत्पादन गरी खरिद बिक्री

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था सम्पर्क फोन नम्बर 0364141469 र 0364141268।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर मंजु भण्डारी र विमल भण्डारी, मंजु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला, मोबाइल 9842698145।
2: हामी कहाँ हेयर स्टेज, बोटक्स, न्यानोप्लास्टिया, न्यानोप्लेक्स, केराटिन स्टेज, हेयर ट्रिटमेन्ट, फेसियल, फेस ट्रिटमेन्ट, जेन्स तथा लेडिज हेयर कट, सिजन अनुसार बेहुली मेकअप गर्नुका साथै हेयर कट एवं मेकअप एण्ड पार्लर सम्बन्धी प्याकेजका तालिमहरू सञ्चालनमा रहेको छ। यस्तै मेकअप, फेस केयर एवं हेयरका सम्पूर्ण एवं कस्मेटिकका सामानहरू उपलब्ध

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे, पाण्डे सु सेन्टर, वालिङ आठ पिपल बोर्ड। सम्पर्क फोन नम्बर 03641205, मोबाइल 98460286246 र 98460005।
0: यहाँ लेडिज तथा जेन्ट्सका लागि विभिन्न ब्रान्डका छाला तथा स्पोर्ट्सका जुत्ता चप्पलहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर कृष्ण पाठक, पाठक इलेक्ट्रिक रिफ्रिजरेटर वर्कशप एण्ड फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन कबाडी हलको अगाडि। सम्पर्क मोबाइल 98560954963 र 98560104।
2: हामी कहाँ एसी, फ्रिज, जेनेरेटर, वासिङ मेसिन, ग्यास, इलेक्ट्रिक गिजर, पंखा मर्मत तथा बिक्री गर्नुका साथै हाउस वायरिङ पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर प्रकाश अर्याल, पोशाक बगैंचा, वालिङ 8 नयाँ बजार, सम्पर्क मोबाइल 9850303829।
0: हामी कहाँ स्कूल कलेज तथा अफिस का ड्रेसहरू र सम्पूर्ण फेन्सी आइटमहरू पाइनुका साथै हाम्रै कारिगरद्वारा विभिन्न पोशाकहरू सुपथ मूल्यमा तयार पनि पारिन्छ।
2: रेडियो आदि खुला 105.4
3: दशमीको यहाँलाई धेरै धेरै शुभकामना समाज कुरा चाहिँ सुरुमा
4: यहाँलाई पनि र सम्पूर्ण आम नागरिक जसले यो कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि विजया दशमीको हार्दिक मंगलमय शुभकामना।
3: होइन के आइलाग्छ राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपछि अर्को विवाद, पार्टीका सांसद खगेन्द्र सुनारको अडियो सुन्नुभयो, त्यहाँ त सुन्नै नसकिने शब्दहरू पो आए त मान्यज्यू।
4: हजुर, त्यो अडियो काण्ड अडियो बाहिर आइसके पछाडि पार्टीले एउटा विज्ञप्ति पनि हिजो जारी गरिसकेको छ र उहाँलाई केही निर्देशन पनि दिएको छ र आन्तरिक अनुसन्धान आयोगबाट पनि त्यसको के हो त सत्य तथ्य छानबिन गर्नको लागि प्रक्रिया पनि अगाडि बढाइसकेको छ।
3: अब त्यो अडियोमा चाहिँ त्यो किसिमले बोल्दै गर्दाखेरि धेरै राष्ट्रिय स्वतन्त्र पार्टीभित्रकै महिला सांसदहरूले पनि त्यसमा आपत्ति जनाउनु भएको छ, हामीले हेरि पनि रहेका छौं। होइन, सामाजिक सद्भाव, मूल्य मान्यता, महिलामाथिको चाहिँ होइन दमन, यस्ता खालका विषयहरूले त पार्टीलाई नै निकै ठूलो बदनामित बनाउने, समस्या पार्ने स्थिति हुन सक्छ नि त वास्कोटाजी।
4: हजुर, डेफिनेटली, किनभने यदि त्यसमा सत्य तथ्य रहेछ भने यस्ता किसिमका गतिविधिले पार्टीलाई निकै नै असर गर्छ र हामीले कस्तो पार्टी बनाउने भन्दाखेरि अब जहाँनिर चाहिँ महिला दिदी बहिनीहरू पनि समग्र यो देश निर्माणको क्रममा मजाले काम गर्न सक्ने त्यस्तो किसिमको प्लेटफर्म निर्माण गर्न खोजेको हो र पार्टीले पनि महिलामाथि हुने गरेका कुनै किसिमका हिंसा, चाहे त्यो डिजिटल भायोलेन्स होस्, चाहे त्यो सोसियल होस् या त्यो फिजिकल भायोलेन्स होस्, यस्ता किसिमका हिंसाप्रति चाहिँ जिरो टोलरेन्सको नीति अवलम्बन गर्नुपर्छ र हामी पनि त्यस्तै वकालत गर्दै अहिलेसम्म आएको व्यक्तिहरू हो। होइन, महिलामाथि हुने गरेका कुनै पनि हिंसामा इफ बट भन्ने कुरै छैन, जिरो टोलरेन्स।
3: अब भोलि प्रमाणित भयो भने राइट टु रिकल हुन सक्छ पार्टीले।
4: होइन, त्यो विषयमा जब त्यो अनुसन्धानको रिपोर्ट सार्वजनिक हुन्छ र तपाईँले हेर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चीकै भोलि गर्नुपर्दाखेरि अहिले तपाईँले सत्तामा बसेका केही मन्त्रीज्यूहरूलाई पनि फिर्ता बोलाउनेदेखि लिएर 79मा एकजना सांसदलाई नै फिर्ता बोलाउने अभ्यास पहिले प्र्याक्टिस गरिसकेको छ। होइन, र त्यो हिसाबले हामीले भन्यौँ नि सत्य तथ्यको छानबिन हुनु पर्यो र त्यसको सत्य तथ्यले के देखाउँछ त्यो अनुसारले पार्टीले एक्सन लिन्छ। कुनै पनि व्यक्ति या कुनै पनि विषयलाई चाहिँ बोकेर बस्दैन पार्टीले र महिलामाथि हुने गरेका कुनै पनि हिंसामा चाहिँ जिरो टोलरेन्सको नीति नै अवलम्बन गर्छ।
3: अब अहिले चाहिँ हिजो मात्रै केही संचार माध्यममा महिलाले चाहिँ छोटो रूपमा आफ्नो प्रतिक्रिया दिएको र त्यो अडियो चाहिँ आफ्नो नभएको भन्ने दावी गर्नुभएको छ, तर त्यो अडियोमा सुन्दाखेरि र त्यतिखेरको घटनाको प्रकृति हेर्दाखेरि स्पष्ट रूपमा मानिसले ठहर्याउँछ त्यहाँ कुन महिला हुन् भनेर। होइन, अब यसमा चाहिँ सूक्ष्म रूपमा अनुसन्धान हुनुपर्छ भन्ने पक्षमै हुनुहुन्छ तपाईँ पनि। होइन,
4: यसमा सूक्ष्म रूपमा अनुसन्धान हुनुपर्छ। जस्तो हाम्रो खगेन्द्रजीको पनि एउटा भिडियो सार्वजनिक भएको छ, होइन, उहाँले पनि यो होइन भन्ने विषयहरू भएको छ। कसैलाई पनि एउटा के चाहिँ हो भन्दाखेरि कसैलाई पनि भनौँ न विभिन्न तोडमोड गरेर यस्ता किसिमका भिडियो या चाहिँ हामीले इन्टेन्सन राखेर गलत इन्टेन्सन राखेर यस्ता किसिमका भिडियोहरू या त अडियो
3: स्पष्ट रूपमा मानिसले ठहर्याउँछ त्यहाँ कुन महिला हुन् भनेर। होइन, अब यसमा चाहिँ सूक्ष्म रूपमा अनुसन्धान हुनुपर्छ भन्ने पक्षमै हुनुहुन्छ तपाईँ पनि।
4: होइन, यसमा सूक्ष्म रूपमा अनुसन्धान हुनुपर्छ। जस्तो

0: त्यो कम्प्लिट नहुँदासम्म अनुसन्धानको निर्णय ननिस्किँदासम्म अब फेरि यसमा थप केही विषय भनौँ न यो होला कि त्यो होला कि भनेर हामीले भनिराख्नु परेन. यसको जे हो यसमा चाहिँ कडा भन्दा कडा कारवाही हुनुपर्छ. र के पनि हो भन्दाखेरि यदि त्यो अडियोमा सत्य तथ्य भेटिएन भने त्यो अडियो बनाउने व्यक्ति या त त्यस्ता भ्रामक सूचना फैलाउने संचारकर्मी सम्मलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ.
1: अब भास्कराजी, अहिले चाहिँ यो प्रति अर्थात तपाईँहरूको त्यो छानबिन प्रति नागरिकको किन पनि विश्वास अलिकति अड्या छैन भने तत्कालीन बेला गृहमन्त्रीमाथि प्रश्नहरू उठे, प्रतिवेदन बुझियो, एकातले प्रतिवेदन बुझियो, एकातले उहाँलाई चाहिँ फेरि पुनर्बहाली गरियो, फर्काइयो, तर प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने हिसाबमा धेरैले आवाज उठाए, तर प्रतिवेदन कहाँ छ, कुन टोकरीमा राखियो थाहा नै छैन, त्यसैले विश्वास छैन क्या, यो सुनपानी छर्किने काम मात्र हुन्छ भनेर धेरैले भन्दैछन् आज.
0: होइन, मैले तपाईँकै यो कार्यक्रम मार्फत आम नागरिकलाई हरेक राष्ट्रिय स्वतन्त्र पार्टीले लिने एक्सनहरूमा विश्वास लिनलाई नै अनुरोध गर्छु. किनभने काहीँ कमी कमजोरी भएको छ भने पनि हामी कमी कमजोरी ढाकछोप गर्ने होइन, कमी कमजोरीलाई सुधार गरेर जानुपर्छ भन्ने पक्षधर हो होइन. त्यो भएर म चाहिँ विश्वस्त छु. अब बाँकी यसमा थप टिप्पणी योभन्दा धेरै भने हाम्रो अनुसन्धान आयोगले काम गरिरहेको छ. हिजो पनि अब उहाँहरूले दुवै पक्षलाई बुझ्ने कामहरू गर्न थालिसक्नु भएको छ होइन. सो एउटा प्रक्रियामा गइसकेपछि त्यो प्रक्रिया टुङ्गिन दिउँ भन्ने लाग्छ मलाई चाहिँ.
1: अब पछिल्लो समय चाहिँ सरकारमाथि पनि धेरै प्रश्नहरू छन्, चोलेन्द्र शमशेर प्रकरणदेखि लिएर अहिलेसम्म आइपुग्दाखेरि धेरैका घरमा छापा हानिएका छन्। सरकारलाई नै फेल गराउने, सरकारलाई नै गिराउने वा न्यायालयमा सेटिङ गर्न सक्ने वा त्यो किसिमको गरेको भन्ने आशंका र आरोपका आधारमा चाहिँ केही व्यक्तिहरू पक्राउ पर्ने, छुट्ने, त्यसपछि खानतलासी, घरमा खानतलासी हुने, न्यायाधीशहरू त्राइमाम हुने, यो प्रक्रिया चाहिँ कस्तो लाग्दैछ?
0: यदि सबूत प्रमाण छ भने होइन, सबूत प्रमाण छ भने र त्यसको जगमा राज्यले चाहिँ कुनै पनि किसिमको अनुसन्धान चाहिँ अगाडि बढाउन सक्छ है, त्यो हिसाबले. तर सबूत प्रमाण छैन भने हामीले एकदमै फितलो रूपमा के को लागि गरेथ्यो, के को लागि गरेको भन्ने पुष्टि गर्न नसक्ने गरी कसैलाई पनि थुन्ने या त थुन्ने काम गर्नु हुँदैन. र अर्को एउटा सत्य चाहिँ के हो भने मैले आज तपाईँको कार्यक्रम मार्फत पनि आम नागरिकलाई जानकारी गराउन चाहन्छु. पहिला सर्वोच्च अदालतबाट गठित एउटा कमिटी जस्तो लाग्छ या त बारको मैले त्यो ठ्याक्कै रिपोर्ट बिर्से होइन, दुईचोटि त्यस्ता रिपोर्टहरू सार्वजनिक भएका छन् जहाँ चाहिँ अदालतमा पनि सेटिङ हुन्छ
1: र अदालतमा
0: 29 किसिमका बिचौलियाहरू चाहिँ अदालतमा छन् भनेर भनिएको छ. र अस्ति भर्खरै पनि यहाँ न्यायाधीशज्यूहरू, सर्वोच्च अदालतकै न्यायाधीशज्यूहरू बसेर चाहिँ बेन्चमा अलि बढी सपिङ भयो, उच्च अदालततिर पनि त्यस्तो भयो भनेर उहाँहरूले नै स्वीकारोक्ति गरिरहनु भएको छ. र बाहिर विदेशको हकमा के हुन्छ भने न्यायाधीशहरूको पनि सम्पत्ति चाहिँ सार्वजनिक गरिन्छ के. नेपालको हकमा हामीले त्यो सार्वजनिक गर्ने कोसिस गरेको छैन. र अहिले बाहिर बजारमा के हल्ला सुनिन आउँछ भन्दाखेरि ती प्रतिवेदनहरूले चाहिँ 29 किसिमका बिचौलिया भनेको छ, अहिले चाहिँ एक किसिमको बिचौलिया अझै थपिएको हो कि भन्ने आशंका पनि छ भन्ने यस्ता किसिमका बहसहरू पनि भएको छन्. र हामीले भनेको अदालत पनि विशुद्ध न्याय प्रशासनका लागि काम गर्नुपर्छ, नागरिकका लागि काम गर्नुपर्छ, कुनै पनि व्यक्ति केन्द्रित हिसाबले काम गर्नु भएन. र अदालतलाई भ्रष्टाचार मुक्त बनाउने पनि हाम्रो नै प्रमुख दायित्व भएको भएर हामीले भनौँ न कसैलाई मानमर्दन नगरिकन तर जुडिसियरी रिफर्मको एजेन्डा चाहिँ उठाउनुपर्छ भन्ने पनि लाग्छ मलाई.
1: अब एउटा कुरा, कानूनी प्रक्रिया अलिक त्यसको चाहिँ धरातल र हाम्रो ऐन नियम कानूनले निर्दिष्ट गरेका विषयहरूलाई चाहिँ त अङ्गीकार गर्नु पर्ला नि त कुनै पनि प्रक्रिया अवलम्बन गर्दाखेरि होइन. तर सत्ता चाहिँ त्यतातर्फ छैन, अलिक अधिनायकवादतर्फ छ भन्ने खालको आरोपहरू छ नि त.
0: होइन, मैले त के भन्छु भनेदेखि यदि सरकारले काम कारवाही गर्दाखेरि काहीँ विधि प्रक्रिया चाहिँ मिस गरिरहेछ, त्यो चाहिँ राम्रोसित फलो गरिरहेको छैन भने हामीले सरकारलाई पनि घचघच्याउनु पर्छ होइन. सरकारसित राज्यको स्रोत साधन सबै छ र सरकारलाई लागेको बखतमा भनौँ न कसैलाई पनि यो गलत नहोस् भन्नको लागि त्यस्ता कामहरू गर्न सक्छ. तर त्यो चाहिँ विधिभन्दा माथि उठेर व्यक्ति केन्द्रित हुनु भएन. हामी विधिको शासनको कुरा गर्छौँ भने विधिमै केन्द्रित भएर गर्न पर्यो. र त्यस्ता काहीँ त्रुटि भएका छन् भने आगामी दिनमा त्यस्तो किसिमको त्रुटि या त फितलो अनुसन्धान प्रक्रियाहरू सुरु नगर्न पनि म आग्रह गर्न चाहन्छु.
1: तर अब सरकार चाहिँ यो दशैंको सम्मुखमा अलिकति मूल्य वृद्धि भएको छ, कालोबजारी बढ्या छ, अनुगमन

0: छैन, ग्यास पाउन पनि निकै हम्मे नै छ, कता कता केही प्रक्रियाहरू नमिल्या जस्तो कि चुकिया जस्तो, चाहे अनुसारको एक्सन नभएको जस्तो वा निजी क्षेत्रबाट चाहिँ सहयोग नभएको जस्तो, यो लागेको छैन बास्कोटाजी?
1: होइन, हामीले सदनमा पनि निरन्तर खबरदारी गरि नै राखेका थियौँ, होइन, मन्त्रीज्यूहरूले पनि भनौँ न, अब सम्बन्धित मन्त्रालयको मन्त्रीज्यूले पनि उद्योग धन्दाको विषयमा, कालोबजारीको विषयमा चाहिँ दशैंमा जहिले पनि यो भाडाहरू वृद्धि हुने, होइन, त्यसपछि आम उपभोक्ताले पनि चर्को मूल्य प्रस्तुत गरिरहनु पर्ने, र म हिजो मात्र यही समाचारहरू हेर्दै गर्दाखेरि एउटा के विषय आइराखेको थियो भन्दाखेरि, स्थानीय किसानले उत्पादन गरे पछाडि त्यो बजारसम्म आउँदाखेरि सातवटा चाहिँ हामीले मिडल म्यान भन्छौँ, त्यो बिचको बाटो पार गरेर मात्र स्थानीय के अरे कुनै पनि उत्पादनले चाहिँ बजारसम्म आइपुग्दो रहेछ। भनेपछि अब सरकारको ध्यान चाहिँ कहाँ पुग्नु पर्यो भने, किसानले पनि उचित मूल्य पाएको छैन, होइन, बजारमा एज अ कन्ज्युमर हामीले पनि एकदमै हाई प्राइस तिरिराखेको छौँ, भनेपछि त्यो बिचको च्यानल चाहिँ कसरी घटाउने भन्नेतिर सरकार केन्द्रित भयो भने हामी यो सबै म्यानेज गर्न सक्छौँ, र सम्बन्धित निकायले यो चाडबाडलाई लक्षित गरेर, होइन, कसैले एकदमै मूल्य वृद्धि गरिराखेको छ, कालोबजारी गरिराखेको छ भने त्यसको लागि पनि कडा भन्दा कडा कारवाहीहरू, किनभने कयौं के अरे पसलहरूलाई चाहिँ फाइन तिराउनेदेखि लिएर धेरै कामहरू पनि भइराखेको छ, केही हदसम्म नियन्त्रण भएको छ, केही हदसम्म अझै गर्न बाँकी छ।
0: अब हवाई भाडादेखि लिएर यातायातको भाडादेखि लिएर, होइन, बाटोमा हुने छिटपुट घटनाहरूदेखि लिएर महँगी तिर्नुपर्ने अवस्थाहरूदेखि लिएर हरेक कुरामा चाहिँ जनताहरू त प्रताडित छन् नि त, होइन, सत्तार सरकार भएको अनुभूति त गर्न पाउनु पर्यो नि त यस्तै अवस्थामा जनताले।
1: होइन, यस्तै अवस्थामा नै हो सरकार भएको अनुभूति गर्न पाउनुपर्ने। जस्तो तपाईँ हेर्नुहुन्छ भने यो सरकारमा आइसके पछाडि विभिन्न खाले विपत्तिहरू पनि आएको आएछ, होइन, जस्तो तपाईँले सात दिनमा बेली ब्रिज पनि यही सरकारले बनायो, त्यसपछि बाटो त्यहीँनेरि भाँच्यो, दुई दिनमा बाटो खुलाउने काम पनि भयो, अल्टरनेटिभ वेजहरू पनि निकाल्यो, त्यस्तै गरेर बेत्रावती र यतापट्टि नुवाको जोड्ने पुल पनि निर्माण गर्यो भने कामहरू पनि भइराखेका छन्, एकदम हुँदै नभएको होइन, होइन, त्यस्तै गरेर नागरिकहरूलाई सहजताको लागि अन्य थप के गर्न सकिन्छ, कानूनै संशोधन गरेर यो विपदमा परेका व्यक्तिहरूको हक हस्तान्तरणदेखि लिएर अन्य विषयहरूमा पनि सरकारले काम गरिराखेकै छ, होइन। सो भनौँ न, यो सरकार आइसके पछाडि यो सरकारलाई पनि कस्तो छ भन्दाखेरि, प्राकृतिक विपदले र यो क्लाइमेट चेन्जको कारणले भएका विभिन्न विपदले पनि सरकारको टेस्ट लिएको जस्तो लागिराखेको छ, होइन, कतिसम्म चाहिँ सरकारले काम गर्न सक्छ, तर सरकारले प्रभावकारितापूर्वक काम गरिराखेको छ, केही त्यस्ता छुटपुट ठाउँमा पनि अझै धेरै प्रभावकारी ढंगले काम गर्नुपर्ने चाहिँ देखिन्छ।
0: अब नागरिकहरूमा एउटा अपेक्षा छ, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन 21 गते जुन किसिमको जनमत बटुलेको छ, यसलाई एक कार्यकालको जनमतका रूपमा मात्र होइन, आगामी दिनमा दुर्गामी रूपमा चाहिँ युवाहरूको एउटा आत्मा देश छ, युवाहरूले चाहिँ राष्ट्र चलाउन सक्छन्, भोलि विकास र समृद्धिका सपनाहरू चाहिँ उनीहरूले जसरी बाँडेका छन्, शासकीय सुधारका कामहरूमा चाहिँ परिवर्तन ल्याउन सक्छन् भन्ने आशाका बीचमा चाहिँ पार्टीभित्रका कतिपय मतभेदहरू र पार्टीभित्र देखिएका कतिपय विषयहरूले चाहिँ अप्ठ्यारो स्थिति त आउँदैन भास्कोराजी?
1: तपाईँलाई म एउटा सानो भनौँ न, यो मैले केही दिनमा केही हप्ता दिनमा भोगेका कुराहरू भन्न चाहे, होइन, राष्ट्रिय स्वतन्त्र पार्टीले हामी आउँदैछौँ कार्यक्रम त्यसैभरि सञ्चालन गरेको थियो, र म पनि त्यो कार्यक्रम अन्तर्गत बागमती प्रदेशका केही जिल्लामा जाने अवसर मिलेको थियो, र विभिन्न स्थानीय निकायसित, हामी पार्टीका साथीहरूसित मात्र होइन कि स्थानीय व्यक्तिहरूसित पनि छलफल गर्दाखेरि उहाँहरूले के एकदमै स्पष्ट उक्ति के दिनुभयो भन्दाखेरि चाहिँ संघमा मात्र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार भएर पुग्दैन रहेछ, अब स्थानीय निकाय र प्रदेशमा पनि एकपटकलाई चाहिँ हेर्छौँ, र हामीले छ महिनामा गर्न सक्ने जे जे कामहरू, केहीमा ढङ्ग पुगेन होला, केहीमा केही अप्ठ्यारो भयो होला, तर इन्टेन्सन वाइज एकदमै सही तरिकाले गरिरहेको छ, पहिलाका सरकारसित तुलना गर्दाखेरि छ महिनामा कतिवटा चाहिँ कतिवटा भ्रष्टाचारका काण्डहरू मुछिएर आउने, अहिलेसम्म कोही मन्त्रीहरूको त्यस्तो किसिमको केही पनि आएको छैन, इन्टेन्सन राइट छ, राम्रोसँग काम गरिरहेको गर्नुभएको छ र स्थानीय निर्वाचनमा पनि हामी तपाईँहरूलाई बहुमत दिने नै छौं किनभने यो सबै माथिबाट डिसिजन भएको तल आएर काम गर्नुपर्ने हुन्छ तल तपाईँहरू हुनु भएन भने त्यो कामको प्रभावकारिता जुन हामीले डेलिभरी भनिरहेछौँ त्यो डेलिभरी हुन सक्दैन भन्ने चाहिँ आम जनमानसको बुझाइ रहेछ त्यो बुझाइले मलाई के देख्यो भन्दाखेरि हामीले ओहो राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस्तो होला उस्तो होला भन्दाखेरि आम नागरिकले चाहिँ फरक तरिकाले सोचिरहनु भएको छ र सम्भवतः यसपालिको निर्वाचनमा जुन हाम्रो स्थानीय निकाय र प्रदेशको निर्वाचनमा छ उहाँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै विभिन्न ठाउँमा विजयी गराएर एउटा त्यो च्यानल संघ प्रदेश र स्थानीयमा पनि समन्वयकारी भूमिका खेल्ने र साँच्चीकै हामीले दिएको डेलिभरीको एजेन्डालाई चाहिँ स्पष्ट रूपमा कार्यान्वयनमा लिएर जानको लागि सहयोग गर्ने मूडमा हुनुहुन्छ।
0: हस् बास्कोटाजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि विजयादशमीको शुभकामना। नमस्कार।
1: यहाँले पनि मलाई बोलाएर आफ्ना केही विचारहरू राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद र यही मौकालाई छोपेर मैले आम नागरिक सम्पूर्णलाई चाहिँ यो असत्यमाथि सत्यको जीत भएको अवसरमा विजयादशमीको अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
0: नमस्कार। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानून समिति सभापति समीक्षा बास्कोटा। आज नै सूचना नेपाली बहसमा छोटो विश्राम लिन्छौं। विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ 6 मिर्दी। सम्पर्क फोन नम्बर 0364416000।
4: सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्।

0: 9470 29866।
1: हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूका लागि दाना साथै बोइलर कोइलर कुखुराका सल्लाह।
2: रेडियो आदिखोला 105.4
3: बातचित भइसकेपछि हाम्रो पालिकाभित्र हामीले पहिलो प्राथमिकता चाहिँ पूर्वाधारलाई नै राख्यौं। पानी बत्ती बिजुली त्यो पुर्याउन चाहिँ हामी सफल भयौं। त्यसपछि चाहिँ दोस्रो कार्यकालमा हाम्रो पालिकाभित्र हामीले आय आर्जनलाई विशेष गरेर जोड़ दिएर अगाडि बढ़ायौं। जस्तो कि मौरीको कार्यक्रम भयो, कृषिको कार्यक्रम भयो, दूध उत्पादन भयो, यसलाई विशेष फोकस गर्यौं। अनि स्वास्थ्यका क्षेत्रमा, पर्यटनका क्षेत्रमा, महिला विकासका क्षेत्रमा, अन्य सामाजिक विकासका क्षेत्रमा पनि त्यही अनुसार हाम्रो गाउँपालिकाको नारा छ रूपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान भन्ने। त्यो नारालाई सार्थक बनाउनलाई चाहिँ अहिले सयौं युवाहरू मौरीमा लगाइराख्नु छ। म उत्पादनमा चाहिँ एकदमै राम्रो प्रगति भइरहेको छ। अहिले चाहिँ हाम्रोमा लगभग 4000-4500 लिटर दूध बाहिरिन्छ। पहिला हामी आउनभन्दा पहिला चाहिँ 200-300 लिटर थियो, होइन? त्यसमा सयौं किसानहरू चाहिँ अहिले आय आर्जनमा लागिराख्नु भएको छ। यो पटक चाहिँ हामीले फेरि यो भूमि ब्याङ्क 77 सालमा कार्यविधि पास गरेका थियौं। अहिले सरकारले पनि त्यसलाई अन गर्यो र मलाई लाग्छ सम्भवतः त्यसको सूचीकृत गर्न पहिलो चाहिँ देशभरिमै पहिलो पालिका चाहिँ हाम्रो बाँझो जग्गाहरूलाई चाहिँ व्यवस्थापन गर्नको निमित्त, त्यसलाई ऊर्जाशील बनाउनको निमित्त जो जग्गा धनी छ उसले सरकारलाई दिनुहुन्छ, स्थानीय सरकारलाई। स्थानीय सरकारले दिए बापत त्यो भाडा हामीले जग्गा धनीलाई दिन्छौं, र जो व्यवसाय गर्न चाहनुहुन्छ त्यहाँ स्थानीय हुनुहुन्छ नि, स्थानीय पाउनुहुन्छ, जग्गा छैन म व्यवसाय गर्न चाहन्छु भन्नेलाई, नचाहनेले बाहिरबाट आएर चाहिँ व्यवसाय गर्नुहुन्छ, जसका कारण त्यहाँ उत्पादन बढ्छ अनि अर्को चाहिँ रोजगारी पनि सिर्जना हुन्छ। दुईटा त्यो हिसाबले चाहिँ हामीले अगाडि लिएर गइरहेका छौं। अब स्वास्थ्यका हकमा हेर्ने हो भने पालिकाले आफ्नै अस्पताल चलाएको छ, डाक्टर सहितको अस्पताल छ, त्यहाँ निशुल्क डेन्टल सेवादेखि लिएर बहिरङ्ग सेवाहरू चाहिँ धेरै हुन्छ। निशुल्क एम्बुलेन्स हाम्रोमा 7-8 वर्ष पहिलादेखिबाट सञ्चालन भइरहेको छ, होइन? अब जहाँ पहुँच पुग्दैन त्यहाँ चाहिँ थप स्वास्थ्य इकाइहरू चाहिँ शुरूआत गरेका छौं। गर्भवती महिलाहरूलाई अन्ना पोषणका कार्यक्रमदेखि लिएर पालिकाले चाहिँ के अरे उहाँहरूको चाहिँ सुरक्षाको निम्ति विभिन्न कार्यक्रमहरू चाहिँ अप्नाइरहेको छ। त्यो सँगसँगै अन्य ज्येष्ठ नागरिक, अपाङ्ग यिनीहरूलाई चाहिँ विशेष सहुलियतका कार्यक्रमहरू सहित कार्यक्रम चाहिँ सञ्चालन गरेर।
4: अब अध्यक्षजी, यहाँले भूमि ब्याङ्कको कुरा गर्नुभयो, पहिलो पालिका भूमि ब्याङ्क स्थापना गर्ने भन्दै गर्दाखेरि चाहिँ त्यसमा के के क्राइटेरिया राख्नु भएको छ, कसरी चाहिँ त्यसमा चाहिँ सामूहिक खेती प्रणाली कसरी हुन्छ?
3: अहिले चाहिँ हामीले दुईटा मोडलमा गरेका छौँ। एउटा व्यक्तिगत पनि गर्न पाउँछ, तिम्रो पनि भन्दा माथि भएकाले मेरो जग्गा बाँझो छ जस्तो घरमा सुन्छ भने सुरक्षा निम्ति ब्याङ्कमा लिएर जान्छन्। त्यस्तै भूमि ब्याङ्क भनेको बाँझो जग्गा चाहिँ स्थानीय सरकारलाई दिने, त्यहाँ मैयानी हक गर्ने कुरा भएन, 8 किलो मिचिने कुरा भएन, संरचना बिग्रिने पनि कुरा भएन, होइन? त्यो चाहिँ पालिकाले ब्याङ्कमा राख्दा बरु व्यक्तिले पैसा दिनुपर्छ सुनको, तर पालिकालाई राख्न दिँदाखेरि चाहिँ बाँझो जग्गाको चाहिँ पालिकाले उहाँहरूलाई भाडा दिन्छ, होइन? त्यो मोडलमा गरेका छौँ। तिम्रो पनि भन्दा बढी चाहिँ उहाँहरूले व्यक्तिले राख्न पाउनुहुन्छ। समूहलाई गर्दा चाहिँ 100 रोपनीसम्म राख्न पाइन्छ, फेरि वरिपरिको मिलाएर जसले धेरै दिनुहुन्छ लामो समयलाई दिनुहुन्छ, व्यवसायलाई नि सुनिश्चितता हुनु पर्यो, होइन? त्यसको निम्ति चाहिँ पालिका चाहिँ जवानी बखदिन्छ। जस्तो व्यवसाय सुरु गरिसक्यो, 1 वर्ष चाहिँ करोडौं लगानी भयो, म मेरो जग्गा बेच्छु भनेर पाइएन, उसैसँग सम्झौता गर्नु पर्यो, ब्याङ्कमा राख्छु भन्ने हो भने पनि दुईजनाको चाहिँ सहमति हुनु पर्यो, उहाँले त आमदानी लिइराखेका हुनुहुन्छ, होइन? त्यो बनाएर चाहिँ फेरि अप्ठ्यारो परेर त ब्याङ्कमा नि राख्न पाउनु पर्यो नि त जग्गाधनीले। त्यो दुईटाको सहमति बीचमा चाहिँ राख्न पाउने गरेर त्यो कार्यविधि बनाएर चाहिँ हामीले अगाडि बढाएका छौँ। यो चाहिँ कृषिमा विशेष गरेर कृषि चाहिँ उद्योगलाई चाहिँ विशेष गरेर फोकस गर्छौँ हामी यो कार्यक्रमलाई।
4: अब एउटा कुरा अध्यक्षज्यू, होइन, यो त शुरूआत त गर्नुभयो, अब निरन्तरताका कुराहरू हुन्छन्, यसको स्टेबिलिटी दीर्घकालीन दिगो निरन्तरता चाहिँ कतिको सम्भव छ त्यहाँ?
3: अब यो यस्तो, अब त्यो व्यवसाय गर्ने बित्तिकै 6 महिना 1 वर्षलाई गर्ने कुरा होइन, लामो समयसँग गर्नु पर्यो। त्यसको निम्ति पालिकाले चाहिँ निश्चित योजनाहरू बनाएको छ, कुनै ठाउँमा चाहिँ अब पकेट क्षेत्र ब्लकहरू चाहिँ छुट्याएको छ, त्यो ब्लकहरूमा उहाँहरूले कार्यक्रम गर्नुहुन्छ, त्यसका निम्ति पालिकाले चाहिँ छुट्टै फण्ड बनाएको छ, त्यहाँ आवश्यक पर्ने विकास सक्ने पालिका आफैले

0: गर्छ, नसक्ने चाहिँ प्रदेश संघीय सरकारसँग समन्वय गरेर पनि गर्छ र त्यसको दीर्घकालीनको निम्ति पालिकाले त्यो व्यवसायलाई इस्टाब्लिस गर्नको निमित्त उसलाई पर्ने प्राविधिक सहयोग, गाउँपालिकाले दिने अनुदान त्योसँग जोडेर लिएर गएर उत्पादनसँग जोड्छ।
1: र त्यहाँको शिक्षा स्वास्थ्यको स्थिति, बाटोघाटोको स्थिति के छ? सबै पालिकामा विद्युत पनि पुग्यो रूपामा?
0: हजुर, अहिले अहिले चाहिँ हाम्रो लगभग सबै वडा कार्यालयसम्म पिच छ। हामी आउँदा कति पनि पिच थिएन। मुख्य बाटाहरू सड़कहरू पिच छन्, अरू केही सड़कहरू चाहिँ टेन्डरमा पनि गएका छन् र कृषि सड़कसम्मको हकमा चाहिँ हामीले जहाँ खुलिया छ त्यो ठाउँको चाहिँ अब त्यति धेरै समस्या भएन। नखुलेका ठाउँहरूलाई चाहिँ पालिकाले समन्वय गरेर खुलाइदिने, कमसे कम हिउँद बर्खा हिँड्ने चाहिँ बनाइदिने, त्यो खालको नीति छ पालिकाको चाहिँ। त्यसरी चाहिँ लिएर गइरहेका छौँ। बाटोको हकमा, पूर्वाधारको हकमा त हामीले राम्रो गरेका छौँ। कुनै ठाउँमा चाहिँ अब बाटोहरू मापदण्ड बनाएर त्यो अनुसारको बनाउने अनि त्यसको मरम्मतका योजनाहरू बनाउने, सरसफाईदेखि लिएर त्यसको व्यवस्थापनलाई चाहिँ योजना बनाउने र त्यसलाई अधिकतम रूपमा प्रयोग गरेर हाम्रा विशेष गरेर कृषि र पर्यटनलाई नै विशेष गरेर जोड हुन्छ होइन। अब त्यहाँ त्यो क्षेत्रमा जस्तो रोयल ट्र्याक छ हाम्रोमा, अनि त्यसको विभिन्न खालका कोटहरू छन्। पोखरा भ्याली, पोखराबाट देखिने सबै हिमाल चाहिँ हाम्रो एउटै डाँडाबाट देखिन्छ होइन। त्यो खालको मनोरम दृश्य पनि छ। त्यो कारणले गर्दा त्यसलाई व्यवस्थापन गर्ने, कहीँ चाहिँ फुट ट्र्याकहरू बनाउने, अनि त्यसपछि चाहिँ त्यस्ता सामान्य पार्कहरू बनाउने, त्यो खालको काम चाहिँ पालिकाले गरिरहेछ।
1: र जाँदा जाँदै अब कार्यकालको अन्तिममा र चाहिँ अब नयाँ निर्वाचन आउँदै गर्दाखेरि त्यहाँका जनताहरूले चाहिँ नवराज ओझालाई सम्झिन लायकका कामहरू, अब भूमि बैंक पहिलो पटक स्थापना गर्ने पालिका यहाँले भनिसक्नु भएको छ, रोडहरू सड़कहरू सबै ठाउँमा पुगिसकेका छन्, शिक्षा र स्वास्थ्य महत्वपूर्ण एउटा मेरुदण्ड हो, त्यसमा चाहिँ कतिपय पालिकाले शिक्षा स्वास्थ्यमा राम्रै फड्को मारेका विषय पनि छन्, अस्पताल यहाँहरूले चलाएको छ नै भन्नुभयो, सरकारी विद्यालयहरूको अवस्था वा शिक्षाको अवस्था कस्तो छ?
0: हजुर, अब सरकारी विद्यालयहरूमा नै हामीले चाहिँ पालिकाको तर्फबाट चाहिँ विद्यालयको स्तरीय उन्नति गर्नलाई नियमित अनुगमनको संयन्त्र बनाउने, अनि त्यस परीक्षा प्रणाली नै एकै प्रकारको बनाउने, बेला बेलामा उहाँहरूको क्षमता विकास गर्ने, पालिकाको तर्फबाट त्यस्ता के अरे राम्रा शिक्षकहरूलाई चाहिँ पुरस्कार गर्ने, अलि कमजोर शिक्षकहरूलाई उहाँहरूको क्षमता विकास गर्ने, एक शिक्षक एक ल्यापटपका कार्यक्रमदेखि लिएर हरेक शिक्षकलाई आईटी मैत्री बनाउनेदेखि लिएर विद्यालयहरूमा नेटको व्यवस्था गर्नेदेखि लिएर प्रविधि मैत्री शिक्षाको निमित्त पालिकाले विभिन्न कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेको छ, त्यसलाई व्यवस्थापन गरेर लिएर गएका छौँ। र अहिलेसम्म हाम्रो पालिकाभित्र स्थानीय व्यक्ति, राजनीतिक दल, बुद्धिजीवीहरू सबैले सहयोग पनि गर्नुभएको छ। त्यो कारणले गर्दा हाम्रो पालिका यहाँसम्म आउन पुगेको हो। सबै काम
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भर पर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। आज नवरात्रको चौथो दिन कुष्मांडा देवीको पूजा गरिँदै जिल्ला प्रशासन कार्यालयले आफ्नै जिल्ला कक्षबाट मुद्दाको सुनवाई शुरू र प्रहरी अस्पताल प्रशासन कर्मचारी तथा स्थानीय वासीको सहभागितामा चापाकोट अस्पताल परिसरको सरसफाई। आधी खोला खबर अब विस्तारमा। नवरात्रको चौथो दिन दशैं घर वा पूजा कोठामा नव दुर्गा मध्येकी चौथो कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक आदि भौतिक र आदि दैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गा मध्येकी चौथो देवी कुष्मांडाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नामकरण भएको हो। कुष्मांडाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख छ। नवरात्रको पहिलो दिन असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौंको जमरा राखिएको थियो। त्यसै दिन घट स्थापना गरिएको स्थानमा नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। आज नवरात्रको चौथो दिन नवदुर्गा मध्येकी चौथो कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका नौ दिन घट स्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत स्तोत्र पाठ पनि गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी 15 दिनसम्म नेपालीले बड़ा दशैं पर्व मनाउँछन्। दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मांडा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आफ्नै इजलास कक्षबाट मुद्दाको सुनवाई शुरू गरेको छ। जिल्ला प्रशासन कार्यालयको भवनमा इजलास कक्ष यसअघि नै निर्माण गरिएको भए पनि लामो समयदेखि प्रयोगमा आएको थिएन। आवश्यक मरमत सम्भार गरेपछि कक्ष सञ्चालनमा ल्याएर त्यहीबाट मुद्दाको सुनवाई थालिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार प्रशासनमा सञ्चालन हुने इजलास अदालतको जस्तै संरचनामा आधारित हुन्छ, तर प्रशासन र न्याय कार्य क्षेत्र अनुसार यसको काम गर्ने प्रक्रिया केही फरक हुने उहाँले बताउनुभयो। अदालत र प्रशासनमा स्थापना गरिएको इजलास कक्ष उस्तै हुन्छ। सुवेदीले भन्नुभयो कामको प्रकृति र अधिकार क्षेत्र अनुसार कार्यविधिमा भने केही फरक हुन्छ। प्रमुख जिल्लाधिकारी निराजन घिमिरेका अनुसार कानूनले प्रमुख जिल्लाधिकारीलाई हेर्ने अधिकार दिएको मुद्दाको सुनवाई अब इजलास कक्षबाटै गर्न सकिनेछ। सार्वजनिक अपराध, हात हतियार, कालोबजारी, अभद्र व्यवहार, जुवा लगायतका मुद्दामा बहस पैरवी तथा फैसला इजलासबाट हुने उहाँले बताउनुभयो।
2: यो अब हामीले त्यहाँ जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको इजलासको रूपमा चाहिँ हामी सञ्चालनमा ल्याइसकेका छौँ र विशेष गरी पाउकी काट गरेर मुद्दा छिन्नुपर्ने विषयहरू चाहिँ यहाँबाट कार्यान्वयनमा जान्छन्। न्याय निरूपणका विषयहरू छन्, त्यसमा विशेष गरी अभद्र व्यवहारका चाहिँ मुद्दाहरू आउँछन् र अर्को कालाबजारी सम्बन्धी मुद्दाहरू पनि यहीँ पर्छन्। लगायत चाहिँ प्रमुख जिल्ला अधिकारीलाई मुलुकी फौजदारी संहिताले दिएका अधिकार र अन्य प्रचलित कानूनले दिएका अधिकारहरू प्रयोग गरेर यो सञ्चालन गर्ने गरी यो इजलास चाहिँ शुरू गरिएको छ। कम्तीमा अब महिनामा दुईपटक फर्मल्ली इजलास नै पुग्ने, त्यही अनुसारले चाहिँ फैसला गर्ने पक्ष र विपक्षहरूको वकिल राख्न चाहनुभयो भने वकिल समेत राखेर बहस पैरवी गर्ने र न्याय निरूपण गर्ने गरी तयारी गरेका मुद्दाको संख्या त्यो प्राप अनुसारले त्यो इजलास चाहिँ अब अझै थप्नुपर्ने छ भने थप्छौँ, नत्र अब मिनिमम चाहिँ हामीले 15 दिनमा एकपटक गर्ने गरी चाहिँ तयारी गरेर
0: इजलास कक्षमा सुविधायुक्त कठघरा तथा सुनवाईका लागि आवश्यक संरचना राखिएको छ। यसअघि छुट्टै इजलास कक्षको अभावमा मुद्दाको अनुसन्धान तथा सुनवाईका क्रममा असहजता हुँदै आएको प्रशासनले जनाएको छ। यसैबीच चालू आर्थिक वर्ष 2083-84 हालसम्म जिल्ला प्रशासन कार्यालय स्याङ्जामा 5 मुद्दा दर्ता भएका छन्। यस अवधिमा 6 मुद्दा फर्सुट गरिएको छ भने 7 मुद्दा फर्सुट हुन बाँकी रहेको प्रशासनले जानकारी दिएको छ। भएका मुद्दा मध्ये साउनमा 3 र भदौमा 2 रहेका छन्। त्यसै सोही अवधिमा जिल्ला प्रशासन कार्यालयमा 41 ठाडा उजुरी समेत दर्ता भएको कार्यालयले जनाएको छ। स्याङ्जाको चापाकोट नगरपालिका 9 स्थित चापाकोट अस्पताल परिसरमा चाडपर्वलाई लक्षित गरी सरसफाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी टोली, अस्पताल प्रशासन, कर्मचारी एवं स्थानीयवासीको सहभागितामा अस्पताल परिसर सफाई गरिएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय चापाकोटका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गणेश सापकोटाले सामाजिक कार्यमा अग्रपंक्तिमा रहेर काम गर्दै आएको प्रहरीले चाडपर्वलाई लक्षित गरी सरसफाई तथा अन्य सामाजिक गतिविधिलाई प्राथमिकतामा राखेको बताउनुभयो। चाडपर्वका समयमा स्वच्छता, सरसफाई र स्वस्थ वातावरण कायम राख्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले सार्वजनिक स्थलको स्वच्छता कायम गर्न तथा समुदायमा सरसफाईप्रति सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
3: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
4: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
5: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रहरी चौकी फेदीखोला स्याङ्जाबाट खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ। फेदीखोला गाउँपालिका वडा नम्बर 2 खड्केटारी एरियामा चेक जाँच गर्ने क्रममा घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ जम्मा 130 लिटर बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। त्यस्तै अस्थायी प्रहरी पोस्ट रामबा 6 स्याङ्जाबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार प्रसार गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ। वारिङ नगरपालिका वडा नम्बर 1 रामबा 6 स्थित सिद्धार्थ राजमार्गमा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा बैरघारीदेखि वालिङतर्फ जाँदै गरेको G1T 4779, G1001001T0034, G1T0001T0014 र L3T5196 नम्बरको ट्र्याक्टरहरूले अवैध रूपमा मिस्कत बालुवा ओसार पसार गरेको फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका ट्र्याक्टरलाई आवश्यक कार्यवाहीको लागि वालिङ नगरपालिकाको कार्यालयमा पठाइएकोमा प्रत्येक ट्र्याक्टरलाई 3,000 रूपियाँ जरिवाना गरी छाडेको छ। गुल्मीको रेशुङ्गा विमानस्थलमा उडान शुरू भएको छ। मौसम प्रतिकूलताका कारण नियमित उडान बन्द भएको चार महिनापछि मंगलबार नेपाल वायु सेवा निगमले उडान शुरू गरेको हो। गत जेठ 26 गते अन्तिम उडान भएपछि मौसम खराबीका कारण चार महिनादेखि रेशुङ्गा विमानस्थलबाट उडान नभएको नेपाली एयरलाइन्स रेशुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ। स्टेशन प्रमुख थापाका अनुसार मौसममा सुधार आउन थालेसँगै मंगलबारदेखि उडान शुरू भएको हो। वर्षायाममा मौसम प्रतिकूलताका कारण यस विमानस्थलबाट उडान प्रभावित भएको थियो। विशेष गरी असार र साउन महिनामा त्यहाँ मौसम प्रतिकूलताका कारण उडानमा समस्या आउने गर्दछ। वर्षायामको समयमा बिहान पख बाक्लो बादलसँगै हुस्सु लाग्नुका साथै मौसम खराबी आउँदा उक्त विमानस्थलमा उडान अवरूद्ध हुन्छ। त्यहाँ हिउँदको समयमा पनि बाक्लो हुस्सु लाग्ने हुँदा उडान अवरूद्ध हुने गर्दछ। यात्रुको चापलाई ध्यानमा राख्दै हप्ताको चार दिनसम्म त्यहाँ उडान हुने व्यवस्था मिलाइएको थियो। पछिल्लो समय तालिका समायोजन गरी हप्तामा तीन दिन आइतबार मंगलबार र शुक्रबार अबको उडान तालिका रहेको उहाँले बताउनुभयो। प्रत्येक हप्ताको आइतबार र मंगलबार रेशुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान 7:15 बजे र त्यहाँबाट काठमाडौँका लागि बिहान 8:15 बजे उडान हुने समय तालिका छ। त्यसै गरी शुक्रबार रेशुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान 26 बजे र त्यहाँबाट काठमाडौँका लागि बिहान 7:20 बजे उडान हुने समय तालिका रहेको उहाँले जानकारी दिनुभयो। गुल्मी हवाई यातायातसँग जोडिएसँगै पर्यटकहरू घुम्नका लागि सिधै जिल्ला जाने गरेका थिए, तर पछिल्लो समय हवाई इन्धनमा भएको मूल्य वृद्धिका कारण हवाई भाड़ादर वृद्धि हुँदा भाड़ादर समायोजन गरी कम गर्न आवश्यक रहेको स्थानीयले बताएका छन्। रेशुङ्गा विमानस्थलमा नेपाल वायु सेवा निगमको ट्विन अटर जहाजले 2080 वैशाख 29 गतेदेखि नियमित उडान भर्ने गरेको थियो। हालसम्म दुईतर्फी उडान 369 भएको छ। हालसम्म मुस्तानमा उत्पादित 30% मात्रै च्याउ जिल्ला बाहिर निकासी भएको छ। असोजे 11 गतिको भारी वर्षाका कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जुमसुम सड़क दुई सातासम्म अवरूद्ध हुँदा च्याउ निकासी प्रभावित भएको हो। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित च्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सड़क सञ्चालन भएसँगै च्याउ बजार पठाउन थालिएको छ। यस वर्ष च्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्धका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापन समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अरियालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नुपर्नेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँले बताउनुभयो। त्यहाँ उत्पादित स्याउ मध्ये 10% मुस्ताङमै खपत हुने गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष 10,000 मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ। गत वर्ष 7,000 मेट्रिक टन उत्पादन भएको थियो। उत्पादन वृद्धि भएकाले यस वर्ष झण्डै ₹2 अर्बको स्याउ बिक्री हुने उहाँको अनुमान छ। भारी वर्षाले अवरूद्ध बेनी जुमसुम सड़क मरमतपछि सड़क सञ्चालन भए पनि उक्त सड़क पूर्ण रूपमा सहज भने अझै भइसकेको छैन, तर त्यहाँका किसानले बजारमा स्याउको बिक्री गर्ने याम घर्किन लागेको हुँदा अहिले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन्। मुस्ताङमा उत्पादित स्याउ हरितालिका 30 देखि बड़ा दशैंसम्म बजारमा बढ़ी खपत हुन्छ, तर यसपालि बेनी जुमसुम सड़क लामो समयसम्म अवरूद्ध हुँदा मुस्ताङका किसान तथा स्याउ व्यापारीले त्यहाँ उत्पादित स्याउ बजार पठाउन सकेनन्। सड़क सञ्चालन भएसँगै मुस्ताङका 5 स्थानीय तहमा उत्पादन भएको स्याउ धमाधम बिक्रीका लागि बजार पठाउन शुरू गरिएको छ। अब अन्तिममा आदि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आज नवरात्रको चौथो दिन कुष्मांडा देवीको पूजा गरिँदै जिल्ला प्रशासन कार्यालयले आफ्नै इजलास कक्षबाट मुद्दाको सुनवाई शुरू र प्रहरी अस्पताल प्रशासन कर्मचारी एवं स्थानीय वासीको सहभागितामा चापाकोट अस्पताल परिसरको सफाई। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।
1: यस आधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भएकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै रहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने भएका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असोज महिनाको 28 गते बुधबार तदनुसार सन् 2026 अक्टोबर 14 तारीक आज दिन शुक्ल पक्षको चतुर्थी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। हुनेहरूको लागि आजको दिनमा स्वास्थ्य कमजोर हुनाले काममा बाधा पर्न सक्छ श्रमको कम मूल्य पाइनेछ अरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्नेछन् नयाँ जिम्मेवारी थपिए पनि लाभ लिन समय लाग्नेछ सेवामूलक कार्यले प्रतिष्ठा बढ़ाउनेछ रोकिएका काम दोहोराएर प्रयत्न गर्दा सफलता हाथ लाग्नेछ। वृष राशि। हुनेहरूको लागि सहयोगीहरूको साथले धन र ज्ञानमा वृद्धि हुनुका साथै जीवनशैली रमाइलो बन्नेछ यात्राको अवसर र आतिथ्य प्राप्त हुनुका साथै आमदानीका स्रोत खुल्नेछन् प्रियजनसँगको भेट र उपहारले मन प्रसन्न रहनेछ प्रेम र मित्रताको बन्धन अझ प्रगाढ बन्नेछ भने विलासितामा रूचि बढ्नेछ। मिथुन राशि। हुनेहरूको लागि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ र प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भौतिक साधन जित्नुका साथै दिगो फाइदा हुने कामको थालनी हुनेछ सानो प्रयासले पनि ठूला आवश्यकताहरू पूरा हुनेछन् अघिल्ला सफलताले थप हौसला जगाउनेछ भने भविष्यका लागि बलियो जग बस्नेछ। कर्कट राशि। हुनेहरूको लागि सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ बौद्धिक क्षमता फराकिलो बन्नेछ साथै मेहनतले प्रतिष्ठित काम सम्पादन हुनेछ केही सम्झौता गर्नु परे पनि अधिकार र प्रतिष्ठा सुरक्षित रहनेछ भौतिक साधन जुट्नेछन् र लामो यात्राको प्रक्रिया अघि बढ़नेछ अध्ययनमा पनि प्रगति हुनेछ। सिंह राशि। हुनेहरूको लागि परिस्थिति प्रतिकूल बन्दा नजिकका साथीहरूसँग समझदारी बढ़न सक्छ समयमै सचेत नभए पनि शुभचिन्तक समेत टाढ़िन सक्नेछन् बिना विचार बोलिने वचनले समस्या निम्त्याउन सक्छ अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् र अरूको स्वार्थका लागि उपयोग भइने डर रहन्छ। कन्या राशि। हुनेहरूको लागि कर्मक्षेत्रमा नयाँ आयाम थपिनेछ भने पुरूषार्थद्वारा नाम दाम र प्रतिष्ठा कमाउने समय छ व्यापार व्यवसायमा विशेष लाभ हुनका साथै प्रतिस्पर्धीहरू प्राप्त हुनेछन् अग्रजहरूको सहयोग जित्नाले सोचेको प्रतिफल हात लाग्नेछ र मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। तुला राशि। हुनेहरूको लागि चुनौती र अवसरको उतार चढ़ाव बीच धैर्य र लगनशीलताले मात्र सामान्य उपलब्धि दिलाउनेछ कामको मेसो नमिल्दा पछि परिने र अरूले फाइदा उठाउन सक्नेछन् स्वास्थ्यमा केही चिन्ता थपिनुका साथै अध्ययन र लक्ष्य प्राप्तिमा ढिलाइ हुनेछ वचन दिँदा सावधानी अपनाउनुहोला।
वृश्चिक राशि हुनेहरूको लागि आजको दिनमा कामका अवसर आए पनि भेटघाट र शिष्टाचारमा समय बित्नेछ। खानपानको शोकले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। रोकिएका काम दोहोर्याएर मात्र राम्रो नतिजा निकाल्न सकिनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन् भने टाढिएका परिवारजनसँग पुनर्मिलन हुनेछ। धनुराशि हुनेहरूको लागि आकस्मिक खर्चले आर्थिक संकट देखा पर्न सक्छ भने परिस्थितिले आफन्तबाट टाढिन बाध्य बनाउनेछ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने अवस्था आए पनि फजुल खर्चबाट जोगिनुपर्छ। देश विदेशको यात्राको योग रहे पनि खर्च बढ़नेछ। छरछिमेकमा असमझदारी बढ़न सक्छ। मकर राशि हुनेहरूको लागि दिन अत्यन्त लाभदायक रहनेछ। रोकिएका काम बन्नाले जिम्मेवारी थपिने र आमदानीमा वृद्धि हुनेछ। व्यापारमा राम्रै फर्क मार्ने समय छ। श्रमको उचित मूल्याङ्कन हुनुका साथै संचित धनको सदुपयोगबाट फाइदा हुनेछ। छोटो समयमै दिगो कामको थालनी हुनेछ। कुम्भ राशि हुनेहरूको लागि नयाँ कामको प्रस्ताव आउनुका साथै रचनात्मक कार्यबाट ठूलो फाइदा हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सम्बन्ध गाढ़ा बन्नेछ र समाजमा प्रभाव जमाउन सकिनेछ। सजिलै काम बन्नेछ। चुनौतीहरूलाई पछ्याउँदै भविष्यको बलियो जग बसाउने सुवर्ण अवसर प्राप्त हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा पहिलेका कमजोरी सुधार गर्दै सोचे जस्तो प्रगति गर्न सकिनेछ। आध्यात्मिक भावनाले धर्मकर्म र सेवामूलक कार्यमा जोड्नेछ। साथीभाइको भरपूर सहयोग मिल्नुका साथै भौतिक साधन जुट्नेछन्। नोकरी तथा व्यवसायमा विशेष लाभ मिल्नेछ र नयाँ कार्यको थालनी हुनेछ। हजुर, यो त रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराए आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 4141 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363 4141 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: विजया दशमी 2083 यस पावन अवसरमा हाम्रा शेयर सदस्य विज्ञापनदाता श्रोतागण शुभेच्छुक एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आँधीखोला एफएम 105.4 मेगाहर्ज परिवार वालिङ आठ ग्यामलिङ स्याङ्जा।
1: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
2: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
1: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन, बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
2: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
1: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउटै मिल्यो त, दही पनि पाइने कुराउनी पनि पाइने, झन्झटै सखाप।
3: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0363-441-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बोधराज कुंवर राजु ओडा अध्यक्ष एवं फालिङ नगरपालिका ओडा नम्बर 14 परिवार।
0: विवाह, जन्म, मृत्यु, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटना घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: सम्पूर्ण सेवाका लागि सम्झनुहोस् राधिका ब्युटी सलुन।
1: यहाँ पार्लर सम्बन्धी विदेशको अन्तर्राष्ट्रिय अनुभव र आधुनिक सिट सहित उत्कृष्ट ब्राइडल मेकअप, पार्टी मेकअप, फेसियल, हेयर कट तथा कस्मेटिक प्रोडक्टहरू उपलब्ध गराइन्छ।
0: साथै सौन्दर्य क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि व्यावहारिक ब्राइडल मेकअप र ब्युटिसियन ट्रेनिङ कक्षा पनि सञ्चालनमा छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर यज्ञ प्रसाद अधिकारी, अधिकारी ब्रदर्स हार्डवेयर एवं मेसिनरी स्टोर्स, वालिङ 8 केदारनाथ मार्ग। सम्पर्क फोन नम्बर 0364 41 294 र मोबाइल 98560 29 894।
2: हामी कहाँ विश्व प्रसिद्ध कम्पनी कजारिया ब्रान्डको ग्रेनाइट, मार्बल, बाथरूम धाराहरू, उत्कृष्ट ब्रान्डका कम्बोर्डहरू, छड, सिमेन्ट लगायतका निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको जानकारी गराउँदछौ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर पुष्प अर्याल, एडभान्स इरा ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जयसी पधिला। सम्पर्क मोबाइल 98560 69।
2: हामी कहाँ ब्युटी पार्लर का बेसिक तथा एडवांस क्लासहरू सञ्चालन गर्नुका साथै हेयर कलर, कर्ली, स्ट्रेट, केराटिन, बोटक्स गर्नुका साथै बेहुली श्रृंगार, मेनिक्योर, पेडिक्योर लगायतका विभिन्न खालका मेकअपहरू गरिन्छ भने कस्मेटिक सामानहरू पनि उपलब्ध छ।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन, सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरीजहरू पनि उपलब्ध छ।
1: साथ अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ आठ चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565-54 र 98251-20189।
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पुण्य प्रसाद अर्याल अध्यक्ष, लक्ष्मी पोखरेल रेग्मी प्रबन्धक एवं अकला नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ आठ सुर्खौदी पुलको मुखैमा
3: संस्थाद्वारा संचालित डेरी उद्योगमा दूध तथा दुग्धजन्य परिकारहरू, दही, पनिर, कुराउनी, घिउ, छुर्पी सुपथ मूल्यमा उपलब्ध छ। निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको आयोजनामा निम्न मिति, स्थान र समयमा निवृत्त राष्ट्र सेवक समाज नेपाल वालिङको प्रथम सम्मेलन हुने भएकोले सम्पूर्ण निवृत्त राष्ट्र सेवक तथा नेपाल सरकार पेन्सनरहरूलाई उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ।
1: मिति यही असोज 28 गते।
3: स्थान उपकार बचत तथा ऋण

0: सहकारी संस्था वालिङको सभाहल वालिङ आठ मोडदेखि माथि
1: समय बिहान 11 बजेदेखि
0: अनुरोधक निवृत्त राष्ट्र सेवक समाज नेपाल स्याङ्जा।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसर में स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: बुटवल पावर कम्पनी लिमिटेड परिवार, सम्पर्क फोन नम्बर 0363 4141 120।
2: विद्युतीय संरचनालाई सुरक्षित राखिएन भने जति उपयोगी छ त्यति नै घातक पनि छ। त्यसैले विद्युतीय सुरक्षामा ध्यान पुर्याउ, दुर्घटनाबाट बचौं बचाऊ। विद्युत सम्बन्धी कुनै समस्या आइपरेमा तत्काल कार्यालयमा जानकारी गराऊ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर अशोक पंगेनी, एपी फेसन कलेक्सन, वालिङ 8 बगाले टोल, मोबाइल 98467145755।
2: हामी कहाँ विभिन्न ब्रान्डका जेन्स फेन्सी आइटम, ब्याग, जुत्ता, चप्पल सुपथ मूल्यमा पाइनुका साथै अनलाइन डेलिभरी पनि गरिन्छ।
0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अर्जुन प्रसाद खनाल सभापति एवं नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर 2 क्षेत्रीय परिवार।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर मदन अर्याल, अर्याल एग्रोभेट, वालिङ आठ मोड, सम्पर्क मोबाइल 98560 31466।
2: हामी कहाँ विभिन्न हाइब्रिड जातका अन्न बाली तथा तरकारी, फलफूलका बिउ बिजन, कुखुरा तथा पशुका लागि आवश्यक दाना, भिटामिन, कीटनाशक औषधि, कोइलर कुखुराका चल्लाहरू, पशु तथा बिरुवाका औषधिहरू लगायत भेटनरी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बन्धु रेग्मी, बन्धु स्टेशनरी, वालिङ आठ नयाँ बजारबाट भीआईपी टोल निस्किने बाटो, मोबाइल 9856054206।
2: हामी कहाँ नेपाल आदर्श लगायत यहाँका निजी विद्यालयका नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकहरू, सरकारी विद्यालयका नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकहरू, लोक सेवा तयारी कक्षाका किताबहरू तथा विभिन्न उद्योगका कपी, रजिस्टर, रेकर्ड फाइल लगायतका स्टेशनरी एवं खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्रहण वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर भगवान सुनार, भगवान बुद्ध सुनचारी पसल, वालिङ 8 पिपल बोट, सम्पर्क मोबाइल 98565510।
2: हामी कहाँ आधुनिक डिजाइन का सुन र चाँदी का गहना तयार गर्नुका साथै पुराना सँग नयाँ गहना साटफेर गरिन्छ। साथै राशि अनुसारको पत्थर राखेर औठी पनि तयार

0: सूचना एस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: भीमबहादुर गुरुङ ओडा अध्यक्ष एवं भिरगुट नगरपालिका ओडा नम्बर 9 परिवार।
3: विवाह जन्म मृत्यु बसाइसराय सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित ओडा कार्यालयमा दर्ता गराउ।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

विजय दशमी 2083 को यस पावन अवसरमा हाम्रा शेयर सदस्य विज्ञापनदाता श्रोतागण शुभेच्छुक एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आदिखोला FM 105.4 मेगाहर्ज परिवार वालिङ 8 ग्याङलिङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर हिमलाल सुनार एण्ड सन विष्णु हिमाल सुन चाँदी पसल वालिङ 8 बगाले टोल फोन 0364 41 235 मोबाइल 98 560 55 250
2: हामी कहाँ छापावाला सुन चाँदीका गरगहना पाइनुका साथै अर्डर अनुसार गहनाहरू तयार

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाथि। फोन 0664590440, मोबाइल 98569940।
2: हामीका हात 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री, सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोडुलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रीट लाइट, पम्प, मोटर तथा घर चम्काउने पार्केटिङका सामानहरू सुपथ मूल्यमा पाइनुका साथै यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङ पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा देशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर ज्योतिष पण्डित जीवन कुमार रेग्मी, जीवन ज्योतिष परामर्श केन्द्र वालिङ समृद्धि बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्ट को दोस्रो तलामा, मोबाइल 9846654123 र 9806661652।
2: हामी कहाँ चिनाद्वारा ग्रह दशा हेराइनुका साथै नयाँ चिना पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पूर्वबाट दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी कामना इलेक्ट्रिकल वालिङ आर जोशी पन्द्रा फोन 063-441-502 मोबाइल 98-560-40-502 र 98-460-51-401
2: दुईदेखि पाँच वर्षसम्मको वारेन्टी रहेको एक साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकलमा एक साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर आरओ फिल्टर साथै घर अफिस तथा उद्योगका लागि आवश्यक पर्ने विद्युतीय सामानहरूको बिक्री वितरण र मर्मत पनि गरिन्छ।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर बुद्धिमान श्रेष्ठ कान्तिपुर स्माइल डेन्टल केयर सेन्टर वालिङ बजार मल्ल फार्मेसीको अगाडि सम्पर्क मोबाइल 98-460-21-629 र 98-461-68-251
3: हामी कहाँ बाङ्गोटिङ्गो दाँत मिलाउने दाँतमा ब्रेसेस लगाउने दाँत कलरको सिमेन्ट भर्ने लगायत दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।

0: अल टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 31 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र दाहाल आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 98565266।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 31 गते शनिबार।
2: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
2: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त थमथम थियो हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98565-86-660।
7: विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूद्वारा चेक जाँच गर्नुका साथै फार्मेसी सेवा तथा ल्याब सेवा पनि उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ दास भकुन्द्रे, फोन 0364416624।
2: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आरएमा सम्पर्क मोबाइल 9867119076 र 9811768223।
0: हामी कहाँ विभिन्न प्रकारका बिउ बिजन मल तथा विषादी बाली तथा पशुहरूका लागि भिटामिन ब्रोइलर तथा कोइलर कुखुराका भाले भाले चल्लाहरू पशु पंक्षीका लागि दानाहरू साथै एग्रोभेट सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गरिमा विकास बैंक लिमिटेड। नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर बलराम चौधरी, ग्लोबल मल्टिप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, मोबाइल 9867190076 र 9811768223।
1: हामी कहाँ कप प्रिन्ट, टी शर्ट प्रिन्ट, फ्लेक्स प्रिन्ट, विवाह तथा व्रतबन्धका कार्ड छपाई, बिल भरपाई, लेटर प्याड, छाप लगायतका विभिन्न छपाईका कार्यहरू सुपथ मूल्यमा गरिन्छ।

0: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-52-191। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमबहादुर गुरुङ ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 3 ओडा परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जीवन सारू गरौंकालिका फ्रेस हाउस वालिङ 8 मोड बीपी चोक जाने बाटोमा सम्पर्क मोबाइल 98058909310।
0: हामी कहाँ कुखुरा खसीको ताजा मासु कुखुराको अण्डा पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था गरिएको छ। साथै अर्डर अनुसार चिकन मटन किमा पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गरमसुर धार्मिक तथा पर्यटकीय केन्द्र वालिङ गल्याङ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मेघराज गैरे अध्यक्ष, लालमणी कोइराला प्रबन्धक एवं हाम्रो बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, वालिङ 10 पाइनिज स्कूल र सेवा कार्यालय वालिङ 8 मोड मुक्तिनाथ विकास ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98565956956।
2: सुरक्षित बचत तथा आकर्षक ब्याजदरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जीवन थापा, हाम्रो टेलरिङ सेन्टर वालिङ आठ मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 98461414310 र 98464290।
2: हामी कहाँ कोट, प्यान्ट, दौरा सुरुवाल, सर्ट, इष्ट कोट बनाउनका साथै रेडीमेड पनि पाइन्छ। साथै यहाँ वालिङ बहुमुखी क्याम्पस, नेपाल आदर्श क्याम्पस, पूर्णामित भवानी मावि, राष्ट्रिय मावि, आन्धाली, सगरमाथा, बाल विद्या स्कूलका साथै बैंक तथा विभिन्न संघ संस्थाका ड्रेस लगायतका सम्पूर्ण क्याम्पस एवं स्कूलका ड्रेसहरू उपलब्ध गराइन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हबी आले ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 5 परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पीताम्बर श्रेष्ठ अध्यक्ष एवं छाया क्षेत्र मन्दिर व्यवस्थापन समिति परिवार भिरकोट चार सैन्जा।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर नमलाल डुमरे र राजेश गैरे, चिया घर वालिङ 8 डुमरीकोट, सम्पर्क मोबाइल 9855516 र 9855167161।
2: हामी कहाँ मड्का चिया, चपाउने चिया, साधारण लगायतका चिया एवं कफीका भेराइटीहरू पाइनुका साथै स्वादिष्ट खाजा एवं नास्ताको समेत राम्रो व्यवस्था।

0: नेपाली हरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दण्डपानी पंगेनी ओडा अध्यक्ष एवं फालिङ नगरपालिका ओडा नम्बर 11 परिवार।
0: विवाह, जन्म, मृत्यु, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा
1: मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित उडा कार्यालयमा दर्ता गरौं।

एवं दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नौ सेन्जा सुरक्षित बचत तथा आकर्षक ब्याज दर का लागि हामीलाई सम्झनुहोस्। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दीप गुरुङ छिरिङ ओडा अध्यक्ष गल्याङ नगरपालिका ओडा नम्बर 5 एवं ओडा परिवार। विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दिपेन्द्र केसी ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 1 ओडा परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दिपेन्द्र केसी, प्रदेश सभापति, नेपाली कांग्रेस, सेन्जा क्षेत्र नम्बर 1।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर ईश्वरी जुम्रे र विशाल जुम्रे, जुम्रे मोबाइल पसल, वालिङ 8 बगाले टोल, मोबाइल 98417778 र 98245556।
2: हामी कहाँ विभिन्न ब्रान्डका मोबाइलहरू पाउनका साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ। यस्तै मोबाइलहरूको डिस्प्ले ग्लास चेन्ज गर्नुका साथै सुपथ मूल्यमा आइफोन मोबाइलको रिपेयरिङ पनि गरिन्छ। साथै दशैं तिहारको अवसरमा विशेष छुटको पनि व्यवस्था गरिएको छ।
1: त्यस्तै आइफोनको नयाँ नयाँ सिरिजहरू र सेकेन्ड ह्यान्ड आइफोन पनि खरिद बिक्री गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्ता प्रसाद गैरे, फर्निचर पोइन्ट, वालिङ आठ मेन रोड, मुक्तिनाथ विकास बैंकको आडैमा। मोबाइल 9956508।
2: हामी कहाँ घर तथा अफिस डेकोरेशन का लागि आवश्यक पर्ने फर्निचर तथा फर्निसिङ का सामानहरू सुपथ मूल्यमा

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विद्या श्रेष्ठ अध्यक्ष लाल बहादुर आले, प्रबन्धक एवं गाउँवेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय वालिङ भुमरे, सेवा कार्यालय वालिङ 8 मोड।
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर युवराज गौतम स्टेशनरी वालिङ आठ मोड, सम्पर्क फोन नम्बर 063441133, मोबाइल 98560153।
0: हामी कहाँ विभिन्न विद्यालय तथा कलेजका पुस्तकहरू, लोकसेवा तयारीका पुस्तकहरू, कपी कलम लगायतका स्टेशनरी सामग्रीहरू खुद्रा एवं होलसेल पाइनुका साथै खेलकुदका सामग्री पनि उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सीयर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आशिष तिवारी शाखा प्रमुख एवं ग्लोबल आईएमई ब्याङ्क लिमिटेड वालिङ 8 शाखा परिवार सम्पर्क फोन 0364 41

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर चन्द्र बहादुर गुरुङ, गुर्खाली तरकारी फलफूल तथा किराना पसल वालिङ 8 मोडबाट माथि अर्गानिक फोर ल्यान्डको ठिक अगाडि। मोबाइल 98185448178।
2: हामी कहाँ स्थानीय स्तरमा उत्पादित ताजा ताजा तरकारी एवं फलफूलहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गर्नुका साथै किराना सम्बन्धी सम्पूर्ण सामग्रीहरू पनि सुपथ मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर इन्द्र प्रसाद भूषाल र कविता भूषाल पेट्रोल पम्प वालिङ आठ मो

0: विजयादशमी 2083 को पावन अवसरमा हाम्रा पालिकावासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सूर्य बहादुर कुँवर अध्यक्ष, भगवती शर्मा उपाध्यक्ष, परशुराम उपाध्याय प्रमुख प्रशासकीय अधिकृत एवं बिरुवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बिरुवा।

0: सुनिए सुना अले हम लोग नौ बजे छा
1: इस समय को साथ में जेतु सुनचादी पसल भूसाल पेट्रोल पंप नजिक रहेको डिपार्टमेंट स्टोर संग जोड़ पांच गरेता कुना को लाइन जैसी पंद्रह जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
2: रेडियो आदि खोला 105.4
3: पाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापना यता 188,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरिए। दशैंको टीका अघि नै आरूघाटमा बेलीब्रिज जोडेर गाड़ी सञ्चालन गरिने। खाना पकाउने ग्यासको अभाव अझै हटेन। फरक सिलिण्डर साखफेरको व्यवस्था आजसम्म मात्रै लागू हुने। प्रसारण र वितरण लाइन मरमत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत आपूर्ति नियमित। आज र भोलि पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। भारत बिहारको गंगा नदीमा डुंगा दुर्घटना, बाल बालिका सहित 13 जनाको ज्यान गयो। र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम T20मा श्रीलंका 8 विकेटले विजयी। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन काठमाण्डौ उपत्यकाबाट बाहिरिनेको संख्या झण्डै 2,00,000 पुगेको छ। घटस्थापना यता हिजोसम्म 188,000 जनाले काठमाण्डौ उपत्यका छाडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म 27,700 गाडीबाट 188,000 जना काठमाण्डौ उपत्यकाबाट बाहिरिएका हुन्। काठमाण्डौ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ़दै गएको छ। साथै 24,600 गाड़ीबाट 160,000 यात्रु भने काठमाण्डौ उपत्यका भित्रिएका छन्। दशैं नजिकै जाँदा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो गाउँघर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहल पहल सहित चाप पनि बढ़ेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागडुंगा, फर्पिङ, थाङकोट, भीमडुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टे डाँडा लगायतका नाकाबाट यात्रुहरू बाहिरिने क्रम बढ़ेको हो। बुढ़ीगण्डकी नदीमा आइतबार आएको बाढ़ीका कारण गोरखा र धादिङ जोड़ने आरूघाटको मुख्य मोटरेबल पक्की पुल बगाएपछि यातायात अवरूद्ध छ। यो क्षेत्रमा यातायात सञ्चालन गर्न सरकारले काम अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार पक्की पुल बगाएपछि तत्काल अस्थायी बेलब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बुढ़ीगण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोरखा र धादिङ जोड़ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्ड मध्ये गोरखातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाइएको निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। दशैंको टीका अघि अर्थात अबको एक हप्ताभित्र बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम थालिएको छ। आजदेखि पुलको जग खन्ने र ढलानको काम शुरू हुँदैछ। बेलीब्रिज जडानको काम नेपाली सेनाको प्राविधिक टोलीबाट हुनेछ। पुलको 60 मिटर लामो ट्रस संरचना सुरक्षित रहेकोले त्यसमा थप भाग जोडेर बेलीब्रिज सञ्चालन गर्न लागि हो। सड़क खण्ड ठप्प हुँदा गोर्खाको आरूघाट, धार्चे तथा चुमनुमरी गाउँपालिका र धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। दशैंको चहल पहल बढ़दो छ। चाड़पर्व मनाउन घर परिवार आफन्त भेला हुन थालेका छन्। पाहुना धेरै आउने यही बेला भान्सामा भने खाना पकाउने ग्यास छैन। कतिपय उपभोक्तालाई पिरलो थपिएको छ। दशैं आइसक्यो तर भरि सिलिण्डर खोज्दै पसल र डिपो बारम्बार धाउनुपर्ने उपभोक्ताको हैरानी हटिसकेको छैन। काठमाण्डौ उपत्यकामा घटस्थापनादेखि शुरू गरिएको फरक कम्पनीको ग्यास पनि साकफेर गरी ग्यास लिन सकिने व्यवस्था आजदेखि हटाउने तयारी छ। आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा भारत केन्द्रबाट फरक कम्पनीको ग्यास बिक्री वितरण गरिदिए आएको थियो। यसअघि पर्सि 30 गतेसम्मका लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्रै लागू हुने निर्णय गरिएको संघले जनाएको छ। उपभोक्तालाई ग्यास सहज बनाउने प्रयास भइरहेको नेपाल आयल निगमको दावी छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार ग्यास आयातमा समस्या नभई आपूर्ति र वितरणमा समस्या रहेको छ। भारतबाट आयातमा कुनै अवरोध नभएको समेत उहाँले बताउनुभयो। आपूर्ति व्यवस्थापनमा सरकार र निजी क्षेत्र दुवैले उपभोक्तालाई आश्वस्त पार्न भनिसकेका छैनन्। उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढ़ेको निगम र संघको भनाई छ। गएको फागुन यता ग्यासको आपूर्ति सहज हुन सकेको छैन। दशैं मनाउन धेरैजसो गाउँघर जाने भएकोले काठमाडौँ उपत्यकामा अब खपत केही घट्ने र बाहिरका जिल्लामा केही बढ़न सक्ने निगमले जनाएको छ। पछिल्लो झरी र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति नियमित गरिएको छ। गएको असोज 8 देखि 11 गतेसम्मको ठूलो वर्षाले कालीगण्डकी नदीमा बाढ़ी आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर घिरच्याङ र दोवाको भीरकोटेमा भीर काटेमा 220 केवी क्षमताको दाना खुर्कुट प्रसारण लाइनको 4 टावर ढलाएको र लाइन चुड़ाएकोले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द थियो। अन्नपूर्ण गाउँपालिका 2, 3, 4 र 5 तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रसारण लाइनको समस्याले तत्काल दाना सब स्टेशनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकोले वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताउनुभयो। मुस्ताङमा यसअघि नै आपूर्ति नियमित भएको र म्याग्दीमा 1-2 घर बाहेक सबै ठाउँमा मर्मत कार्य सकिएको केन्द्रका प्रमुख चापागाईले बताउनु भएको छ। विद्युत आपूर्तिसँगै संचार अवरूद्ध संचार सेवा पनि संचालनमा आएको छ। म्याग्दीका 42 मेगावाट क्षमताको मिस्त्री खोला, 110 मेगावाटको निलगिरी, 6 मेगावाटको रेले खोला र 14 मेगावाट क्षमताको घार खोला जलविद्युत आयोजना भने बन्द छन्। आज पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम सफा छ। काठमाडौँ उपत्यका लगायत देशका अन्य धेरैजसो ठाउँमा पनि मौसम सफा नै रहेको छ। मौसममा सुधार भएसँगै पानी पर्ने क्रम घटेको छ, तर बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली थोरै ठाउँमा आज र भोलि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेशसभाको हिजो बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 83-84 को बजेट बहुमतले पारित भएसँगै झण्डै 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा 37.70 अर्ब रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसै दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो। बजेटमाथिको छलफल शुरू हुनुअघि नै विवाद चर्किएपछि त्यसयता प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो। बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेकपाले बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कार्तिक 15 गतिभित्र पूरक बजेट ल्याउन सहमत भएपछि प्रक्रिया अगाडि बढ़ेको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गएको असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन सकेको थिएन। असार 29 गते एमालेको समर्थनमा नेकपाका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। हरेक वर्ष असोज शुक्ल चतुर्थी तथा अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको ठाउँमा 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन अस्ति सोमबार ब्रह्मचारिणी देवी तथा हिजो चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। नवरात्रको 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद देवी भागवत लगायत देवी स्त्रोत्र पाठ पनि गरिन्छ। उदयपुरको बेलका नगरपालिका एक धानखेतमा वयस्क जंगली भाले हात्ती मृत भेटिएको छ। सानोदारी नामले चिनिने 20-25 वर्ष उमेरको हात्ती धानखेतमा हिजो मरेको अवस्थामा भेटिएको हो। कोशीटोप्पू वन्यजन्तु आरक्षबाट झण्डै 1 किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मृत हात्ती एक वर्ष यता आरक्ष क्षेत्रमा बस्दै आएको थियो। कोशीटोप्पू वन्यजन्तु आरक्षबाट परीक्षणपछि मात्रै हात्तीको मृत्युको कारण खुल्नेछ। अब विदेशको खबर। भारतको बिहारमा गंगा नदी पार गर्ने क्रममा भएको डुंगा दुर्घटनामा मानवीय क्षति भएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुंगा पल्टिँदा कम्तीमा 13 जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउने मध्ये धेरै जसो बालबालिका रहेका छन्। भारतीय संचार माध्यमका अनुसार गैराती 8:30 बजेतिर भोजमा सहभागी हुन जाँदै गरेका 25 जना भन्दा धेरै चढ़ेको एउटा सानो डुंगा दुर्घटना भएको थियो। गंगा नदी पार गर्ने क्रममा अचानक डुंगा पल्टिएपछि यात्रुहरू नदीमा डुबेका थिए। दुर्घटनापछि घटनास्थलमा उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको छ। अब खेल खबर। पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 8 विकेटले विजयी भएको छ। कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जित निकालेको हो। हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17 ओभर 1 बलमा 2 विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 168 रन बनाएको थियो। श्रीलंकाले 3 खेलको टी20 श्रृंखलाको अन्तिम खेल जितेको हो। पाकिस्तानले यसअघि नै 2 खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको थियो। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। घटस्थापना यता 1,88,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरिए। दशैंको टीका अघि नै आरूघाटमा बेलीब्रिज जोडेर गाड़ी सञ्चालन गरिने। खाना पकाउने ग्यासको अभाव अझै हटेन। फरक सिलिण्डर साटफेरको व्यवस्था आजसम्म मात्रै लागू हुने। र प्रसारण र वितरणलाई मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत आपूर्ति नियमित. आज र भोलि पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना. भारत बिहारको गंगा नदीमा डुंगा दुर्घटना, बाल बालिका सहित 13 जनाको ज्यान गयो. र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20मा श्रीलंका 8 विकेटले विजयी.

विजयादशमी 2083 को यस पावन अवसरमा हाम्रा शेयर सदस्य विज्ञापनदाता श्रोतागण शुभेच्छुक एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज परिवार वालिङ 8 ग्याङलिङ स्टेशन।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर लक्ष्मी पौडेल कुमार पल्पसा पहिरन वालिङ 8 तल्लो वालिङ सम्पर्क मोबाइल 9855 54 902।
0: हामी कहाँ लेडिज फेन्सी आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै टेम्पल ज्वेलरीहरू पनि उपलब्ध छन्। साथै नेपालीहरूको महान चाड विजया दशमी एवं दीपावलीको अवसरमा विशेष छुटको व्यवस्था

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एण्ड राजन सुनार, भोपु सैनिक एण्ड खिलुङ कालिका सुनचाँदी पसल बैरघारी पानी ट्याङ्की भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि। सम्पर्क मोबाइल 98061 4870 र 98454497।
0: हामी कहाँ छापावाला सुनका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार तयार पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर रत्नबहादुर गुरूङ, सिउरी खर्क मौरीघाट उद्योग, बिरकोट नगरपालिका 10, स्याङ्जा। सम्पर्क फोन 03961100004, मोबाइल 98560221।
2: हामी कहाँ मौरी, गोला सहितको घार, खाली घार पाउनुका साथै अर्ग्यानिक मह सुपथ मूल्यमा उपलब्ध छ।
3: अहिले छोराको बिहे गरेको, दही कुराउने लैजानु पर्ने।
4: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
3: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
4: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
3: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउटै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
5: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 03641420446, मोबाइल 98560501119 र 98560333646।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एण्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक। सम्पर्क मोबाइल 9855054313 र 9844434832।
0: हामी कहाँ शुद्ध तोरीको तेल पाइनुका साथै लोकल गहुँको पिठो, लोकल चामल र पिना पनि सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुम्रे पंगेनी, एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगाली टोल स्याङ्जा, सम्पर्क मोबाइल 98467213080।
2: हामी कहाँ स्वच्छ ताजा फलफूल तरकारीका साथै घरायसी उपभोग्य किराना सामानहरू सुपथ मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर बोधराज रेग्मी र सरस्वती रेग्मी, गोल्ड स्टारको अथोराइज शोरूम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोक, सम्पर्क मोबाइल 98469918921 र 98469939.
2: हामी कहाँ गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज तथा चप्पलहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर ओम शर्मा, बाबा फर्निचर उद्योग, वालिङ्ग स्याङ्जा, मोबाइल 98560 31966।
2: हामी कहाँ फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर लाल बहादुर विश्वकर्मा, खड्का सुन चाँदी पसल, वालिङ 8 VIP टोल, मोबाइल 9946713338।
2: हामी कहाँ डिजाइन अनुसारका सुन, हीरा तथा चाँदीका गरगहना तयार गर्नुका साथै पुरानासँग नयाँ साट फेर गरिन्छ भने राशि अनुसारको पत्थर राखेर औठी पनि तयार गरिन्छ।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सुदीप रेग्मी, कार्यालय प्रमुख, कृषि विकास स्रोत केन्द्र एवं परिवार, वालिङ 1 एवादी।

0: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
2: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला। साथै नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश एवं विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
0: मोबाइल 98451 63790 र 98191 29062।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कृष्ण बहादुर थापा वडा अध्यक्ष एवं भीरकोट नगरपालिका वडा नम्बर 5 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा कुँवर समाजमा आबद्ध सम्पूर्ण पदाधिकारी एवं कुँवर समाज परिवार लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। क्याप्टेन हेमबहादुर कुँवर अध्यक्ष, क्याप्टेन भविश्वर कुँवर वरिष्ठ सल्लाहकार एवं कुँवर समाज सेन्जा जिल्ला

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लक्ष्मण खत्री ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 6 परिवार।
0: विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर देवता भान्जा MS टायर हाउस वालिङ 8 जय श्री पदेरा। सम्पर्क मोबाइल 98550642।
2: सिद्धार्थ राजमार्गको बुटवलदेखि पोखरासम्म पर्ने एक मात्रै पसल, स्कुटीदेखि जेसीबी सम्मका साना तथा ठूला सवारी साधनका टायरहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कृष्ण काजी केसी कार्यवाहक अध्यक्ष, सुन्दर कोइराला प्रबन्धक एवं माछा पुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैरघारी साइङ्जा
2: सुरक्षित बचत र आकर्षक ब्याज दरको लागि हामीलाई सम्झन

नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सीयर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा सवारी चालक सहचालक यात्रुवर्गहरू यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हस्त गुरूङ अध्यक्ष कुमार गुरूङ कार्यालय प्रमुख एवं मिर्दी यातायात प्रणाली सम्पर्क मोबाइल 98554162।
2: सुरक्षित तथा आरामदायी यात्राको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नमलाल डुम्रे वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 13 परिवार।
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नन्दलाल खनाल वडा अध्यक्ष एवं भीरकोट नगरपालिका वडा नम्बर 8 परिवार।
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पोत प्रसाद लम्साल ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 2 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित ओडा कार्यालयमा दर्ता गराऊ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पदमराज गुरूङ नगर सभापति एवं नेपाली कांग्रेस वालीनगर समिति परिवार।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको आर्थिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शंकर जुम्री अध्यक्ष, होमकान्त गौतम प्रिन्सिपल तथा क्याम्पस प्रमुख एवं मिराकल एजुकेशन एकाडेमी नेपाल आदर्श मावि तथा नेपाल आदर्श क्याम्पस वालिङ आठ धिमटारी।
2: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।

0: सुनिश न आइले हाम्रो गर्नेमा 10 बजे छ
1: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।

विजया दशमी 2083 को यस पावन अवसरमा हाम्रा शेयर सदस्य विज्ञापनदाता श्रोतागण शुभेच्छुकी एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आँधीखोला FM 105.4 मेगाहर्ज परिवार वालिङ आठ ग्याङलिङ स्टेशन।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर दिनेश श्रेष्ठ, एक्सटेप र एडिडासको आधिकारिक विक्रेता न्यू ब्रदर्स फ्रेन्सिस स्टोर्स वालिङ आठ बगालिटल, मोबाइल 9841684305।
0: हामी कहाँ विभिन्न ब्रान्डका लेटेस्ट जेन्स कपडाहरू, जुत्ता, चप्पल, लगेज तथा ब्यागहरू उपलब्ध छन्। साथै लेभिज, नाइक, पुमाको ओरिजिनल उत्पादन खोजिरहनु भएको छ भने एकपटक अवश्य भिजिट गर्नुहोला न्यू ब्रदर्स फ्रेन्सिस।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रसाद खनाल अध्यक्ष, सुनिल थापा प्रबन्धक एवं न्यू गाउँबेसी बहुद्देश्य सहकारी संस्था लिमिटेड वालिङ 10 भकुण्डे।
2: आकर्षक ब्याज तथा सुरक्षित बचतको लागि हामीलाई सम्झनुहोस्।
3: यो दशैंको शुभ कामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर केशर बहादुर खान ध्रुव, न्यू मनिकामना इलेक्ट्रोनिक्स एण्ड मेसिनरी, वालिङ 8 पेट्रोल पम्पको अगाडि। सम्पर्क मोबाइल 9856028211।
1: हामी कहाँ फ्रिजहरू, ड्री फ्रिज, सुकेस फ्रिजहरू, वासिङ मेसिन, भ्याकुम क्लिनर, मोटर इन्भर्टर, सोलर लगायतका इलेक्ट्रिकल्स तथा इलेक्ट्रोनिक सामानहरू होलसेल एवं खुद्रा मूल्यमा उपलब्ध।

0: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
1: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
0: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
1: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
0: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
1: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिप्लेटुङ्गा पोखरा।
0: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531866।
1: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर देवी रेग्मी खनाल निखिल स्टेशनरी वालिङ आर्ट मोड वालिङ सिटी पोल निखिल्नेको आडैमा मोबाइल 98 4 60 41 3 99 98 5 60 28 206
2: डोम्स नटराज कंगारू कुटर रेनको जस्ता स्टेशनरी कम्पनीको स्याङ्जा जिल्लाको आधिकारिक विक्रेता निखिल स्टेशनरी।
1: हामी कहाँ आफ्नै कम्पनीबाट उत्पादित कागजबाट बनेका कपी रजिस्टर डे बुकहरू होलसेल बिक्री गर्नुका साथै चाइनिज कम्पनीका स्टेशनरीका सामानहरू आयात गरी होलसेल तथा खुद्रा बिक्री गरिन्छ। त्यस्तै सरकारी विद्यालयका पाठ्य पुस्तक बोर्डिङ स्कूल क्याम्पसका पाठ्य पुस्तक लोकसेवाका पुस्तकहरू पनि सुपथ मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर राजु विश्वकर्मा, ओम सुनचा दीपसल, वालिङ 8 VIP टोल, सम्पर्क मोबाइल 98565 55408, फोन 0363414408।
2: हामी कहाँ डिजाइन अनुसारका सुन, हीरा र चाँदीका गहना तयार गर्नका साथै पुरानो सँग नयाँ साटफेर गरिन्छ भने राशि अनुसारको पत्थर राखेर औठी पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पदमराज गुरुङ, वडा अध्यक्ष, वालिङ नगरपालिका वडा नम्बर 1 परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पाण्डु कुमार थापा वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 7 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटना घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर पोस्टराज कडेल पशुपति र गीता नेउपाने कडेल पशुपति लाइट हाउस वालिङ 8 मोड, सम्पर्क मोबाइल 98565 र 98465 450।
2: हामी कहाँ फ्रिजहरू, डिप फ्रिज, स्टोकेज फ्रिजहरू, वासिङ मेसिन, भ्याकुम क्लिनर, मोटर इन्भर्टर, सोलर लगायतका इलेक्ट्रिकल्स र इलेक्ट्रोनिक सामानहरू होलसेल एवं खुद्रा मूल्यमा उपलब्ध गराइन्छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565-54684 र 98251-20189।
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक, अभिभावक, विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मेघराज गैरे, प्रिन्सिपल एवं पाइनियर्स हायर एजुकेशनल एकाडेमी वालिङ सेङ्जा।
2: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। अल टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 31 गते शनिबारका दिन हाड जोड्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र दाहाल आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर, एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 98565-56266।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 31 गते शनिबार।
2: सूचना। यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम चलिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोध हक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: महेश कुमार गौतम, शाखा प्रमुख, प्राइम कमर्सियल ब्याङ्क वालिङ, सम्पर्क फोन नम्बर 0364140

0: Subscribe now. नए नए वीडियोस को लागि प्रेस बेल आइकन फॉर नोटिफिकेशन.
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना. यस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ. उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला. स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार. सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जा.
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा सवारी चालक, सहचालक, यात्रुवर्गहरू, यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
1: विमल अर्याल, कार्यालय प्रमुख एवं पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्राली परिवार वालिङ. सम्पर्क फोन 03-6441-49.
3: सुरक्षित, आरामदायी र भरपर्दो यात्राका लागि हामीलाई सम्झनुहोस्.

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको आर्थिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दीपक लम्साल प्रधान अध्यापक एवं पुरामृत भवानी माध्यमिक विद्यालय वालिङ्ग फुलबारी
2: गुणस्तरीय शिक्षा हाम्रो प्रति

0: नेपाली हरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर राधिका पंगेनी र दीपक पंगेनी, राधिका ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आठ कटहर बोर्ड, नेपाल बैंक नजिकै। सम्पर्क मोबाइल 98461 35761।
0: ब्राइडल मेकअप, आकर्षक हेयर स्टाइल, स्किन र हेयर केयर सम्बन्धी सम्पूर्ण सेवाका लागि सम्झनुहोस् राधिका ब्युटी सलोन।
1: यहाँ पार्लर सम्बन्धी विदेशको अन्तर्राष्ट्रिय अनुभव र आधुनिक सिट सहित उत्कृष्ट ब्राइडल मेकअप, पार्टी मेकअप, फेसियल, हेयर कट तथा कस्मेटिक प्रोडक्टहरू उपलब्ध गराइन्छ।
0: साथै सौन्दर्य क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि व्यावहारिक ब्राइडल मेकअप र ब्युटिसियन ट्रेनिङ कक्षा पनि सञ्चालनमा छ।

0: सबैलाई बडा दशैंको
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा सवारी चालक सहचालक यात्रुवर्गहरू यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्षेत्र बहादुर गुरूङ अध्यक्ष एवं रामबाछा यातायात प्राली वालिङ एक रामबाछा, सम्पर्क फोन 0364140088, मोबाइल 9841682417 र 9811174587।
3: सुरक्षित आरामदायी र भरपर्दो यात्राको लागि हामीलाई सम्झनुहोला। रिजर्भमा विभिन्न ठाउँमा पुग्नु परेमा साथै वालिङ तीन रामचेदेखि बिरुवा 7 र 8 सम्म पुग्नु परेमा हामीलाई सम्झनुहोला।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमप्रसाद भण्डारी शाखा प्रमुख एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा, सम्पर्क फोन नम्बर 063590028।
0: संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रसाद खनाल अध्यक्ष एवं शिव पार्वती वृद्धाश्रम तथा बहुद्देश्य संस्था परिवार वालिङ दश भकुन्डे गलेङ एक रामदी
2: ज्येष्ठ नागरिक हाम्रा अमूल्य सम्पत्ति तथा अभिभावक हुन्, तसर्थ सबैले सम्मान गर्ने बानी बसालौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भक्त बहादुर केसी अध्यक्ष, लेख बहादुर केसी किरण प्रबन्धक एवं शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भिरकोट बैरघारी स्याङ्जा।
2: सुरक्षित बचत र आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान चाड़ विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्यामकृष्ण श्रेष्ठ वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 6 वडा परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान चाड़ विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्यामकाजी अधिकारी वडा अध्यक्ष एवं भिरकोट नगरपालिका वडा नम्बर 2 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटना घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर सुमन कल्याण अरियाल र मीना अरियाल, सृजना स्टेशनरी, वालिङ आठ मोड, सम्पर्क फोन नम्बर 063-441-3054।
2: हामी कहाँ विभिन्न विद्यालय तथा कलेजका पुस्तकहरू, लोकसेवा तयारीका पुस्तकहरू, कपी कलम लगायतका स्टेशनरी सम्बन्धी सामानहरू खुद्रा एवं होलसेल बिक्री गर्नुका साथै खेलकुदका सामग्री पनि उपलब्ध छन्।

0: स्वदेश तथा विदेश में रहने भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनीहरुमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोप्राइटर सुबिन गुरुङ, सुशैली बेकरी एण्ड क्याफे, वालिङ आठ मेन बजार, सम्पर्क मोबाइल 9855556 97।
0: हामी कहाँ बर्थडे केक, बर्थडे डेकोरेशन का सामानहरू, आकर्षक गिफ्ट आइटमहरू, बेकरी आइटम पाइनका साथै केक होम डेलिभरी को व्यवस्था छ। साथै स्वादिलो खाजा नास्ता को समेत व्यवस्था रहेको छ।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको पाँच घर यता कुनाको लाइन जैसी पन्द्रा जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तारा प्रसाद अर्याल ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 7 परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रकाश अरियाल अध्यक्ष, युवराज रेग्मी प्रबन्धक एवं त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था वालिङ 1-83, सम्पर्क फोन नम्बर 0363-41-605।
0: विषादी रहित ताजा तरकारी तथा समय अनुसारका फलफूलहरूको प्रयोगमा जोड़ दिउँ, उत्पादन बढा।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एमकान्त खनाल अध्यक्ष, कृष्ण प्रसाद पंगेनी प्रमुख व्यवस्थापक एवं उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड मुख्य कार्यालय वालिङ।
0: सुरक्षित बचत र आकर्षक ब्याजको लागि हामीलाई सम्झनुहोला। नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: खगेन्द्र प्रसाद अरियाल अध्यक्ष, खडानन्द बगाले प्रबन्धक एवं वालिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, वालिङ 8 नयाँ बजार, फोन 063-4141-423।
0: सुरक्षित बचत र आकर्षक ब्याजको लागि हामीलाई सम्झनुहोला। नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर काजीमान श्रेष्ठ, वालिङ इम्पोरियम, वालिङ 8 बगाले टोल, सम्पर्क मोबाइल 98560-52224।
2: हामी कहाँ हरेक प्रकारका काँचो कपडा तथा तयारी पोसाकहरू पाइनुका साथै साना तथा ठूला आरामदायी सवारी साधनहरू रिजर्भ गर्नु परेमा पनि हामीलाई सम्झ

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन, सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565-54684 र 98251-20189।
2: विजया दशमी 2083 को पावन अवसर में हमारा पालिकावासी बुआ आमा दाजुभाई तथा दीदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कृष्ण खाड नगर प्रमुख, कविता तिवारी गैरे उप प्रमुख, जीवन गेवाली प्रमुख प्रशासकीय अधिकृत एवं वालिङ नगर कार्यपालिका को कार्यालय वालिङ स्याङ्जा।

0: भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-52-191।
1: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अनुपमा ढुङ्गाना तिवारी अध्यक्ष, विमल अरियाल महासचिव एवं वालिङ उद्योग वाणिज्य संघ परिवार वालिङ स्याङ्जा।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: याम प्रसाद अधिकारी प्रदेश सभापति नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर 2 प्रदेश

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरि प्रसाद खनाल वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 4 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।
3: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगोल सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरामा भारतीय भूगोल सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रोप्राइटर मोहन खनाल, होटल ग्रीनल्याण्ड एण्ड लज, वालिङ 8 जयसिंह मदिरा, मोबाइल 98-560-54-343।
8: हामी कहाँ बास बस्नको लागि अट्याच स्पेशल रूमहरू, सामान्य खालका रूमहरूको व्यवस्था गरिएको छ भने अर्ग्यानिक स्वादमा खाना तथा खाजा र बैठक एवं सेमिनारको लागि विशेष हलको पनि व्यवस्था छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: उमेश दर्लामी अध्यक्ष, तेज बहादुर आले सचिव, हिमा थापा प्रबन्धक एवं कानुङ आदिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नौ तल्लो वालिङ।
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: केशरबहादुर खड्का ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 3 परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर बोधराज रेग्मी र सरस्वती रेग्मी, गोल्ड स्टारको अथोराइज शोरूम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोक, सम्पर्क मोबाइल 98469918921 र 98462939389।
2: हामी कहाँ गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज तथा चप्पलहरू शोपथ मूल्यमा उपलब्ध छ।
3: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
4: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलर इन वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
3: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
5: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र जे कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
3: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
0: साथै नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभ चिन्तक, इष्टमित्र लगायत स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
3: मोबाइल 98451 63790 र 98191 29062।
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। यस भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जा।
6: विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर ओम शर्मा, बाबा फर्निचर उद्योग वालिङ्ग स्याङ्जा, मोबाइल 9856319।
2: हामी कहाँ फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एण्ड राजन सुनार, भोपू सैनिक एण्ड खिलुङ कालिका सुनसानी पसल बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि। सम्पर्क मोबाइल 9806641870 र 9845494497।
0: हामी कहाँ छापावाला सुनका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार तयार पनि गर्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सिउरी खर्क मौरीघार उद्योग, बिरकोट नगरपालिका 10, स्याङ्जा। सम्पर्क फोन 063-691-0004, मोबाइल 98-560-21-201।
2: हामी कहाँ मौरी गोला सहितको घार, खाली घार पाउनुका साथै अर्ग्यानिक मह सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एण्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक। सम्पर्क मोबाइल 9856054313 र 9840134332।
0: हामी कहाँ शुद्ध तोरीको तेल पाइनुका साथै लोकल गहुँको पिठो, लोकल चामल र पिना पनि सुपथ मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङदास भकुन्डे। फोन 0364 41 6 24।
2: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडेमा। सम्पर्क मोबाइल 9867190076 र 9811768223।
0: हामी कहाँ विभिन्न प्रकारका बिउ बिजन मल तथा विषादी बाली तथा पशुहरूका लागि भिटामिन बोइलर तथा कोइलर कुखुराका भाले भाले चल्लाहरू पशु पंक्षीका लागि दानाहरू साथै एग्रोवेट सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गरिमा विकास बैंक लिमिटेड। नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप राइटर बलराम चौधरी, ग्लोबल मल्टीप्रिन्ट।

0: मास्टर वालिंग आठ केदारनाथ मार्ग, मोबाइल 9867190076 र 9811768223।
1: हामी कहाँ कप प्रिन्ट, टी शर्ट प्रिन्ट, फ्लेक्स प्रिन्ट, विवाह तथा व्रतबन्धका कार्ड छपाई, बिल भरपाई, लेटर प्याड, छाप लगायतका विभिन्न छपाईका कार्यहरू सुपथ मूल्यमा गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर हिमलाल सुनार एण्ड सन विष्णु हिमाल सुन चाँदी पसल वालिङ आठ बगाले टोल फोन 063441 235 मोबाइल 98565250।
2: हामी कहाँ छापावाला सुन चाँदीका गरगहना पाइनुका साथै अर्डर अनुसार गहनाहरू तयार गरी

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाथि। फोन 0664590440, मोबाइल 98560294740।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री, सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोडुलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रीट लाइट, पम्प, मोटर तथा घर चम्काउने पार्केटिङका सामानहरू सुपथ मूल्यमा पाइनुका साथै यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर ज्योतिष पण्डित जीवन कुमार रेग्मी, जीवन ज्योतिष परामर्श केन्द्र वालिङछाम वृद्धि बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्ट को दोस्रो तलामा, मोबाइल 9846654123 र 9806661652।
2: हामी कहाँ चिनाद्वारा ग्रह दशा हेराइनुका साथै नयाँ चिना पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी, कामना इलेक्ट्रिकल वालिङ आर जोशी पन्द्रा, फोन 0063441502, मोबाइल 9850604501 र 9860551401।
2: 2-5 वर्षसम्मको वारेन्टी रहेको एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकलमा एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, आरओ फिल्टर साथै घर, अफिस तथा उद्योगका लागि आवश्यक पर्ने विद्युतीय सामानहरूको बिक्री, वितरण र मरम्मत पनि गरिन्छ।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपराइटर बुद्धिमान श्रेष्ठ, कान्तिपुर स्माइल डेन्टल केयर सेन्टर, वालिङ बजार मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 9840621629 र 9841668251।
3: हामी कहाँ बाङ्गुटिङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायत दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे, पाण्डे सू सेन्टर, वालिङ आठ पिपल बोर्ड। सम्पर्क फोन नम्बर 0364-41-205, मोबाइल 98460-86-246 र 98460-86-005।
2: यहाँ लेडिज तथा जेन्ट्सका लागि विभिन्न ब्रान्डका छाला तथा स्पोर्ट्सका जुत्ता चप्पलहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।

0: नेपालीहरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर मंजु भण्डारी र विमल भण्डारी, मंजु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला, मोबाइल 9842698145।
2: हामी कहाँ हेयर स्टेट, बोटक्स, न्यानोप्लास्टिया, न्यानोप्लेक्स, केराटिन स्टेट, हेयर ट्रिटमेन्ट, फेसियल, फेस ट्रिटमेन्ट, जेन्स तथा लेडिज हेयर कट, सिजन अनुसार बेहुली मेकअप गर्नुका साथै हेयर कट एवं मेकअप एण्ड पार्लर सम्बन्धी प्याकेजका तालिमहरू सञ्चालनमा रहेको छ। यस्तै मेकअप, फेस केयर एवं हेयरका सम्पूर्ण एवं कस्मेटिकका सामानहरू उपलब्ध

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्ष
1: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4
3: स्कूलमा 6 अर्ब रुपियाँ लगानी गर्दै पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड निकासा हिम पहिरोले गेग्रयान सोहोरेर खोला थुन्दा बुढी गण्डकीमा बाढ़ी भोटेकोसी बाढ़ी अघि 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोडको अध्ययन प्रतिवेदन हात्तीको मृत बच्चा बोकेको तस्विरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि वन्यजन्तुको भावना सम्बन्ध र व्यवहारको जटिलता उजागर र 10 राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू नेपाल खबरमा अब पूरा खबर नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सन् 2027 देखि 2029 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मत मध्ये 173 मत प्राप्त गर्दै सदस्य चुनिएको हो एशिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरू मध्ये नेपालले सबैभन्दा धेरै मत पाएको हो न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य देशप्रति आभार व्यक्त गरेको छ नियोगले परिषदको नयाँ कार्यकालका लागि निर्वाचित अन्य देशहरूलाई पनि बधाई दिएको छ सन् 2027 देखि 29 कार्यकालका लागि ब्राजिल बुरूण्डी डोमिनिकन गणतन्त्र जर्मनी घाना आयरल्याण्ड जापान जोर्डन कुवेत मालदोवा नाइजेरिया युक्रेन उरुग्वे र जाम्बिया पनि निर्वाचित भएका छन् नेपाल यसअघि सन् 2018 देखि 2020 र 2021 देखि 2023 गरी लगातार 2 कार्यकाल परिषदको सदस्य रहिसकेको छ अब नेपाल सन् 2027 जनवरी 1 देखि तेस्रो कार्यकालका लागि परिषदको सदस्य बन्नेछ स्विजरल्याण्डको जेनेभामा मुख्यालय रहेको परिषदमा भौगोलिक प्रतिनिधित्वका आधारमा 47 सदस्य देश रहने व्यवस्था छ सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघको महासभाबाट 3 वर्षका लागि निर्वाचित हुन्छन् परिषदको सदस्यका रूपमा नेपालले मानव अधिकार मानव मर्यादा समानता समावेशिता सामाजिक न्याय र अन्तर्राष्ट्रिय कानूनको सम्मानका विषयमा हुने बहुपक्षीय संवाद तथा सहकार्यमा योगदान दिन सक्नेछ सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6 अर्ब 54 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनु भएको छ उहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ रूपियाँ निकासा भइसकेको छ निकासा भएको रकम मार्फत ती विद्यालयमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम अघि बढ़नेछ प्रति विद्यालय झण्डै 6 करोड़ रूपियाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षा कोठा व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालय को समेत व्यवस्था हुनेछ यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलको विश्वास छ गएको आइतबार बुढ़ी गण्डकी नदीमा बाढ़ी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिम पहिरोले गेग्रयान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढ़ी आएको पुष्टि गरेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र सेटेलाइट तस्विर अध्ययन गरेर बाढ़ी आउनुमा एउटै मात्र नभई बहुकारण रहेको जनाएको छ शुरूमा हिम पहिरो ग्लेसियर हिउँ बरफ र गेग्रयान खसेको र उङ दिलुङसँगै श्यारखोलाको दोभान थुनिएको थियो त्यसपछि खोला थुनिने र खुल्ने प्रक्रिया भएको देखिन्छ। गोर्खाको चुम्नुब्री गाउँपालिका छ उङदिलुङ खोला चामर हिमाल र सियराङदी हिमाल बीचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान 4:20 पहिरो खसेको थियो। अन्य बाढ़ीको तुलनामा यस घटनामा बालुवा र साना ठूला ढुंगाको भन्दा माटोको मात्रा बढ़ी रहेको प्रतिवेदनले देखाएको छ। माटोको मात्रा बढ़ी भएकाले बाढ़ीमा बाक्लो लेदो विस्तारै बग्ने प्रकृतिको प्रवाह देखिएको थियो। भदौ 10 गते रसुवा केरुङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लाङटाङ लिरुङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनका अनुसार सन् 26 जुलाई 7 अगस्त 24 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्म स्थापन भएको देखाएको छ। इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सन् 26 अगस्त 2026 केरुङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो। यस अध्ययन अनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित 13,20,00,000 घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो। त्यसले चट्टान बरफ पानी र गेग्रान सहितको तीव्र बहाव सृजना गर्दै नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्त्याएको थियो। अध्ययनले यो घटनालाई परम्परागत हिमताल विस्फोट जन्य बाढ़ी ग्लेशियर्स लेक आउटबर्स्ट फ्लड ग्लोफ नभई चट्टान र हिम नदीको बरफ खस्दा उत्पन्न भएको श्रृंखलाबद्ध विपदका रूपमा पहिचान गरेको छ। अध्ययनमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क भूकम्पीय अभिलेख ड्रोन सर्वेक्षण जलविज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्यांकनलाई एकीकृत गरी विपदको कारण प्रभाव र पूर्व सूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 0825625601 9858335990 9858331684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935।
5: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबर। सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घटेको छ। आज सुनको भाव तोलामा 2,700 रूपियाँले घटेको छ। यसअघि अस्ति सोमबार 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा तथा हिजो 2,200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,96,500 रूपियाँ पुगेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 100 रूपियाँले घटेको छ। महासंघले आजका लागि चाँदीको भाव तोलामा 4,255 रूपियाँ तोकेको छ। हिजो चाँदीको भाव तोलाको 4,355 रूपियाँ थियो। अब विदेशको खबर। हात्तीको मृत बच्चालाई बोकेको वयस्क पोथी हात्तीको भावुक तस्विरले वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर 2026 उपाधि जितेको छ। वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गर्ने यो तस्विर इटलीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसिकले नामिबियाको हुब नदी उपत्यकामा खिच्नु भएको हो। हात्तीहरूको गतिविधि नियाली रहेका बेला भेरोनेसीले सुक्खा नदीको बालुवामा घिसारिएको जस्तो देखिने असामान्य पदचिन्ह फेला पार्नुभएको थियो। ती चिन्ह पछ्याउँदै जाँदा उहाँले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देख्नुभयो। बच्चाको एउटा खुट्टा हात्तीको दारा र सुडको बीचमा अड्किएको थियो। यस वर्षको प्रतियोगितामा हात्ती, किरा, समुद्री जीव, चराचुरुङ्गी, उभयचर र वनस्पति सहित प्रकृतिका विविध पक्ष समेटिएका तस्विर पुरस्कृत भएका छन्। बेलायतको लन्डनमा रहेको नेचुरल हिस्ट्री म्युजियमले आयोजना गर्ने वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर प्रतियोगिता सन् 1965 सञ्चालन हुँदै आएको छ। वन्यजन्तु तथा प्रकृति फोटोग्राफीको प्रतिष्ठित प्रतियोगिताका रूपमा चिनिने यसमा विश्वभरका फोटोग्राफर सहभागी हुन्छन्। सीएनएनका अनुसार यस वर्षका पुरस्कृत तस्विरहरूको प्रदर्शनी बेलायतको प्राकृतिक इतिहास संग्रहालयमा पर्सि शुक्रबारदेखि शुरू हुनेछ। अब खेल खबर। कर्णाली प्रदेशमा आउँदो मंगसिरमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी शुरू गरेको छ। राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषदले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढ़ाएको हो। प्रतियोगिताका लागि पालिकादेखि प्रदेश स्तरसम्म खेलाड़ी छनौट गरिनेछ। गण्डकी प्रदेश खेलकुद परिषदले प्रदेशका 11 वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै प्रतियोगिताका लागि आवश्यक खेलाड़ी छनौट प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। यसपटक राष्ट्रिय खेलकुदमा 32 खेल समावेश गरिएको छ। परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार राष्ट्रिय खेलकुदका लागि पालिका स्तरीय छनौट प्रतियोगिता मार्फत खेलाड़ी छनौट गरिनेछ। 10 राष्ट्रिय राष्ट्रपति रनिङ सेल्ड प्रतियोगिता कर्णाली प्रदेशमा आउँदो मंगिर 16 27 गतेसम्म आयोजना हुँदैछ। यसअघि गण्डकी प्रदेशको पोखरामा 2079 असोज 28 कार्तिक 3 गतेसम्म 9 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो। 9 गण्डकी प्रदेश पहिलो हुन सफल भएको थियो। 9 समापनका अवसरमा 2 कर्णालीमा 10 संस्करण गर्ने घोषणा गरिए पनि 4 बल्ल प्रतियोगिता हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मध्ये 173 मत प्राप्त। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ निकासा। हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढी गण्डकीमा बाढ़ी, भोटेकोशी बाढ़ीबाट 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोडको अध्ययन प्रतिवेदन। हात्तीको मृत बच्चा बोकेको तस्वीरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना सम्बन्ध र व्यवहारको जटिलता उजागर। र 10 राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

विजयादशमी 2083 को यस पावन अवसरमा हाम्रा शेयर सदस्य विज्ञापनदाता श्रोतागण शुभेच्छुक एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज परिवार वालिम 8

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर प्रकाश अर्याल, पोशाक बगैंचा, वालिङ 8 नयाँ बजार, सम्पर्क मोबाइल 9850303829।
0: हामी कहाँ स्कूल कलेज तथा अफिसका ड्रेसहरू र सम्पूर्ण फेन्सी आइटमहरू पाइनुका साथै हाम्रै कारिगरद्वारा विभिन्न पोसाकहरू सुपथ मूल्यमा तयार पनि पारिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ 6 मिर्दी, सम्पर्क फोन नम्बर 0364 41 600।
2: सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर कृष्ण पाठक, पाठक इलेक्ट्रिक रिफ्रिजरेटर वर्कशप एण्ड फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, कबाडी हलको अगाडि। सम्पर्क मोबाइल 98560954963 र 98560104।
2: हामी कहाँ एसी, फ्रिज, जेनेरेटर, वासिङ मेसिन, ग्यास, इलेक्ट्रिक गिजर, पंखा मर्मत तथा बिक्री गर्नुका साथै हाउस वायरिङ पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुनिभा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560 85 660।
2: विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूद्वारा चेक जाँच गर्नुका साथै फार्मेसी सेवा तथा ल्याब सेवा पनि उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बिबिचोको रामु दाई, स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा विकास बैंक ओरालोमा। सम्पर्क मोबाइल 98135 56496।
0: हामी कहाँ स्कूल कलेज अफिस का ड्रेसहरू विवाह व्रतबन्ध का लागि आवश्यक साथै कोट प्यान्ट शर्टहरू सिलाई गर्नुका साथै सिलाई सम्बन्धी सम्पूर्ण कामहरू सुपथ मूल्य

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर देवेन्द्र थापा, तारादेवी ब्लक उद्योग, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ आठ मोड, सम्पर्क फोन 063441331, मोबाइल 98560553331।
2: हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा एवं घर निर्माणका लागि आवश्यक सामग्रीहरू उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईबी टोल, एनआईएमबी बैंकबाट एक घर तल। सम्पर्क मोबाइल 9845648622 र 9921474029।
0: हामी कहाँ बाङ्गुटिङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसिस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायत दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ सिटी पोली क्लिनिक, वालिङ 8 मेन बजार, सम्पर्क फोन नम्बर 0364415594, मोबाइल 98 5 60 32 504।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ हस्पिटल प्राली वालिङ दश भकुण्डे ठाडो लाइन पेन्सन क्याम्पको आडैमा सम्पर्क फोन नम्बर 0363412133।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ इन्टरनेट प्राली, वालिङ आर्ट मोड, इन्टरनेट जडान तथा सहयोगका लागि सम्पर्क फोन नम्बर 0364142558।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, NIC ब्याङ्कको अगाडि। सम्पर्क फोन 0635 90 025, सम्पर्क मोबाइल 98 60 40 78 22।
2: हामी कहाँ बाङ्गोटेङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायतका दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था लिमिटेड, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा। सम्पर्क फोन नम्बर 0 63 4 41 6 96।
2: हामी कहाँ विभिन्न अन्न बाली तथा तरकारीका रैथाने जातका बिउ बिजनहरू, बीज वृद्धि, बाली नालीका लागि आवश्यक पर्ने गणेउले मल उत्पादन गरी खरिद बिक्री गरी

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ प्याथोलोजी क्लिनिक तल्लो वालिङ टाइम फार्मेसीको अगाडि। सम्पर्क फोन नम्बर 0 मोबाइल 98137969611 र 98401565535।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था सम्पर्क फोन नम्बर 0364 41 469 र 0364 41 248

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुम्रे पंगेनी, एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगाली टोल सेङ्जा, सम्पर्क मोबाइल 98467213380।
2: हामी कहाँ स्वच्छ ताजा फलफूल तरकारीका साथै घरायसी उपभोग्य किराना सामानहरू सुपथ मूल्यमा उपलब्ध।

0: देशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पुण्य प्रसाद अर्याल अध्यक्ष, लक्ष्मी पोखरेल रेग्मी प्रबन्धक एवं अकला नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ आठ सुर्खौदी पुलको मुखैमा।
2: यस संस्थाद्वारा संचालित डेरी उद्योगमा दूध तथा दुग्धजन्य परिकारहरू, दही, पनिर, कुराउनी, घिउ, छुर्पी सुपथ मूल्य उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर अशोक पंगेनी, एपी फेसन कलेक्सन, वालिङ 8 बगाली टोल, मोबाइल 9847741755।
2: हामी कहाँ विभिन्न ब्रान्डका जेन्स फेन्सी आइटम, ब्याग, जुत्ता, चप्पल सुपथ मूल्यमा पाइनुका साथै अनलाइन डेलिभरी पनि गरिन्छ।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अर्जुन प्रसाद खनाल सभापति एवं नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर 2 क्षेत्रीय परिवार।

गर्दछौ। साथमा सांगीतिक अभिवादन प्रक्रियाउँछौ। कार्यक्रम गाम्बसीका भागका के सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाम्बसीका भागकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजे आइसकेको छ अनि यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भएकी छु म आरती। कार्यक्रम गाम्बसीका भागका यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बसीका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन फेनबार फेन बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोक भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बसीका भाकाको सुन्दर बसाई बुधबारी व्यवसायमा छौं। बुधबारी व्यवसायमा रहेर हामी तपाईहरू समक्ष नयाँ तथा पुराना दशैं भाकाहरूलाई कार्यक्रममा जोड्नेछौ। हामी यति बेला दशैंको माहौलमा छौं। दशैं भाकाहरूलाई हामी कार्यक्रममा स्थान दिँदै तपाईहरूसँगै सहयात्रा गर्ने कोशिशमा पनि जुटेका छौं। यहाँहरू माझ आजको यस व्यवसायमा रहेर पनि नयाँ पुराना दशैं भाकाहरूलाई कार्यक्रममा जोड्ने यो विश्वास दिलाउँदै देवहरू समक्ष अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो उघार्छौं। सुमधुर खालको भाका रहेको छ, पक्कै पनि यहाँहरूले एकदमै सुन्नु भएको छ, चिन्नु पनि भएको छ। हाम्रो नियमित श्रोता हुनुहुन्छ लोकप्रसाद ढकालजी, उहाँले चाहिँ सांगीतिक भाका चाहिँ बजारमा ल्याउनु भएको छ। यदि यसको भिजुअल रूपमा चाहिँ बजारमा उपलब्ध नभए पनि अडियो चाहिँ बजारमा उपलब्ध भएको छ। सही भाका हामीले आज स्थान दिन पाउँदाखेरि एकदमै खुसी लागेको छ। लोकप्रसादजीलाई विशेष विशेष बधाई र थप सफलताको शुभकामना पनि व्यक्त गर्दछौ। यसरी नियमित हाम्रो रेडियोमा सहभागिता जनाउने हाम्रो श्रोताको चाहिँ गीत यसरी रेडियो मार्फत बजाउन पाइन्छ भनेर हामीले सोचेका थिएनौ। यो हाम्रो लागि पक्कै पनि एकदमै खुसीको कुरा हो। यो दशैंको माहौलमा दशैं भाका दशैं तिहार भाका चाहिँ बजारमा ल्याउनु भएको छ, उहाँलाई फेरि पनि बधाईका शब्द व्यक्त गर्दछौ। यद्यपि यसको भिजुअल भने आउन बाँकी नै रहेको छ, केही दिनमा आउँछ अथवा आज बेलुकीतिर आउँछ भन्दै हुनुहुन्थ्यो, हामीलाई फोन पनि गर्नुभएको थियो, खुसी लाग्यो। उहाँको गीत मार्फतै आज हामी कार्यक्रमको शुभारम्भमा दैलो घार्छौ। उहाँलाई एकदमै धेरै सहयोग गर्नुभएको छ। हाम्रो स्याङ्जाले गायक हुनुहुन्छ रामचन्द्र ढकालजी, उहाँले एकदमै धेरै सहयोग गर्नुभएको छ भनेर भन्नुभएको छ। पक्कै पनि यो सहयोगप्रति हामी एकदमै आभार पनि व्यक्त गर्दछौ। यति बेला कार्यक्रमको शुभारम्भमा दैलो घार्छौ। दशैं तिहार गाउँमै रमाइलो नामबाट बजारमा उपलब्ध हुँदैछ यो भाका, हामी जोड्छौं तपाईँहरू समक्ष सुईकानु शब्दको फसाईमा।

दशैं आउँदा गाउँघरै रमाइलो यस मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाउँ बस्तीका भाकामा। हामीले लुप्रसाद ढकालजीले बजारमा ल्याउनु भएको नयाँ यो सांगीतिक कोसेली सँगै हामी कार्यक्रमको शुभारम्भमा दैलो पनि उघार्यौं। यिनै भने सुमधुर खालका दशैं भाकाहरू रहनेछन्। फेरि पनि हामी लोकजीलाई धेरै धेरै बधाईका शब्द व्यक्त गर्दछौं। पक्कै पनि उहाँलाई हामी सबैले सहयोग गर्नुपर्ने हुन्छ। यहाँहरू पनि युट्युबमा सिंगीत यो बजारमा आइसके पछाडि खोजिदिनुहोला, सुनेर साथ दिनुहोला, हेरिदिनुहोला भन्ने आग्रह पनि गर्न चाहन्छु सम्पूर्ण श्रोताहरूलाई। र यति बेलाको क्रममा हामी फेरि अर्को दशैं भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू पनि रेडियो सेट छोडेर कतै नजानुहोला।

0: 愛する。
1: नेपाली हरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: प्रोप्राइटर बन्धु रेग्मी बन्धु स्टेशनरी वालिङ 8 नयाँ बजारबाट भीआईपी टोल निस्किने बाटो मोबाइल 9856054206।
3: हामी कहाँ नेपाल आदर्श लगायत यहाँका निजी विद्यालयका नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकहरू, सरकारी विद्यालयका नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकहरू, लोकसेवा तयारी कक्षाका किताबहरू तथा विभिन्न उद्योगका कपी, रजिस्टर, रेकर्ड फाइल लगायतका स्टेशनरी एवं खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्रहणवर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर भगवान सुनार, भगवान बुद्ध सुनचारी पसल, वालिङ आर्ट पिपल बोर्ड, सम्पर्क मोबाइल 9856555510।
0: हामी कहाँ आधुनिक डिजाइन का सुन र चाँदी का गहना तयार गर्नुका साथै पुराना सँग नयाँ गहना साटफेर गरिन्छ। साथै राशि अनुसारको पत्थर राखेर औठी पनि तयार

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर मदन अर्याल, अर्याल एग्रोभेट, वालिङ आठ मोड, सम्पर्क मोबाइल 9856031466।
2: हामी कहाँ विभिन्न हाइब्रिड जातका अन्न बाली तथा तरकारी, फलफूलका बिउ बिजन, कुखुरा तथा पशुका लागि आवश्यक दाना, भिटामिन, कीटनाशक औषधि, कोइलर कुखुराका चल्लाहरू, पशु तथा बिरुवाका औषधिहरू लगायत भेटनरी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नुवा दत्त अर्याल अध्यक्ष एवं भिरकोट उद्योग वाणिज्य संघ परिवार भिरकोट स्याङ्जा।
2: आफ्नो व्यवसाय सम्बन्धित निकायमा दर्ता गरौं। उपभोक्ता मैत्री व्यापार व्यवसाय गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमबहादुर गुरुङ ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 9 परिवार।
2: विवाह जन्म मृत्यु बसाइसराय सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित ओडा कार्यालयमा दर्ता गराउँ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमबहादुर गुरुङ ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 3 ओडा परिवार।
0: विवाह, जन्म, मृत्यु, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर इन्द्र प्रसाद भूषाल र कविता भूषाल, भूषाल पेट्रोल पम्प वालिङ आठ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बोधराज कुमार राजु ओडा अध्यक्ष एवं फालिङ नगरपालिका ओडा नम्बर 14 परिवार।
0: विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: विजयादशमी 2083 को पावन अवसरमा हाम्रा पालिकावासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सूर्य बहादुर कुँवर अध्यक्ष, भगवती शर्मा उपाध्यक्ष, परशुराम उपाध्याय प्रमुख प्रशासकीय अधिकृत एवं बिरुवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बिरुवा।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विष्णुचन्द्र गुरुङ वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 12 परिवार।
2: विवाह जन्म मृत्यु बसाइसराय सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गराउ।
3: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुस्लिका भागमा यहाँहरू भर्खरै मात्र रेडियो खोलिदेख्नुहुन्छ भने सुन्दै हुनुहुन्छ स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रम गाम्बसीका भाका समसाईमा रहेर सुमधुर खालका दशैं भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। रेडियो बेलाको क्रममा हामीहरूको दशैं भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँ भने हामीसँगै रहनुहोला।

शुभ कामना दशैंको मुखमा हाँसो नटुटुस्कसैको सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशेष भाकामा। आजको यस वसाईमा रहेर हामी दशैं भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौ। तपाईहरू पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ, यो विश्वास पनि राखेका छौ। र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौ, सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ, यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हबी आले ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 5 परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपाली हरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: पीताम्बर श्रेष्ठ अध्यक्ष एवं छाया क्षेत्र मन्दिर व्यवस्थापन समिति परिवार भिरकोट सार

0: मोबाइल 9856055116 र 9856031761।
1: हामी कहाँ मटका चिया, चपाउने चिया, साधारण लगायतका चिया एवं कफीका भेराइटीहरू पाइनुका साथै स्वादिष्ट खाजा एवं नास्ताको समेत राम्रो व्यवस्था छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर नमलाल डुमरे र राजेश गैरे, चिया घर वालिङ 8 डुमरीकोट।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुटवल पावर कम्पनी लिमिटेड परिवार सम्पर्क फोन नम्बर 03-6441-120।
2: विद्युतीय संरचनालाई सुरक्षित राखिएन भने जति उपयोगी छ त्यति नै घातक पनि छ। त्यसैले विद्युतीय सुरक्षामा ध्यान पुर्याउँ, दुर्घटनाबाट बचौं बचाउँ। विद्युत सम्बन्धी कुनै समस्या आइपरेमा तत्काल कार्यालयमा जानकारी गराउँ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: वर्ल्ड लिंक इन्टरनेट प्रणाली नयाँ इन्टरनेट जडानको लागि सम्पर्क मोबाइल 9805230 50 सहयोगको लागि 9805230 51।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दामोदर तिवारी वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 8 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गर्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दण्डपानी पंगेनी ओडा अध्यक्ष एवं फालिङ नगरपालिका ओडा नम्बर 11 परिवार
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सूरज प्रताप खान, सचिव आनन्द कुमार खान, प्रबन्धक दया प्रसाद तिवारी एवं दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नौ सेन्जा। सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्।
2: रेडियो आदिखोला 105.4

0: सुनना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: विजया दशमी 2083 को यस पावन अवसरमा हाम्रा शेयर सदस्य विज्ञापनदाता श्रोतागण शुभेच्छुक एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आँधीखोला FM 105.4 मेगाहर्ज परिवार वालिङ 8 ग्याङलिङ

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर पुष्पा अर्याल, एडभान्स इरा ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जयसी पदिरा। सम्पर्क मोबाइल 98560 69।
2: हामी कहाँ ब्युटी पार्लर का बेसिक तथा एडभान्स क्लासहरू सञ्चालन गर्नुका साथै हेयर कलर, कर्ली, स्ट्रेट, केराटिन, बोटक्स गर्नुका साथै बेहुली श्रृंगार, मेनिक्योर, पेडिक्योर लगायतका विभिन्न खालका मेकअपहरू गरिन्छ भने कस्मेटिक सामानहरू पनि उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसर में स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दीप गुरुङ छिरिङ ओडा अध्यक्ष गल्याङ नगरपालिका ओडा नम्बर 5 एवं ओडा परिवार।
0: विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटना घटेको 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: दिपेन्द्र केसी ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 1 ओडा परिवार।
3: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गराउँ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दिपेन्द्र केसी, प्रदेश सभापति, नेपाली कांग्रेस, सेन्जा क्षेत्र नम्बर एक।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ग्रुप राइटर ईश्वरी जुम्रे र विशाल जुम्रे, जुम्रे मोबाइल पसल, वालिङ 8 बगाले टोल, मोबाइल 98 4 61 77 860 र 98 2 41 55 656।
2: हामी कहाँ विभिन्न ब्रान्डका मोबाइलहरू पाउनका साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ। यस्तै मोबाइलहरूको डिस्प्ले ग्लास चेन्ज गर्नुका साथै सुपथ मूल्यमा आइफोन मोबाइलको रिपेयरिङ पनि गरिन्छ। साथै दशैं तिहारको अवसरमा विशेष छुटको पनि व्यवस्था गरिएको छ।
1: त्यस्तै आइफोनको नयाँ नयाँ सिरिजहरू र सेकेन्ड ह्यान्ड आइफोन पनि खरिद बिक्री गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्ता प्रसाद गैरे, फर्निचर पोइन्ट, वालिङ 8 मेन रोड, मुक्तिनाथ विकास बैंकको आडैमा। मोबाइल 9850508960।
2: हामी कहाँ घर तथा अफिस डेकोरेशन का लागि आवश्यक पर्ने फर्निचर तथा फर्निसिङ का सामानहरू सुपथ मूल्यमा

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विद्या श्रेष्ठ अध्यक्ष लालबहादुर आले प्रबन्धक एवं गाउँबस्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार प्रधान कार्यालय वालिङ 9 भुमरे सेवा कार्यालय वालिङ 8 मोड
0: सुरक्षित बचत तथा आकर्षक ब्याजदरका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर युवराज गौतम, गौतम स्टेशनरी, वालिङ आठ मोड, सम्पर्क फोन नम्बर 063441133, मोबाइल 98560153।
0: हामी कहाँ विभिन्न विद्यालय तथा कलेजका पुस्तकहरू, लोकसेवा तयारीका पुस्तकहरू, कपी कलम लगायतका स्टेशनरी सामग्रीहरू खुद्रा एवं होलसेल पाइनुका साथै खेलकुदका सामग्री पनि उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आशिष तिवारी शाखा प्रमुख एवं ग्लोबल आयामी ब्याङ्क लिमिटेड वालिङ 8 शाखा परिवार सम्पर्क फोन 0363414

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर चन्द्र बहादुर गुरुङ, गुर्खाली तरकारी फलफूल तथा किराना पसल वालिङ 8 मोडबाट माथि अर्गानिक फोर ल्यान्डको ठिक अगाडि। मोबाइल 98185148178।
2: हामी कहाँ स्थानीय स्तरमा उत्पादित ताजा ताजा तरकारी एवं फलफूलहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गर्नुका साथै किराना सम्बन्धी सम्पूर्ण सामग्रीहरू पनि सुपथ मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जीवन सारू, गरौंकालिका फ्रेश हाउस, वालिङ 8 मोड, बीपी चोक जाने बाटोमा। सम्पर्क मोबाइल 98058909310।
0: हामी कहाँ कुखुरा, खसीको ताजा मासु, कुखुराको अण्डा पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था गरिएको छ। साथै अर्डर अनुसार चिकन, मटन, किमा पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गरमसुर धार्मिक तथा पर्यटकीय केन्द्र वालिङ गल्याङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मेघराज गैरी अध्यक्ष, लालमणि कोइराला प्रबन्धक एवं हाम्रो बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, वालिङ 10 पाइनिज स्कूल र सेवा कार्यालय वालिङ 8 मोड मुक्तिनाथ विकास ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98565956।
2: सुरक्षित बचत तथा आकर्षक ब्याजदरको लागि हामीलाई सम्झनु।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जीवन थापा, हाम्रो टेलरिङ सेन्टर वालिङ आर्ट मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 98461414310 र 98464290।
2: हामी कहाँ कोट, प्यान्ट, दौरा सुरुवाल, सर्ट, इष्ट कोट बनाउनका साथै रेडीमेड पनि पाइन्छ। साथै यहाँ वालिङ बहुमुखी क्याम्पस, नेपाल आदर्श क्याम्पस, प्रणामित भवानी मावि, राष्ट्रिय मावि, आन्धाली, सगरमाथा, बाल विद्या स्कूलका साथै बैंक तथा विभिन्न संघ संस्थाका ड्रेस लगायतका सम्पूर्ण क्याम्पस एवं स्कूलका ड्रेसहरू उपलब्ध गराइन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर यज्ञ प्रसाद अधिकारी, अधिकारी ब्रदर्स हार्डवेयर एवं मेसिनरी स्टोर्स, वालिङ 8 केदारनाथ मार्ग। सम्पर्क फोन नम्बर 0364 41 294 र मोबाइल 98560 29 894।
2: हामी कहाँ विश्व प्रसिद्ध कम्पनी कजारिया ब्रान्डको ग्रेनाइट मार्बल बाचम धाराहरू, उत्कृष्ट ब्रान्डका कम्बोर्डहरू, छड सिमेन्ट लगायतका निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको जानकारी गराउँदछौ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडेमा। सम्पर्क मोबाइल 9867190076 र 9811768223।
0: हामी कहाँ विभिन्न प्रकारका बिउ बिजन, मल तथा विषादी, बाली तथा पशुहरूका लागि भिटामिन, ब्रोइलर तथा कोइलर कुखुराका भाले भाले चल्लाहरू, पशु पंक्षीका लागि दानाहरू साथै एग्रोवेट सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गरिमा विकास बैंक लिमिटेड। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर बलराम चौधरी, ग्लोबल मल्टिप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, मोबाइल 9867190076 र 9811768223।
3: हामी कहाँ कप प्रिन्ट, टी शर्ट प्रिन्ट, फ्लेक्स प्रिन्ट, विवाह तथा व्रतबन्धका कार्ड छपाई, बिल भरपाई, लेटर प्याड, छाप लगायतका विभिन्न छपाईका कार्यहरू सुपथ मूल्यमा गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर हिमलाल सुनार एण्ड सन विष्णु हिमाल सुन चाँदी पसल वालिङ 8 बगाले टोल फोन 063-4141-235 मोबाइल 98-5-60-55-250
2: हामी कहाँ छापावाला सुन चाँदीका गरगहना पाइनुका साथै अर्डर अनुसार गहनाहरू तयार गर्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाथि, फोन 0664590440, मोबाइल 98569940।
2: हामीका हात 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री, सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोडुलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रीट लाइट, पम्प, मोटर तथा घर चम्काउने पार्केटिङका सामानहरू सुपथ मूल्यमा पाइनुका साथै यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर ज्योतिष पण्डित जीवन कुमार रेग्मी, जीवन ज्योतिष परामर्श केन्द्र वालिङछाम वृद्धि बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्ट को दोस्रो तलामा, मोबाइल 9846654123 र 9806611052।
0: हामी कहाँ चिनाद्वारा लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जित बहादुर सुनार एण्ड सन्स दिपेश जितुसुन चाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्धेरा जाने बाटो तर्फ पुरानो पसलको ठिक अगाडि आफ्नै निवासमा सम्पर्क मोबाइल 9846054123 र 9806601652।
0: हामी कहाँ छापावाला सुन तथा चाँदीका गरगहना पाइनुका साथै अर्डर अनुसार आधुनिक डिजाइनका गहनाहरू पनि तयार पारिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी, कामना इलेक्ट्रिकल वालिङ आर जयसी पन्द्रा, फोन 0063414502, मोबाइल 9850604502 र 9860551401।
2: 2-5 वर्षसम्मको वारेन्टी रहेको एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकलमा एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, आरओ फिल्टर साथै घर, अफिस तथा उद्योगका लागि आवश्यक पर्ने विद्युतीय सामानहरूको बिक्री, वितरण र मर्मत पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बुद्धिमान श्रेष्ठ कान्तिपुर स्माइल डेन्टल केयर सेन्टर वालिङ बजार मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 9846121629 र 9841768251।
2: हामी कहाँ बाङ्गुटिङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायत दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुनिभा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98560 85 660।
2: विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूद्वारा चेक जाँच गर्नुका साथै फार्मेसी सेवा तथा ल्याब सेवा पनि उपलब्ध छ।

0: नेपालीहरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर मंजु भण्डारी र विमल भण्डारी, मंजु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला, मोबाइल 9842698145।
2: हामी कहाँ हेयर स्टेट, बोटक्स, न्यानोप्लास्टिया, न्यानोप्लेक्स, केराटिन स्टेट, हेयर ट्रिटमेन्ट, फेसियल, फेस ट्रिटमेन्ट, जेन्स तथा लेडिज हेयर कट, सिजन अनुसार बेहुली मेकअप गर्नका साथै हेयर कट एवं मेकअप एण्ड पार्लर सम्बन्धी प्याकेजका तालिमहरू सञ्चालनमा रहेको छ। यस्तै मेकअप, फेस केयर एवं हेयरका सम्पूर्ण एवं कस्मेटिकका सामानहरू

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे, पाण्डे सु सेन्टर, वालिङ आठ पिपल रोड। सम्पर्क फोन नम्बर 03-6441-205, मोबाइल 98-460-86-246 र 98-460-86-005।
2: यहाँ लेडिज तथा जेन्ट्सका लागि विभिन्न ब्रान्डका छाला तथा स्पोर्ट्सका जुत्ता चप्पलहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर कृष्ण पाठक, पाठक इलेक्ट्रिक रिफ्रिजरेटर वर्कशप एण्ड फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, कबाडी हलको अगाडि। सम्पर्क मोबाइल 98560954963 र 98560104।
2: हामी कहाँ एसी, फ्रिज, जेनेरेटर, वासिङ मेसिन, ग्यास, इलेक्ट्रिक गिजर, पंखा मर्मत तथा बिक्री गर्नुका साथै हाउस वायरिङ पनि गरिन्छ।

0: सुन्नु न, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आधी खोला 105.4
3: कहो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। संहिता सुदृढ़ बनाउन नौ बुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझदारी मंच गठन गर्ने। चालू वर्षको दुई महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर जरिवाना। 5 अर्ब भन्दा धेरैको शंकास्पद कारोबार बारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। नेपाल खबरमा अब पूरा खबर। विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले नौ बुधे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम, चुस्त, मितव्ययी र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रै आयोजनाहरूमा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण, पुनर्संरचना वा खारेजी गर्ने नीति लिइनेछ। यसैगरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक, पारदर्शी खरिद प्रणाली र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरूबीच अन्तरप्रदेश सड़क, कृषि करिडोर, व्यापार सहजीकरण, हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम संचालन गर्ने घोषणापत्रमा उल्लेख छ। त्यसैगरी घोषणापत्रको कार्यान्वयन, समीक्षा र निरन्तर सहकार्यका लागि 7 प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 को बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी दुईवटा विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37 अर्ब 70 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशकको समय नजिकै पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा समेत असर परेको थियो। चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17 अर्ब 1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको त्यही समयको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकहरूले 16 अर्ब 59 करोड़ रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1 अर्ब 80 करोड़ 24 लाख रूपियाँ कमाएको छ। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57 करोड़ 51 लाख रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41 करोड़ 59 लाख रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10 अर्ब 67 करोड़ रूपियाँ घटेको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह समेत गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक 1 महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ। मासिक पारिश्रमिक लिने सबै श्रमिकले यो सुविधा पाउने भए पनि जालादारी तथा स्वयंसेवकका रूपको हकमा भने यो लागू हुने छैन। तर उजुरी गर्दा जागिर गुम्ने डर, लिखित सम्झौताको अभाव र झन्झटिलो प्रक्रियाका कारण धेरै श्रमिकहरू अझै पनि कानूनी उपचारमा जान हस्किने गरेका छन्। ऐन अनुसार सुविधा कट्टा गर्ने रोजगारदाताहरूबाट दोब्बरसम्म जरिवाना भराउने व्यवस्था छ। उजुरी आइरहेका भए पनि उजुरीकर्ता र प्रतिष्ठानको स्पष्ट नाम, ठेगाना तथा सम्पर्क नम्बर नहुँदा कार्यान्वयनमा कठिनाई भइरहेको विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सिमेन्ट एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: व्हाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: सिंह धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वको अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो। दशैंका बेला काभ्रेका बीपी र अरणीको राजमार्ग लगायतका प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्यधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। प्रशासन कार्यालयले सूचना निकालेर जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन सम्बन्धी सबैमा आग्रह गर्दै चलायमा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असही सागरराज थारूको शव 5 दिनपछि फेला परेको छ। गएको शनिबार दोधारा चाँदनी झोलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका 6 का थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। अब विदेशको खबर। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर अर्थात 1 खर्ब 84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। त्यसमध्ये 1 अर्ब डलरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाइ छ। यति ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्ना दायित्वहरू पूरा गर्न असफल हुँदा यसको परिणाम बैंकको दायराभन्दा धेरै परसम्म पुग्ने र अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले जनाएको छ। अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतेका तेन्जिङ
5: शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। यस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। यस्तै कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शन धारीले जनै 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। करादेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीयता सुदृढ़ बनाउन नौ बुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। चालू वर्षको दुई महिनामा बैंकहरूको नाफा झण्डे 7.5% बढ़्यो। 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1,21,00,000,00,000 जरिवाना। 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण।
6: रेडियो आदि खोला 105.4।
7: विजया दशमी 2083 को इस पावन अवसर में हमारा शेयर सदस्य विज्ञापनदाता श्रोतागण शुभेच्छुक एवं देश तथा विदेश में रहन् भएका संपूर्ण नेपालीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शांता थापा अध्यक्ष, तुलाकांत बगाले स्टेशन म्यानेजर एवं रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज परिवार वालिङ 8 ग्याङलिङ स्याङ्जा।
8: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
9: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
8: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
9: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपद मूल्यमा उपलब्ध गराउँछन् नि।
8: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
10: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
11: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0363-41-246, मोबाइल 98-50-50-119 र 98-50-33-246।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर प्रकाश अरियाल, पोशाक बगैंचा, वालिङ 8 नयाँ बजार, सम्पर्क मोबाइल 9850303829।
0: हामी कहाँ स्कूल कलेज तथा अफिसका ड्रेसहरू र सम्पूर्ण फेन्सी आइटमहरू पाइनुका साथै हाम्रै कारिगरद्वारा विभिन्न पोशाकहरू सुपथ मूल्यमा तयार पनि पारिन्छ। तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
2: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
3: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
0: तपाईहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला। साथै नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
0: मोबाइल 9854563790 र 9891

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मिर्दी। सम्पर्क फोन नम्बर 03-6441-600।
2: सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोवेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029866।
0: हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूका लागि दाना, साथै बोइलर, कोइलर कुखुराका सल्लाहहरू सुपथ मूल्यमा उपलब्ध।

0: अलटाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 31 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र दाहाल आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अलटाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 98565266। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 31 गते शनिबार।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईबी टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल, सम्पर्क मोबाइल 9845648622 र 9921474029।
0: हामी कहाँ बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायत दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: नमस्कार हल्दर साहब, क्यानन तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
2: अच्छा क्यानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ सिटी पोलिक्लिनिक वालिङ 8 मेन बजार, सम्पर्क फोन नम्बर 063-4141-594, मोबाइल 9856-32504।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ हस्पिटल प्राली, वालिङ दस भकुण्डे ठाडो लाइन, पेन्सन क्याम्पको आडैमा। सम्पर्क फोन नम्बर 0364121733।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही असोज 25-30 गते सम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565 6484 र 98251 20 189।
2: यो दसैँको शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था लिमिटेड, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क फोन नम्बर 0364 41 6 96।
2: हामी कहाँ विभिन्न अन्नबाली तथा तरकारीका रैथाने जातका बिउ बिजनहरू, बीज वृद्धि, बाली नालीका लागि आवश्यक पर्ने गणेउले मल उत्पादन गरी खरिद बिक्री गरिन्छ।
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। एस भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु सैंजामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु सैंजा। नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, सम्पर्क फोन नम्बर 0364 41 4 69 र 0364 41 268।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर ओम शर्मा, बाबा फर्निचर उद्योग, वालिङ्ग स्याङ्जा, मोबाइल 98560 31966।
2: हामी कहाँ फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
3: रेडियो आदिखोला 105.4

0: नेपालीहरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ प्याथोलोजी क्लिनिक तल्लो वालिङ टाइम फार्मेसीको अगाडि सम्पर्क फोन नम्बर 0365900018 मोबाइल 98137969611 र 98401565535।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, वालिङ ओरल एण्ड डेन्टल क्योर, वालिङ 8 VIP टोल, NIC ब्याङ्कको अगाडि। सम्पर्क फोन 0635 90 25, सम्पर्क मोबाइल 98 60 40 78 22।
2: हामी कहाँ बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायतका दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।

0: नेपाली हरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वर्ल्ड लिंक इन्टरनेट प्रणाली नयाँ इन्टरनेट जडानको लागि सम्पर्क मोबाइल 9801523050 सहयोगको लागि 9801523051।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुम्रे पंगेनी, एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगाली टोल सेङ्जा, सम्पर्क मोबाइल 98467213380।
2: हामी कहाँ स्वच्छ ताजा फलफूल तरकारीका साथै घरायसी उपभोग्य किराना सामानहरू सुपथ मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक। सम्पर्क मोबाइल 98469918921 र 98462939399।
2: हामी कहाँ गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज तथा चप्पलहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एण्ड राजन सुनार, भोपु सैनिक एण्ड खिलुङ कालिका सुनसानी पसल बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि। सम्पर्क मोबाइल 9806641870 र 9845494497।
0: हामी कहाँ छापावाला सुनका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार तयार पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर रत्न बहादुर गुरूङ, सिउरी खर्क मौरीघार उद्योग, बिरकोट नगरपालिका 10 स्याङ्जा। सम्पर्क फोन 063-691-0004, मोबाइल 98-560-21-201।
2: हामी कहाँ मौरी गोला सहितको घार खाली घार पाउनुका साथै अर्ग्यानिक मह सुपथ मूल्यमा उपलब्ध छ।
3: ए नानी, त्यो पानी नपिउ त।
4: किन र काका?
3: त्यो पानी फोहोर छ।
4: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
5: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ दस भकुन्द्रे, फोन 0638 41 6 24।
2: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तारा प्रसाद अरियाल ओडा अध्यक्ष एवं बिरकुट नगरपालिका ओडा नम्बर 7 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एमकान्त खनाल अध्यक्ष, कृष्ण प्रसाद पंगेनी प्रमुख व्यवस्थापक एवं उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड मुख्य कार्यालय वालिङ।
0: सुरक्षित बचत र आकर्षक ब्याजको लागि हामीलाई सम्झनुहोला। नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: खगेन्द्र प्रसाद अर्याल अध्यक्ष, खडानन्द बगाले प्रबन्धक एवं वालिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, वालिङ 8 नयाँ बजार, सम्पर्क फोन 0364-41-423।
0: सुरक्षित बचत र आकर्षक ब्याजको लागि हामीलाई सम्झनुहोला। नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ग्रुप राइटर काजीमान सच, वालिङ इम्पोरियम, वालिङ 8 बगाले टोल, सम्पर्क मोबाइल 98560-52-224।
2: हामी कहाँ हरेक प्रकारका काँचो कपडा तथा तयारी पोसाकहरू पाइनुका साथै साना तथा ठूला आरामदायी सवारी साधनहरू रिजर्भ गर्नु परेमा पनि हामीलाई सम्झनु।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनुपमा ढुङ्गाना तिवारी अध्यक्ष, विमल अरियाल महासचिव एवं वालिङ उद्योग वाणिज्य संघ परिवार वालिङ साङ्जा।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरि प्रसाद खनाल वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 4 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर मोहन खनाल होटल ग्रीनल्याण्ड एण्ड लज वालिङ 8 जयसिंह मदिरा मोबाइल 98 5 60 54 343।
2: हामी कहाँ बास बस्नको लागि अट्याच स्पेशल रूमहरू सामान्य खालका रूमहरूको व्यवस्था गरिएको छ भने अर्ग्यानिक स्वादमा खाना तथा खाजा र बैठक एवं सेमिनारको लागि विशेष हलको पनि व्यवस्था छ।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: उमेश दर्लामी अध्यक्ष, तेज बहादुर आले सचिव, हिमा थापा प्रबन्धक एवं कानून आदिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नौ तल्लो वालिङ।
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसर में स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: केशर बहादुर खड्का ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 3 परिवार।
2: विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गर्छ।

0: उत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोप्राइटर लाल बहादुर विश्वकर्मा, खड्का सुन चाँदी पसल, वालिङाट वीआईपी टोल, मोबाइल 9946713338।
2: हामी कहाँ डिजाइन अनुसारका सुन, हीरा तथा चाँदीका गरगहना तयार गर्नुका साथै पुराना सँग नयाँ साथ फेल गरिन्छ भने राशि अनुसारको पत्थर राखेर औठी पनि तयार गरिन्छ।
3: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसर में स्वदेश तथा विदेश में रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: सुदीप रेग्मी, कार्यालय प्रमुख, कृषि विकास स्रोत केन्द्र एवं परिवार, वालिङ एक एवा

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कृष्ण बहादुर थापा वडा अध्यक्ष एवं भिरकोट नगरपालिका वडा नम्बर 5 परिवार।
2: विवाह जन्म मृत्यु बसाईसराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा कुँवर समाजमा आबद्ध सम्पूर्ण पदाधिकारी एवं कुँवर समाज परिवार लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। क्याप्टेन हेमबहादुर कुँवर अध्यक्ष, क्याप्टेन भविश्वर कुँवर वरिष्ठ सल्लाहकार एवं कुँवर समाज सेन्ट जर्जिला।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लक्ष्मण खत्री ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 6 परिवार।
0: विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नन्दलाल खनाल नगर सभापति एवं नेपाली कांग्रेस भिरकोट नगर समिति परिवार।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर देवता भान्जा, MS टायर हाउस, वालिङ आठ, जय श्री पन्दिरा। सम्पर्क मोबाइल 98550642।
2: सिद्धार्थ राजमार्गको बुटवलदेखि पोखरासम्म पर्ने एक मात्रै पसल, स्कुटीदेखि जेसीबी सम्मका साना तथा ठूला सवारी साधनका टायरहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कृष्ण काजी केसी कार्यवाहक अध्यक्ष, सुन्दर कोइराला प्रबन्धक एवं माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैरघारी स्याङ्जा।
2: सुरक्षित बचत र आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सीयर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: महेश्वर दवाडी शाखा प्रमुख एवं माछापुत्र बैंक लिमिटेड परिवार वालिङ शाखा सम्पर्क फोन 063441311
2: सुरक्षित बचत एवं आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा सवारी चालक सहचालक यात्रुवर्गहरू यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर

0: पतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हस्त गुरुङ अध्यक्ष कुमार गुरुङ कार्यालय प्रमुख एवं मृद यातायात प्रणाली सम्पर्क मोबाइल 9855 54162। सुरक्षित तथा आरामदायी यात्राको लागि हामीलाई सम्झनुहोस्।

0: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
1: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
0: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
1: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपद मूल्यमा उपलब्ध गराउँछन् नि
0: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
2: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज प्रतिबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
3: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड फोन 0363414246 मोबाइल 98565119 र 98563332446

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नन्दलाल खनाल वडा अध्यक्ष एवं भीरकोट नगरपालिका वडा नम्बर 8 परिवार।
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको आर्थिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शंकर जुम्री अध्यक्ष होमकान्त गौतम प्रिन्सिपल तथा क्याम्पस प्रमुख एवं मिराकल एजुकेशन एकाडेमी नेपाल आदर्श मावि तथा नेपाल आदर्श क्याम्पस वालिङ आठ भीमजारी
2: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
1: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा सम्पर्क फोन 063-425-000 मोबाइल 98-560-52-191।
3: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
4: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
3: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
0: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
3: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
1: साथै नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
3: मोबाइल 98-451-63-790 र 98-191-29-062।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर शिव प्रसाद पराजुली एवं होटल भेनस परिवार, सम्पर्क मोबाइल 98-560-20-788। हामी कहाँ बास बस्न स्वादिष्ट भोजन तथा खाजा नास्ताको राम्रो प्रबन्ध छ।
7: शुभकामना, शुभकामना, बडा दशैंको शुभकामना।
1: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-51-191।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर दिनेश श्रेष्ठ, एक्सटेप र एडिडासको आधिकारिक विक्रेता न्यू ब्रदर्स फ्रेन्सिस स्टोर्स वालिङ 8 बगाली, मोबाइल 9841684305।
0: हामी कहाँ विभिन्न ब्रान्ड का लेटेस्ट जेन्स कपड़ाहरू, जुत्ता, चप्पल, लगेज तथा ब्यागहरू उपलब्ध छन्। साथै लेभिस, नाइक, पुमा को ओरिजिनल उत्पादन खोजिरहनु भएको छ भने एक पटक अवश्य भिजिट गर्नुहोला न्यू ब्रदर्स फ्रेन्सिस स्टोर।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रसाद खनाल अध्यक्ष, सुनिल थापा प्रबन्धक एवं न्यू गाउँबेसी बहुद्देश्य सहकारी संस्था लिमिटेड वालिङ दस भकुण्डे।
2: आकर्षक ब्याज तथा सुरक्षित बचतको लागि हामीलाई सम्झनुहोस्।
3: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
4: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
3: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
4: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौं। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ विश्व जितौं।
3: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएफए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नशिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
4: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिकेढुङ्गा पोखरा।
3: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531366।
4: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।
5: यो दशैंको शुभ कामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर केशर बहादुर खान ध्रुव, न्यू मनोकामना इलेक्ट्रोनिक्स एण्ड मेसिनरी, वालिङ 8 पेट्रोल पम्पको अगाडि। सम्पर्क मोबाइल 9850628211।
3: हामी कहाँ फ्रिजहरू, ड्री फ्रिज, सोकेस फ्रिजहरू, वासिङ मेसिन, भ्याकुम क्लिनर, मोटर इन्भर्टर, सोलर लगायतका इलेक्ट्रिकल्स तथा इलेक्ट्रोनिक सामानहरू होलसेल एवं खुद्रा मूल्यमा उपलब्ध छ।

0: नेपालीहरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर देवी रेग्मी खनाल निखिल स्टेशनरी वालिङ आठ मोड वालिङ सिटी पोल निखिलको आडैमा मोबाइल 98 4 60 41 300 र 98 5 60 28 200 6
2: डोम्स नटराज कंगारू कुटर रेनको जस्ता स्टेशनरी कम्पनीको सेन्जा जिल्लाको आधिकारिक विक्रेता निखिल स्टेशनरी।
1: हामी कहाँ आफ्नै कम्पनीबाट उत्पादित कागजबाट बनेका कपी रजिस्टर डे बुकहरू होलसेल बिक्री गर्नुका साथै चाइनिज कम्पनीका स्टेशनरीका सामानहरू आयात गरी होलसेल तथा खुद्रा बिक्री गरिन्छ। त्यस्तै सरकारी विद्यालयका पाठ्य पुस्तक बोर्डिङ स्कूल क्याम्पसका पाठ्य पुस्तक लोकसेवाका पुस्तकहरू पनि सुपथ मूल्यमा उपलब्ध

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर राजु विश्वकर्मा, ओम सुनसा दीपसल, वालिङ 8 VIP टोल, सम्पर्क मोबाइल 98565 55408, फोन 0363414408।
2: हामी कहाँ डिजाइन अनुसार का सुन, हीरा र चाँदी का गहना तयार गर्नका साथै पुरानो सँग नयाँ साटफेर गरिन्छ भने राशि अनुसार को पत्थर राखेर औठी पनि तयार गरिन्छ।
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: पदमराज गुरुङ, वडा अध्यक्ष, वालिङ नगरपालिका वडा नम्बर 1 परिवार।
3: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: पदमराज गुरुङ, नगर सभापति एवं नेपाली कांग्रेस वालिङ नगर समिति परिवार।

0: नेपालीहरूको महान चाड विजयादशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पाण्डु कुमार थापा वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 7 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ग्रुप राइटर पोस्टराज कडेल पशुपति र गीता नेउपाने कडेल पशुपति लाइट हाउस वालिङ आठ मोड, सम्पर्क मोबाइल 98565 र 98462450।
2: हामी कहाँ फ्रिजहरू, डिप फ्रिज, सोकेस फ्रिजहरू, वासिङ मेसिन, भ्याकुम क्लिनर, मोटर इन्भर्टर, सोलर लगायतका इलेक्ट्रिकल्स र इलेक्ट्रोनिक सामानहरू होलसेल एवं खुद्रा मूल्यमा उपलब्ध गराइन्छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: महेश कुमार गौतम शाखा प्रमुख प्राइम कमर्सियल ब्याङ्क वालिङ सम्पर्क फोन नम्बर 0364140

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको आर्थिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दीपक लम्साल प्रधान अध्यापक एवं पुरामृत भवानी माध्यमिक विद्यालय वालिङदास फुलबारी सैङ्जा।
2: गुणस्तरीय शिक्षा हाम्रो

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा सवारी चालक सहचालक यात्रुवर्गहरू यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विमल अर्याल कार्यालय प्रमुख एवं पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्राली परिवार वालिङ, सम्पर्क फोन 03-4141-049।
2: सुरक्षित आरामदायी र भरपर्दो यात्राका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर राधिका पंगेनी र दीपक पंगेनी, राधिका ब्युटी सलून एण्ड ट्रेनिङ सेन्टर, वालिङ 8 कटहर बोर्ड, नेपाल बैंक नजिकै। सम्पर्क मोबाइल 98461 35761।
0: ब्राइडल मेकअप, आकर्षक हेयर स्टाइल, स्किन र हेयर केयर सम्बन्धी सम्पूर्ण सेवाका लागि सम्झनुहोस् राधिका ब्युटी सलून।
1: यहाँ पार्लर सम्बन्धी विदेशको अन्तर्राष्ट्रिय अनुभव र आधुनिक सिप सहित उत्कृष्ट ब्राइडल मेकअप, पार्टी मेकअप, फेसियल, हेयर कट तथा कस्मेटिक प्रोडक्टहरू उपलब्ध गराइन्छ।
0: साथै सौन्दर्य क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि व्यावहारिक ब्राइडल मेकअप र ब्युटिसियन ट्रेनिङ कक्षा पनि सञ्चालनमा छन्।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औषध अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
0: संघीयता सुदृढ़ बनाउन 9 बुँदे कोषी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
1: दशैंको किनमेलले बजारमा चहलपहल, मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो, मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
2: उत्पादन स्तरमै स्वस्थ पशु खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भने पशु कल्याण मैत्री ढुवानी गरिदिनु हुन म अनुरोध गर्छु।
0: ग्रीनल्याण्डमा तेल, ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
1: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण, बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिम भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई अक्टूबर 2 बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि आज बाहिरिएको छ। यस वर्षको मनसूनमा औसतको आसपासमै वर्षा भएको छ। मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
1: अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5.59 खर्ब रूपियाँ भन्दा बढ़ीको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार विभिन्न 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको छ। माग गरिएको बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा छ। भोटेकोशी त्रिशुली काली गण्डकी र बुढ़ी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झोलुङ्गे पुल खानेपानी र सिंचाई आयोजनाहरूका लागि अरबौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभयो। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जलसतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,000,000 रूपियाँ माग गरिएको छ। सूचना तथा संचार क्षेत्रमा दूरसंचार र इन्टरनेट सेवा पुनः संचालन गर्न 86,00,000,000 रूपियाँ भन्दा बढ़ी आवश्यक पर्नेछ। कृषि स्वास्थ्य शिक्षा तथा सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुननिर्माणका लागि समेत बजेट छुट्याइएको छ। बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेका संरचनाहरूको द्रुत गतिमा पुननिर्माण गरी जनजीवन सामान्य बनाउने यो बजेट प्रभावकारी हुने अपेक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
0: विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले नौबुधे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम चुस्त मितव्ययी र नागरिक प्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रे आयोजनामा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण पुनर्संरचना वा खारेज गर्ने नीति लिइनेछ। यसैगरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक पारदर्शी खरिद प्रणाली भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरू बीच अन्तर प्रादेशिक सड़क कृषि करिडोर व्यापार सहजीकरण हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ। घोषणा पत्रको कार्यान्वयन समीक्षा र निरन्तर सहकार्यका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
1: सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी दुईवटा विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37,70,00,000,00,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशैंको समय नजिकिँदा पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो।
0: चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17,01,40,00,000 रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको यही अवधिको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकहरूले 16,59,00,000,000 रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1,80,24,00,000 रूपियाँ नाफा कमाएको हो। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि देखिएको छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57,51,00,000 रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41,59,00,000 रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10,67,00,00,000 रूपियाँले घटेको छ।
1: औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस नपुगेका 47 थरीका औषधिको पौठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। असोज 20 गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायतको खारेज गरेको जनाएको छ। विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभिन्न कम्पनीका 47 थरीका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाएको जनाएको छ।
0: तेह्र देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सकिएको छ। असोज दुई गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरब बिहार सहित तेह्र देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार सहितका व्यक्तिहरूको सुनवाई सकिएको छ। सुनवाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनवाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा सुनारले गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको थियो। सभापति बोध नारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ। साउदीका सुनार, जापानका लागि प्रस्तावित विज्ञान कुमार थापा र मलेसियाका लागि चुनामणी खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा दशैंको मासुका लागि प्रयोग हुने पशु किन्नु अघि ख्याल गर्नुपर्ने विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औसत अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश, संघीयता सुदृढ़ बनाउन 9 बुँदे कोशी घोषणापत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण, 13 देशका लागि प्रस्ताव राजदूतको सुनवाई सकियो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येदेखि चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ जमरा राखिएको थियो। वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
0: काठमाडौँ उपत्यका सहितका मुख्य बजारहरूमा दशैंका लागि किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। तर चाडपर्वसँगै आकाशीयको महँगीका कारण उपभोक्ताहरू चिन्तित बनेका छन्। भोटेकोशी बाढ़ीका कारण चीनतर्फका रसुवा र तातोपानीका अवरूद्ध हुँदा दशैं लगायतका पर्वलाई लक्षित गरी ल्याएका झण्डै 5 अर्ब मूल्य बराबरका सामान नाकामै रोकिएका छन्, जसका कारण लत्ता कपड़ाको मूल्य बढ़ेको नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र परालजीले बताउनुभयो। व्यापारीहरूले खाद्यान्न, लत्ता कपड़ा, तरकारी र मासुको भाव अस्वाभाविक रूपमा बढ़ाएको उपभोक्ताको गुनासो छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेश कुमार साकेलले भने बजार अनुगमनलाई तीव्र पारिएको दावी गर्नुभएको छ।
1: दशैंका लागि हिमाली तथा पहाड़ी भेगदेखि देशका विभिन्न ठाउँबाट काठमाण्डु उपत्यका सहित मुख्य शहरहरूमा भेड़ा, च्याङ्रा, खसीबोका र राङ्गा ल्याउने क्रम तीव्र बनेको छ। लामो दूरीको यात्रा, खानपानमा हुने फेरबदल र अस्वस्थ ढुवानीका कारण पशुहरू बिरामी पर्ने र रोग फैलिने जोखिम उच्च हुन्छ। बाहिरबाट हेर्दा स्वस्थ देखिए पनि भित्री रूपमा बिरामी पशुलाई निरोगी पशुसँगै ढुवानी गर्दा सिंगो बथानमै संक्रमण फैलिन सक्छ। त्यसैले खरीद तथा ढुवानी गर्दा पशुको स्वास्थ्य र मापदण्डमा विशेष ध्यान दिन पशु सेवा विभागले आग्रह गरेको छ। देशका लागि दशैंका लागि पशु खरीद तथा ढुवानी गर्दा कस्ता कस्ता सावधानी अप्नाउनुपर्छ, बिरामी पशुको पहिचान कसरी गर्ने, यही विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग कुराकानी गरेका छौं।
2: विशेष गरी व्यवसायीहरूले खरिद गर्दा पनि पशु स्वस्थ छ, खसी बोका भेडा बाख्रा च्याङ्ग्राहरू स्वस्थ छन् भनेदेखि करिब करिब स्वस्थ पशुको चाहिँ मासु स्वस्थ नै रहन्छ, कुनै अङ्ग काम नलाग्ने हुन सक्यो, तर अझै अरू अवस्थामा चाहिँ पूर्णतया प्रयोग गर्न सक्ने अवस्थाहरू छ। र उत्पादन स्तरमै स्वस्थ पशु वस्तुहरू जहाँ छन् तिनीहरू खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भनेदेखि, अर्को चाहिँ बीचमा ढुवानीकर्ताहरूले पनि वास्तवमा पशुहरूलाई पनि सास फेर्ने चाहिँ प्राणी हुन्, पशु कल्याण मैत्रीबाट ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। बजारमा पनि आइसकेको पशुहरू पनि त्यो चाहिँ बेच्नको लागि उपयुक्त हुँदैनन्, हामीले त्यो पनि हेर्ने गरेका छ। खसी बोकाहरूको चाहिँ एकदमै बढेको अवस्थाहरू छ र च्याङ्ग्राहरू पनि आइरहेको अवस्था छ।
11: स्वास्थ्यका दृष्टिकोणले कुनै पशुमा संक्रमण छ भने अर्को ठाउँमा लिँदाखेरि त्यसको जोखिम कति हुन्छ, त्यसका लागि के कस्तो उपाय अपनाउने?
2: तर संक्रामक रोगहरू जो पशु वस्तुहरू मानिसमा छन् त्यस्ता रोगहरूको चाहिँ खासै प्रकोप देखिएको छ नि, हामी सबै जिल्लामा कस्तो अवस्था छ रोगको भन्ने कुरो हामीले चाहिँ प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय गरिकन हामीले हेर्ने गरेका छौँ। हाम्रो रोगको सूचना प्रणाली पनि हामीले विकास गरेका छौँ। जहाँसम्म अब ट्रान्सपोर्टेसनमा मैले चाहिँ हेलो भने अलिकति अब अधिकांशले बुझ्नुभएको अवस्थाहरू छ। अहिले पशु कल्याण मैत्रीबारे काम गर्नुपर्छ भन्ने कुरो सम्पूर्ण धेरै व्यवसायहरूलाई जानकारी पनि उहाँले प्राप्त गर्नुभएको छ। राम्रो आरम्भिक रूपले आएको पशु अथवा पशु कल्याण मैत्री पशुहरूको चाहिँ भोलि बध गर्दा पनि मासु राम्रो हुन्छ कि त्यो पनि आवश्यक छ भने जिल्ला स्तरीय संयन्त्रहरू पनि हुन्छ, त्यहाँ चाहिँ जिल्ला स्तरीय पशु सेवा गर्ने कार्यहरू अस्पतालहरू हुन्छन्, त्यहाँ चाहिँ सिडे साहबहरूको समन्वयमा पनि कतिपय ठाउँमा चाहिँ खसी बुगाहरूको अनुगमन र स्वास्थ्य परीक्षणका कुराहरू चाहिँ भइरहेको हामीले जानकारी पाएका छौँ। हामी एकदम सघन रूपमै यो बजार अनुगमन गर्ने र मान्छे उपभोक्ताहरूको लागि चाहिँ जो दिन हरियो मार्ग गरिएको छ बजारबाट किन्दाखेरि चाहिँ मैले सरसरी सबै परीक्षण गरिन्छन्, स्टिकर जुन दिइन्छ हरियो स्टिकर दिएको चाहिँ हरियो स्टिकर हरियो हामी करार लगाइदिएका हुन्छौँ, त्यो भए चाहिँ परीक्षण गरेर लगाएपछि त्यो खानाको लागि योग्य र बिक्री वितरण गर्न पनि योग्य भन्ने कुरो हामी चाहिँ सर्वसाधारणले पनि थाहा पाउनुहुन्छ। कहीँकाहीँ आउँदाखेरि लामो बाटोमा बिरामी केही भने पनि त्यसलाई चाहिँ तत्कालै पशु चिकित्सकीय टोली भएको उनलाई उपचार गर्ने व्यवस्था पनि हामीले सोही छमै उपचार गर्ने व्यवस्था पनि हामी मिलाएका छौँ। नमुना परीक्षण गरेर चाहिँ तत्काल त्यो नमुनाको रिजल्ट नआएसम्म चाहिँ बिक्री वितरण नगरे भने होल्ड पनि गराएको अवस्थाहरू छ होइन।
11: यो पशु वधशालाहरूको सरसफाई र मासुको भण्डारणको कुरालाई अलिकति जोड्नु, कसरी निगरानी भइरहेको छ?
2: मुक्सिरी एकबाट काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु पूर्णतया कारण गर्ने भनेर अगाडि बढेका छौँ होइन। र पक्कै पनि वधशाला वधस्थल यहाँले कुरो उठ्नुभएको छ, अब चाहिँ अहिले दसैँको बेलामा त घर घरमा पनि वध हुन्छ होइन, जसले गर्दाखेरि स्वच्छ तरिकाले सुरक्षित भएर त्यहाँबाट चाहिँ कुनै पनि संक्रमण नफैलिने किसिमले चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ र मासु नै स्वस्थ रहेन भने त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्छ। त्यसै धेरै लामो समय बाहिर धेरै लामो समय राखेको मासु चाहिँ खरिद नगर्ने, त्यसलाई चाहिँ सुरक्षित पूर्वक मासु एक घन्टाभित्र बिग्री चाहिँ हाल्दै तर केवल धेरै नै भयो भने बिग्रिन थाल्थ्यो नि त। सबभर मासु नै भनेको त पछि चाहिँ मासुको परिभाषामा यहाँले भन्नुहुन्छ भनेदेखि वध गरेर चाहिँ सुरक्षितपूर्वक चिस्याएको मासुलाई मासु भन्ने हो खासमा। जस्तोबाट त्यस्तो ठाउँबाट चाहिँ बरु चाहिँ वध गरेको ठाउँभन्दा सुरक्षितपूर्वक वध गरेको ठाउँबाट चाहिँ लिन उपयुक्त रहन्छ र हामीले चाहिँ यो अजानो चाहिँ भनौँ न लगायत अरू त्यो मासुमा प्रयोग हुने सामग्रीहरू पनि बेला बेला सरसफाई गरेको बिहान हजुरले देख्नुहुँदैछ, सरसफाई गरेर देख्नुहुन्छ पसलहरू भयो भने होइन, वध स्थलको आफ्नै सरसफाई र सुरक्षितपूर्वक मासुको ढुवानी पनि वास्तवमा गर्नुपर्ने हुन्छ र हामीले हेर्दाखेरि चाहिँ उपभोक्ताहरूले चाहिँ सुरक्षित मासुको उपभोक्ताकै हितलाई ध्यानमा राखेर नै हामीले फेरि पनि जोडेँ, यहाँको यही सन्दर्भमा मैले जोडेँ यो पशु वसालका मासु ऐन कारण गर्नुको विकल्प नभएको हुनाले हामी अगाडि बढ्नुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै ईमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिप्पर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिप्पर सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। दशैंकै बेला काभ्रेका बीपी र अर्नीको राजमार्ग लगायत प्रमुख सड़कहरूमा सानो तथा यात्रुवाहक गाड़ीको चाप अत्याधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: कृषि मन्त्र नार्कसँग
13: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.32 अंकले बढ़ेर 2621.26 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 188 कम्पनीको शेयर बढ़ेको 80 घटेको छ। 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4.73 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीको 1.16 करोड़ कित्ता शेयर 4.13 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएको फ्लाइ दुबईले आउँदो वर्ष सन् 2027 अक्टोबर 30 लागि टिकट बुकिङ खुला गरेको छ। शुरूआती उडान उत्साहजनक रहेपछि फ्लाइ दुबईले बुकिङ अवधि बढ़ाएको हो। यसबाट उडान नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायहरू थप उत्साहित बनेका छन्। फ्लाइ नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठका अनुसार चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या अझै बढ़ने अनुमान छ। नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार असो 7 यता मौसम खराबीका कारण एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको छ। दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै देशसँग पोखराको हवाई सञ्जाल जोड़िएपछि त्यहाँको पर्यटन र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।
4: सरकारले केही दिनमै निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र एलओआई दिने तयारी गरेको जनाएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र दशैंको बिदा शुरू हुनु अघिदेखि नै तयारी रहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले रोकिएको विद्युत खरिद सम्झौता पीपीएलाई पनि वैज्ञानिक र राष्ट्रिय प्राथमिकताका आधारमा चाँडै अघि बढ़ाउने बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार निर्माणको अन्तिम चरणमा रहेका 27 जलविद्युत आयोजनाको व्यावसायिक सञ्चालन मिति थप गरिएको छ। यस्तै जलाशयुक्त आयोजनालाई प्रोत्साहन गर्न अनुमति पत्रको अवधि 50 पुर्याउने गरी नियमावली संशोधनको तयारी भएको छ।
3: महाकाली नदीमा बेपत्ता हुनुभएका सशस्त्र प्रहरीका असही सागर राज थारूको शव 5 फेला परेको छ। गएको शनिबार दोधरा चाँदनी झलंगे पुलसँगै चुड़िएको नेपाल टेलिकमको इन्टरनेटको तार तार्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। थारूको शव बेपत्ता भएको ठाउँबाट केही तल आज भेटिएको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका छका थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। 2 अघि दोधारा चाँदनी जोड्ने झलोमे पुल भत्किएको थियो। पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तार समेत जुडिएको हो।
4: दुर्गा पूजाका लागि विद्युत लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एकजनाको ज्यान गएको छ। त्रियुगा नगरपालिका वडा नम्बर 12 पुरानो गाईघाटमा रहेको ज्योतिनगर टोलका 35 बद्रीनारायण चौधरीको हिजो बेलुका करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि त्यस अघि नै उहाँको ज्यान गइसकेको अस्पतालले घोषणा गरेको हो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमा तेल, ग्यास र खनिज पदार्थको व्यापक अन्वेषण शुरू हुन लागेको बताउनु भएको छ। डेनमार्कको स्वशासित भूभाग रहेको आर्कटिक टापुमा सजिलै निकाल्न सकिने विश्वकै ठूला तेल भण्डार मध्ये केही रहेका ट्रम्पले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ। गएको महिना ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डका नेताहरूसँग एउटा सुरक्षा सम्झौता गर्नुभएको थियो। यस सम्झौताले ग्रीनल्याण्डमा अमेरिकी सेनाको भूमिका विस्तार गर्ने समाचार संस्था अल जजिराले जनाएको छ। सम्झौताले दुई नयाँ सैन्य अखडा र ट्रम्पको योजनामा रहेको गोल्डेन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि बाटो खोल्नुका साथै डेनमार्कको सार्वभौमिकता र ग्रीनल्याण्डवासीको आत्मनिर्णयको अधिकारलाई पुनः पुष्टि गर्ने खबरमा उल्लेख छ। ग्रीनल्याण्डलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लिने सम्भावनालाई अस्वीकार गर्न ट्रम्पले गरेको आनाकानीका कारण उत्पन्न झण्डै दुई वर्ष लामो संकटको अन्त्य गर्नु यस सम्झौताको उद्देश्य थियो। ट्रम्पले गएको महिनाको सम्झौताबाट अमेरिका र युरोप दुवैले प्राप्त गरेका सुरक्षा सम्बन्धी लाभहरूको प्रशंसा गर्दै तिनलाई अद्वितीय भन्नुभएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापान नभएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। जस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनही 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधीले जनही 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराटेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ।
3: र बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको त्यहाँको स्वतन्त्र फुटबल नियामक निकाय आईएफआरले जनाएको छ। हिजो सार्वजनिक भएको प्रतिवेदनमा शीर्ष 5 डिभिजनका 94% क्लबहरू घाटामा सञ्चालन भइरहेको पाइएको छ। गएको वर्ष स्थापना भएको आईएफआरले इंग्लिश फुटबलको आर्थिक दिगोपन सुधार्ने 6 बुँदे योजनाको एक भागका रूपमा लागतमा अझ कड़ा नियन्त्रण र आकस्मिक योजनाको प्रस्ताव गरेको छ। स्टेट अफ द गेम प्रतिवेदनको मस्यौदाले इंग्लिश फुटबल लीग र नेशनल लीगका झण्डै दुई तिहाई क्लबहरू प्राविधिक रूपमा टाट पल्टिएको अवस्थामा रहेको र मालिकहरूबाट प्राप्त हुने नगद सहयोगमा बढ़दो रूपमा निर्भर रहेको देखाएको छ। नियामक निकायले क्लबहरूले वित्तीय जोखिमको अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने तथा मालिकहरूले आफ्नो सहयोग फिर्ता लिएको खण्डमा सामना गर्न आकस्मिक योजनाहरू तयार राख्नुपर्ने बताएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो। औषध अनुसारकै वर्षा। विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश। संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
3: संघीयता सुदृढ़ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
4: दशैंको किनमेलले बजारमा चहल पहल। मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो। मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
3: ग्रीनल्याण्डमा तेल ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
4: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामक।

0: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म तोलाकान्त। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhula.org लगइन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ।
1: आँधी खुला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधिखुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। नवरात्रको चौथो दिन आज कुष्माण्ड देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै कालीगण्डकी नदीमा आएको बाढ़ीका कारण मिर्मी बेलीब्रिज भत्किएपछि वैकल्पिक व्यवस्थाका रूपमा सुरुङ्ग ड्याम क्षेत्रको सड़क प्रयोगमा ल्याइयो र विजया दशमीको पावन अवसरमा वालीमा सरसफाई भिरकोटमा सावी कोड़ा स्तरीय भलिबल प्रतियोगिता शुरू। नवरात्रको चौथो दिन आज कुष्माण्ड देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्ड देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद्देवी भागवत लगायत देवी स्त्रोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको पश्चात विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी 15 दिनसम्म नेपालीले बड़ा दशैं पर्व मनाउँछन्। दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनी नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ। नवरात्रमा स्याङ्जाका विभिन्न शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्छ। स्याङ्जाका गरौंसुर कालिका भगवती, आलमदेवी, खिलुङ कालिका, सतहचण्डी, नुवाकोटको काला भैरव, सोरे कालिका, भवानी मन्दिर लगायतका शक्तिपीठहरूमा विशेष गरी बड़ा दशैंमा दर्शनार्थीको भीड़ लाग्ने गर्दछ। कालीगण्डकी नदीमा आएको बाढ़ीका कारण बेलीब्रिज भत्किएपछि गुल्मी र स्याङ्जा जोड्ने मार्गमा वैकल्पिक व्यवस्थाका रूपमा सुरुङ र ड्याम क्षेत्रको सड़क प्रयोगमा ल्याइएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका एक हर्मीचौर र स्याङ्जाको कालीगण्डकी गाउँपालिका साथ मेर्मी जोड्ने कालीगण्डकी नदीको रेपका स्थित पुल भत्किएपछि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको हो। रेपका स्थित पुल भन्दा माथि गुल्मी खण्डमा रहेको सुरुङ र कालीगण्डकी जलविद्युत आयोजनाको कार्यालय परिसरमा रहेको ड्यामको भित्री सड़कलाई तत्कालका लागि प्रयोगमा ल्याइएको छ। आयोजना गुल्मी र स्याङ्जाका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षा निकाय तथा दुवै जिल्लाका कालीगण्डकी गाउँपालिकाका प्रमुख लगायतको उपस्थितिमा भएको छलफलपछि उक्त मार्ग प्रयोग गर्ने सहमति भएको हो। कालीगण्डकी जलविद्युत आयोजनाको प्रशासन शाखाका ठाकुर पाण्डेका अनुसार करिब 300 मिटर लामो सुरुङ र आयोजना कार्यालय परिसरको ड्यामभित्रको सड़क हाललाई वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको छ। उहाँका अनुसार दुई पाङ्रे, तीन पाङ्रे तथा चार पाङ्रे हलुका सवारी साधनले मात्र उक्त मार्ग प्रयोग गर्न पाउनेछन्। मालवाहक सवारी साधन र ठूला बसको आवागमन भने हाललाई रोकिएको छ। कालीगण्डकी जलविद्युत आयोजना निर्माणका क्रममा विक्रम सम्बत 2053मा इटाली सरकारले निर्माण सामग्री ढुवानी गर्न बेलीब्रिज र सुरुङ निर्माण गरेको थियो। बेलीब्रिज हालसम्म प्रयोगमा रहे पनि सुरुङ भने यसअघि प्रयोगमा आएको थिएन। गुल्मीको कालीगण्डकी गाउँपालिका एक हर्मीचौरका वडाध्यक्ष लालु प्रसाद पाण्डेका अनुसार सुरुङ सफा गरी भित्र 24 घण्टा बल्ने गरी बत्तीको व्यवस्था गरिएको छ। वैकल्पिक मार्ग प्रयोगमा आएपछि केही राहत महसुस भएको उहाँले बताउनु भएको छ, तर यो दीर्घकालीन समाधान नभएको उहाँको भनाइ छ। समस्याको दीर्घकालीन समाधानका लागि दुवै जिल्ला र प्रदेशको पहलमा संघीय सरकारले यथाशीघ्र पुल निर्माणको प्रक्रिया अगाडि बढ़ाउनु पर्नेमा वडाध्यक्ष पाण्डेले जोड़ दिनुभएको छ। स्याङ्जाको वालिङमा आउँदै गरेको 2083 सालको विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सरसफाई गरिएको छ। सुरक्षा निकाय, स्थानीय संघ संस्था र सर्वसाधारणको संयुक्त सहभागितामा वालिङ दश भकुण्डे स्थित नवजागरण पार्क तथा पिङ सिटी होली पार्क क्षेत्रमा सरसफाई गरिएको हो। कार्यक्रममा सशस्त्र प्रहरी बल 30 नम्बर गुल्मा वालिङ, वडा प्रहरी कार्यालय वालिङ, शिव पार्वती आमा समूह, मन्दिर परिवार तथा स्थानीयवासीहरूको सक्रिय सहभागितामा सरसफाई गरिएको हो। नवजागरण पार्कका अध्यक्ष अर्जुन प्रसाद खनालका अनुसार नेपालीहरूको महान पर्व दशैं र तिहारमा मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरूलाई स्वच्छ र पवित्र राख्न यो अभियान सञ्चालन गरिएको बताउनु भएको छ। दशैं भन्ने बित्तिकै वर्षमा एकपटक भए पनि धरती छान्नुपर्छ भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता छ, तर पछिल्लो समय प्रविधिको विकाससँगै हाम्रा मौलिक लिंगे पिङहरू लोप हुँदै गएका छन्। सांस्कृतिक परम्पराको संरक्षण गर्न र युवा पुस्तालाई आफ्नो मौलिकतासँग जोड्न लिंगे पिङ निर्माण गरिने उहाँले बताउनु भएको छ। स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर 9 सूर्योदय युवा क्लबको 35 वार्षिक उत्सव, साबिक वडा स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम शुरू भएको छ। क्लबका अध्यक्ष रामबहादुर गुरूङ रमेशको सभापतित्वमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै भिरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले नगरपालिकाले विकास निर्माणका क्षेत्रमा खेलेको भूमिका र नागरिकको सहकार्यबारे चर्चा गर्नुभएको थियो। नगर प्रमुख कर्मचारीले स्थानीय स्तरमा खेलकुद र सांस्कृतिक पहिचानको संरक्षण गर्दै समग्र विकासमा नगरपालिका सधैँ हातेमालो गरेर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर एक का सभापति एवं भिरकोट नगर प्रवक्ता दिपेन्द्र केसी, भिरकोट वडा नम्बर 8 का वडा अध्यक्ष एवं नेपाली कांग्रेस भिरकोट नगर सभापति नन्दलाल खनाल, भिरकोट वडा नम्बर 9 का वडा अध्यक्ष भीमबहादुर गुरूङ, कांग्रेस स्याङ्जा क्षेत्र नम्बर 2 क का उपसभापति कुलबहादुर गुरूङ, कांग्रेस महाधिवेशन प्रतिनिधि सुनिल चापागाई, युवा नेताहरू सागर थापा र मनोज गुरूङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले युवाहरूलाई खेलकुद र सामाजिक कार्यमा गोलबन्द गर्न क्लबले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो। वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत मिलिजुली एकता समाज दुहा कतारको सहयोगमा 15 विपन्न तथा असहाय व्यक्तिहरूलाई खाद्यान्न तथा राहत सामग्री हस्तान्तरण गरिएको थियो। साबिक वडा स्तरीय भलिबल प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम सहित शुरू भएको यो वार्षिकोत्सव कार्यक्रमले स्थानीय युवाहरूमा नयाँ उत्साह थपेको छ। रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: विजया दशमी 2083 यस पावन अवसरमा हाम्रा शेयर सदस्य, विज्ञापनदाता, श्रोतागण, शुभेच्छुक एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आँधीखोला एफएम 105.4 मेगाहर्ज परिवार, वालिङ 8 घ्याङलिङ स्याङ्जा।

रेडियो आधी खुलाको समाचार मूलक प्रस्तुति आधी खुला खबरमा यहाँहरूलाई पुनः स्वागत छ। अब बाँकी खबर। स्याङ्जाको फेदीखोला गाउँपालिकाबाट 130 लिटर घरेलु मदिरा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फेदीखोला गाउँपालिका वडा नम्बर 2 खड्केटारी एरियामा चेक जाँच गर्ने क्रममा घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी 130 लिटर फेला परेको हो। प्रहरीले बरामद गरेको घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि भद्र भलाद्मी तथा बुद्धिजीवीहरूको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएको छ। बागलुङको ताराखोला गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको प्रभु बैंकको ताराखोला शाखा बाढ़ीका कारण विस्थापित भएपछि सेवाग्राही मर्कामा परेका छन्। असोज 9 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ीले बैंक रहेको भवन जोखिममा परेपछि बागलुङको ताराखोलामा प्रभु बैंकको सेवा प्रभावित भएको हो। ताराखोलामा बाढ़ी पहिरोबाट 3 जनाको मृत्यु भएको थियो भने ठूलो भौतिक क्षति भएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताउनु भएको छ। बैंक विस्थापित भएपछि सेवाग्राही मर्कामा परेको उहाँको भनाई छ। ताराखोला गाउँपालिका 3 घुसमेलीमा रहेको बैंकको भवनमाथिबाट बाढ़ी आएपछि उक्त शाखा बन्द गरिएको बैंकमा कार्यरत मेघ बहादुर घरती मगरले बताउनु भएको छ। घुसमेलीबाट सेवा दिँदै आएको बैंकले हाल गलकोटबाट सेवा सञ्चालन गरिरहेको छ। छिमेकी बस्तीहरूमा दशैंको रमझम शुरू भइसकेको छ। कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दशैंका लागि भेड़ा च्याङ्रा किन्ने चटारो छ। दशैंका लागि आवश्यक सामग्री खरिद गर्न बजार झर्नेहरूको भीड़ पनि बढ़न थालेको छ। तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका 5 पाउदरका बासिन्दालाई भने दशैंले छुन सकेको छैन। पहिरोको जोखिमका कारण घर छाडेर अस्थायी आश्रय स्थलमा बस्न बाध्य उनीहरूलाई चाडपर्वको उमंग भन्दा पनि आफ्नो थातथलोमा फर्किन पाइने हो वा सुरक्षित ठाउँमा कहिलेसम्म बसोबासको व्यवस्था हुने हो भन्ने चिन्ताले पिरोलेको छ। असोज 2 साता आएको अविरल वर्षापछि गएको पहिरोले गाउँलाई चारैतिरबाट घेरेपछि पाउद्वारका बासिन्दा विस्थापित भएर छिमेकी गाउँ घारमा निर्माण गरिएको अस्थायी आश्रय स्थलमा बसेका छन्। उनीहरूलाई जिल्ला विपद व्यवस्थापन समिति र गाउँपालिकाले दैनिक उपभोग्य वस्तु लगायत राहत सामग्रीको व्यवस्थापन गरेको छ। पहिरोले विस्थापित भएका उनीहरू यस वर्षको दशैं त्रिपाल मुनि बिताउन बाध्य छन्। गाउँमा फर्किएर सुरक्षित रूपमा बस्न सकिने वा अन्यत्र स्थानान्तरण हुनुपर्ने भन्ने टुंगो नलाग्दा उनीहरू अन्यलमा छन्। पहिरोको त्रासले गाउँ फर्किन पनि सकिएको छैन। पाल्पाको रामपुर नगरपालिकाले व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर वितरण शुरू गरेको छ। आन्तरिक राजस्व कार्यालय बुटवलको समन्वयमा नगरपालिकाबाटै कर सेवा शुभारम्भ गरेको हो। सेवाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरभित्रका व्यवसायहरूको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाको कार्यालयबाटै स्थायी लेखा नम्बर दर्ता सेवा शुरू गरेको बताउनु भएको छ। व्यावसायिक तथा व्यक्तिगत पान नम्बर लिनकै लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यतालाई मध्यनजर गरेर पान दर्ता सेवा नगरपालिकाको कार्यालयबाटै सेवा दिन थालेको नगर प्रमुख थापाले बताउनु भएको छ। उहाँले जनतालाई नजिकबाट सेवा दिने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बुटवल रूपन्देही संघको समन्वय तथा सहकारीमा सेवा शुरू गरेको जानकारी दिनुभएको छ। आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत चिरञ्जीवी बस्यालले संहिताको अभ्यास अनुसार सहज रूपमा नागरिकलाई सेवा दिन पालिका तहबाटै सेवा शुरू भएको बताउनु भएको छ। नगरपालिकाको कार्यालयबाटै पान नम्बर दर्ता सेवा पाउनु सुखद पक्ष रहेको भन्दै यसले व्यवसायलाई सहज हुने रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाका निवर्तमान अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनु भएको छ। अब अन्त्यमा आधीखुला खबर सक्नु अघि मुख्य खबरहरू पुनः एकपटक। नवरात्रको 4 दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै कालीगण्डकी नदीमा आएको बाढ़ीका कारण मिरमी स्थित बेलीब्रिज भत्किएपछि वैकल्पिक व्यवस्थाका रूपमा सुरुङ र ड्याम क्षेत्रको सड़क प्रयोगमा ल्याइयो र विजया दशमीको पावन अवसरमा वालिगमा सरसफाई भिरकोटमा साबी कोड़ा स्तरीय भलिबल प्रतियोगिता शुरू। आधीखुला खबर सकियो।
भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोक अनि म तलाकान्त सँगै विदा हुन्छौ। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

आदिखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी। हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: अलग यात्रु वर्गहरू यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: क्षेत्र बहादुर गुरुङ अध्यक्ष एवं रामबाछा यातायात प्राली वालिङ एक रामबाछा, सम्पर्क फोन 0364140088, मोबाइल 9841682417 र 9811174587।
2: सुरक्षित, आरामदायी र भरपर्दो यात्राको लागि हामीलाई सम्झनुहोला। रिजर्भमा विभिन्न ठाउँमा पुग्नु परेमा, साथै वालिङटिन रामचेदेखि बिरुवा 7 र 8 सम्म पुग्नु परेमा हामीलाई सम्झनुहोला।

0: नेपाली हरको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमप्रसाद भण्डारी शाखा प्रमुख एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा सम्पर्क फोन नम्बर 0635900828।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रत्न प्रकाश चर्च ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 4 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित वडा कार्यालयमा दर्ता

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुमन कल्याण अर्याल अध्यक्ष, युक्त बहादुर बगटी प्रिन्सिपल एवं सगरमाथा आवासीय माध्यमिक विद्यालय वालिङ छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शेरबहादुर श्रेष्ठ अमृत ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 9 ओडा परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रसाद खनाल अध्यक्ष एवं शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्य संस्था परिवार वालिङ दस भकुन्डे गलेङ एक रामदी
2: ज्येष्ठ नागरिक हाम्रा अमूल्य सम्पत्ति तथा अभिभावक हुन्, तसर्थ सबैले सम्मान गर्ने बानी बसालौं।

0: लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भक्त बहादुर केसी अध्यक्ष, लेख बहादुर केसी किरण प्रबन्धक एवं शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भिरकोट बैरघारी स्याङ्जा।
2: सुरक्षित बचत र आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्यामकृष्ण श्रेष्ठ ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 6 ओडा परिवार।
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान चाड़ विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्यामकाजी अधिकारी वडा अध्यक्ष एवं भिरकोट नगरपालिका वडा नम्बर 2 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटना घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
1: सावधान, तपाईहरु पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
3: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रुफ राइटर सुमन कल्याण अरियाल र मीना अरियाल, सृजना स्टेशनरी, वालिङ आर्ट मोड। सम्पर्क फोन नम्बर 063-4141-354।
4: हामी कहाँ विभिन्न विद्यालय तथा कलेजका पुस्तकहरू, लोकसेवा तयारीका पुस्तकहरू, कपी कलम लगायतका स्टेशनरी सम्बन्धी सामानहरू खुद्रा एवं होलसेल बिक्री गर्नुका साथै खेलकुदका सामग्री पनि उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोभाइडर तुलसीराम रेग्मी, सुलभ मोबाइल सेल्स एण्ड रिपेयरिङ सेन्टर, वालिङ आठ मोड, सम्पर्क नम्बर 9846075871।
2: हामी कहाँ विभिन्न कम्पनी का मोबाइल, स्मार्ट वाच, सिम कार्ड, रिचार्ज कार्ड, इन्टरनेट को राउटर पाउनका साथै मोबाइल मरमत पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुनिल खनाल वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 10 परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गराउ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर सुबिन गुरुङ, सुशेली बेकरी एण्ड क्याफे, वालिङ 8 मेन बजार। सम्पर्क मोबाइल 9855556697।
0: हामी कहाँ बर्थडे केक, बर्थडे डेकोरेशन का सामानहरू, आकर्षक गिफ्ट आइटमहरू, बेकरी आइटम पाइनुका साथै केक होम डेलिभरीको व्यवस्था छ। साथै स्वादिलो खाजा नास्ताको समेत व्यवस्था रहेको छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर देवता भान्जा MS टायर हाउस वालिङ 8 जैसी पदेरा, सम्पर्क मोबाइल 98550642।
2: सिद्धार्थ राजमार्गको बुटवलदेखि पोखरासम्म पर्ने एक मात्रै पसल, स्कुटीदेखि जेसीबी सम्मका साना तथा ठूला सवारी साधनका टायरहरू सुपथ मूल्यमा उपलब्ध छ।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
0: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा सीयर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आशिष तिवारी शाखा प्रमुख एवं ग्लोबल आयामी ब्याङ्क लिमिटेड वालिङ 8 शाखा परिवार सम्पर्क फोन 0364147

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर चन्द्र बहादुर गुरुङ, गुर्खाली तरकारी फलफूल तथा किराना पसल वालिङ 8 मोडबाट माथि अर्गानिक फूड ल्यान्डको ठिक अगाडि। मोबाइल 98185148178।
2: हामी कहाँ स्थानीय स्तरमा उत्पादित ताजा ताजा तरकारी एवं फलफूलहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गर्नुका साथै किराना सम्बन्धी सम्पूर्ण सामग्रीहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ग्रुप राइटर शिव प्रसाद पराजुली एवं होटल भेनस परिवार, सम्पर्क मोबाइल 98 5 60 20 7 88। हामी कहाँ बस्न स्वादिष्ट भोजन तथा खाजा नास्ताको राम्रो प्रबन्ध

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जीवन सारू, गरौंकालिका फ्रेश हाउस, वालिङ 8 मोड, बीपी चोक जाने बाटोमा। सम्पर्क मोबाइल 98058909310।
0: हामी कहाँ कुखुरा, खसीको ताजा मासु, कुखुराको अण्डा पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था गरिएको छ। साथै अर्डर अनुसार चिकन, मटन, किमा पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीयर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मेघराज गैरी अध्यक्ष, लालमणि कोइराला प्रबन्धक एवं हाम्रो बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, वालिङ 10 स्पाइनिज स्कूल र सेवा कार्यालय वालिङ 8 मोड मुक्तिनाथ विकास ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98565956956।
2: सुरक्षित बचत तथा आकर्षक ब्याजदरको लागि हामीलाई सम्झ

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जीवन थापा, हाम्रो टेलरिङ सेन्टर वालिङ आर्ट मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 98461414310 र 98464290।
2: हामी कहाँ कोट प्यान्ट दौरा सुरुवाल सर्ट इष्ट कोट बनाउनका साथै रेडीमेड पनि पाइन्छ। साथै यहाँ वालिङ बहुमुखी क्याम्पस, नेपाल आदर्श क्याम्पस, प्रणामित भवानी मावि, राष्ट्रिय मावि, आन्धाली, सगरमाथा, बाल विद्या स्कूलका साथै बैंक तथा विभिन्न संघ संस्थाका ड्रेस लगायतका सम्पूर्ण क्याम्पस एवं स्कूलका ड्रेसहरू उपलब्ध गराइन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरि प्रसाद खनाल वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 4 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर मोहन खनाल होटल ग्रीनल्याण्ड एण्ड लज वालिङ 8 जयसिंह मदिरा मोबाइल 98560 54343।
2: हामी कहाँ बास बस्नको लागि अट्याच स्पेशल रूमहरू सामान्य खालका रूमहरूको व्यवस्था गरिएको छ भने अर्ग्यानिक स्वादमा खाना तथा खाजा र बैठक एवं सेमिनारको लागि विशेष हलको पनि व्यवस्था छ।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: उमेश दर्लामी अध्यक्ष, तेज बहादुर आले सचिव, हिमा थापा प्रबन्धक एवं कानुङ आदिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नौ तल्लो वालिङ।
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर लाल बहादुर विश्वकर्मा, खड्का सुन चाँदी पसल, वालिङाट VIP टोल, मोबाइल 9946713638।
2: हामी कहाँ डिजाइन अनुसारका सुन, हीरा तथा चाँदीका गरगहना तयार गर्नुका साथै पुरानासँग नयाँ स्टार्ट फेर गरिन्छ भने राशि अनुसारको पत्थर राखेर औठी पनि तयार गरिन्छ।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सुदीप रेग्मी, कार्यालय प्रमुख, कृषि विकास स्रोत केन्द्र एवं परिवार, वालिङ 1 एवा।

नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा कुँवर समाजमा आबद्ध सम्पूर्ण पदाधिकारी एवं कुँवर समाज परिवार लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। क्याप्टेन हेमबहादुर कुँवर अध्यक्ष, क्याप्टेन भविश्वर कुँवर वरिष्ठ सल्लाहकार एवं कुँवर समाज सेन्जा जिल्ला

0: रेडियो आदि खुला 105.4 बाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित। पुनर्लाभका कार्यक्रम पनि चल्दै
1: स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ।
0: यस वर्षको मनसून नेपालबाट बाहिरियो, बाढ़ीको जोखिम घट्यो, 13 देशका लागि प्रस्तावित राजदूतको सुनाई सकियो, साउदी अरबका लागि प्रस्तावित सुनारको नाम भने अस्वीकृत।
2: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा
0: संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह।
3: बुकिङ गर्ने क्रममा 130,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ।
0: र नेपाली T20I क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरेको आईसीसी T20I अलराउण्डर वरियता खस्कियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाली राजनीतिक दलका नेता तथा सांसदहरू बारम्बार विवादमा पर्नुको मुख्य कारण गैर जिम्मेवार अभिव्यक्ति, सत्ता केन्द्रित राजनीति, स्वार्थको द्वन्द्व र जनअपेक्षा अनुसार काम गर्न नसक्नु हो। जनताको सेवामा समर्पित हुनुपर्ने जनप्रतिनिधि व्यक्तिगत स्वार्थ, शक्ति प्रदर्शन र अनावश्यक विवादमा अल्झिँदा राजनीतिप्रतिको विश्वास कमजोर बन्छ। यसलाई सुधार्न नेताहरूले बोली र व्यवहारमा समयमता अपनाउनुपर्छ। पारदर्शिता, नैतिकता, जवाबदेहिता र जनता प्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ। आज 4 जनाको सुनवाई भएसँगै 13 जनाको संसदीय समितिमा सुनवाई सकिएको हो। साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनारको नाम भनी समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ। नैतिक आचरणका साथै जर्मनीबाट निष्कासन गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उहाँको नाम समिति बैठकले अस्वीकृत गरेको हो। अरू प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिले निर्णय गर्नेछ। संसदीय समितिको आज छलफलमा सांसदहरूले प्रस्तावित राजदूतहरूको आचरण शैली र योजनाका विषयमा प्रश्न सोधेका थिए।
2: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा त्यहाँ बस्दा घर किन्नुभयो, त्यसै गरी कम्पनी खोल्नुभयो, व्यवसाय गर्नुभयो, त्यो त स्वाभाविक कुरा हो। त्यहाँ पिआर लिइसकेपछि तर त्यो सबै छ, सबै छ। अनि भोलि फेरि त्यही देशको चाहिँ राजदूत भइराख्दा हाम्रो प्रतिनिधित्व, नेपालको प्रतिनिधित्व गर्न सक्नुहुन्छ?
6: अब यो आफ्नो चाहिँ कार्यजना भनेर राख्नुभयो मान्यज्यूले भने जस्तै, तपाईँ नेपालको राजदूत नियुक्ति भएपछि तपाईँको छोराछोरी श्रीमती जापानिज भएपछि, मतलब तपाईँको प्यार भए त उता पनि प्यार होला, भएपछि त्यसको चाहिँ तपाईँको भोलि जापानिज सरकारले एग्रिमेन्ट दिएन भनेपछि त्यो त दिँदैन। किनभने एउटा घटना यहाँ हाम्रो राम कार्कीलाई नियुक्ति गरेर राजदूत भारतको पठाइयो, उहाँको श्रीमती चाहिँ आसाममा कर्मचारी भएका कारणले उहाँको एग्रिमेन्ट आएन।
7: संविधानको प्रावधान अनुसार विदेशको पीआर लिएको 3 महिना कटिसकेपछि त्यो चाहिँ मान्य छ भन्ने खालको कुरा देखियो, सुनियो। अब यहाँको सन्दर्भमा उजुरी अनेक आए, ती उजुरीहरूमध्ये एउटा उजुरी चाहिँ पीआर नतागेको भन्ने नै छ। मलाई आश्वस्त बनाइदिनुहोस्, सपोज तपाईँ चाहिँ राजदूत नियुक्ति भएर जानुभयो, त्यसपछि तपाईँको टर्म सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
5: यही असोज दुई गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर जंग बहादुर राणा, जर्मनीका लागि सरो जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुनामणि खरेल, दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, श्रीलंकाका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रूपैयाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी,
1: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तह जसलाई संकटग्रस्त घोषणा गरिएको थियो त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फूड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
5: यसैबीच अविरल वर्षा, बाढ़ी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,000,00,000 रूपियाँ भन्दा बढ़ी बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिश गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क, पुल, खानेपानी, सिंचाई तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा ठूलो रकम छुट्याइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण, जल सतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,000,00,000 रूपियाँ माग गरिएको छ। दशैं तिहार मनाउन काठमाण्डु उपत्यका छोडेर घर फर्कने यात्रुको संख्या 1,87,000 नागेको छ। अध्ययन, रोजगारी तथा पेसा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेपछि उपत्यकाका मुख्य नाकामा यात्रुको चाप बढ़ेको हो। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढ़ीले काठमाण्डु छोडेका छन्। काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल,
3: बुकिङ गर्ने क्रममा 1,30,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई राम्रो गर्नको लागि, व्यवस्थित गर्नको लागि यान्त्रिक चेकिङ र म्यानुअल चेकिङमा मान्छेलाई गर्ने चेक जाँचमा मापसे र लापसे चेक गर्ने, यान्त्रिक चेकिङमा गाडीलाई चेक गर्ने क्रममा हामीले घटस्थापनादेखि हाम्रो थप चेक पोइन्टहरू इस्टाब्लिस गरिकन चेक गर्ने क्रममा लापसे 9 यान्त्रिक गाडीहरू, मतलब जुन गाडीहरू यान्त्रिक हिसाबमा ठिक छैन कि जस्तो शंका लागेका गाडीहरू चेक जाँच गर्ने क्रममा 60 र मादक पदार्थ सेवन गरेका 119 हामीले पहिचान गरेका छौं। 3 भ्याली बाहिर जाने यात्रुहरूको संख्या 1,87,774 रहेको छ।
5: खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रम आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल चालेको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बढ़ाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेश बीच आर्थिक सहकार्य बढ़ाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6.74 अर्ब रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5.34 अर्ब रूपियाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरूङले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटेकोशी मनाङ मुस्ताङ र बुढी गण्डकी क्षेत्रमा भोगेको बाढ़ीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोड़िएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। पार्टी पूर्वानुमान महाशाखाले आजदेखि मनसून बाहिरिएसँगै मनसूनी वर्षाका कारण सिर्जना हुने बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसून बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरे
8: 2083 अक्टोबर 28 गते अंग्रेजीमा भन्नुपर्दाखेरि 2026 अक्टोबर 14 तारिकका दिन चाहिँ नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ अथवा बाहिरिएको छ। त्यसपछि राति भूभागबाट चाहिँ 2083 असोज 17 गतेका दिन नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभाग धेरै स्थानबाट पाइरहेको थियो भने अहिले चाहिँ आजको बुधबार चाहिँ नेपालको सबै भूभागबाट पाइएको छ। सरदरमिति भनेको चाहिँ अक्टोबर 2 हो। अब यो पालि चाहिँ अक्टोबर 14 पाइदिएको छ। 17 भत्ता चाहिँ 2-3-12 दिन ढिलो गरेर पाइदिएको छ। अब मनसुन बहिर्गमन भए तापनि अहिले अब फेरि स्थानीय दायी साथसाथै चाहिँ अहिले पश्चिम दायीको पनि प्रभाव रहन सक्ने हुन्छ र यसले पानी पनि पार्न सक्ने सम्भावना रहन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाली टी20 आईसीसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसी टी20 आई अलराउण्डर वरियतामा एक स्थान खसिएको छ। आईसीसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र चौथोबाट पाँचौंमा झर्नु भएको हो। रेटिङ अंक 255 छ। नेपाली पुरूष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी20 आईसीसी खेलेको छैन।
0: बाढ़ी प्रभावित क्षेत्रको सड़क यात्रा गर्दा सावधानी अपनाउनु पर्ने।
9: नुवाकोटदेखि बेतरातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगु र सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। नेपालमा बादरका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
5: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
11: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
5: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
11: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
5: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
11: सुरक्षित रहौं, सजग बनौ, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौ। सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
13: बेत्रावतीमा बेलिब्रिज खुलेपछि रसुवा आउजाउ गर्न सजिलो भएको छ, तर त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा यात्रा गर्दा चाहिँ तपाईँले ख्याल गर्नै पर्ने कुरा के छन्?
9: यदि तपाईँ नुवाकोट बेत्राती हुँदै रसुवा जाँदै हुनुहुन्छ भने नुवाकोटदेखि बेत्रातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगु र सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर गेगरहरू, ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला। गर्नै परेको अवस्थामा पनि आफ्नो गन्तव्यको बारेमा राम्रोसँग बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दछु। त्यस्तै बेत्रातीको भर्खरै टाक्रो ब्रिज उद्घाटन भएको हुनाले रसुवाबाट नुवाकोटतर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नु होला।
13: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले, त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै। चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढ़ी नै हुन्छ, तर डाक्टरहरूले धेरै माछा मासु नखा

0: अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरुरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा साग सब्जी, सलादहरू, फलफूल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेकुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल्स जसले क्यान्सर गराउन सक्छ त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसुनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ। अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा कीटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला। जाँड रक्सीजन्य पदार्थहरू, पेय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने, त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ।
1: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्री दुवाडी। तपाईले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वारपार गर्न जिप लाइनको यात्रा गर्नुभएकी छैन। जिप लाइनबाट वारपार गर्दा ख्याल गर्ने पर्ने कुरा चाहिँ के छन्?
2: जिप लाइन चढ्नको लागि एकदम इमर्जेन्सी परेको मान्छेहरू मात्रै आइदिनु होला। गर्भवती महिला त्यसपछि गएर कुनै पनि अब ठुलो अपरेसन गर्नुभएको छ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सी हुन्छ। उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ, सबै गएको छ भने ठुलो अपरेसन गरेको मान्छे चाहिँ यो यात्रा गर्न चाहिँ सहज हुँदैन। इन्टरटेनमेन्ट लिने भनेरै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला। सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु। कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो, उहाँलाई पठाउने काम गरिरहेका छौँ, टिचर जानु पर्यो, अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ, अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ।
1: गर्भवती, सुत्केरी, अपरेशन गरेका बिरामीलाई जिप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
4: प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्।
3: समस्या समाधानका लागि विज्ञको अनुभव र सरकारको व्यवस्था कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बाल बालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
7: आफ्ना बाल बालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताऊ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ। सम्भावित जोखिम बारे सचेत रहौ। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
6: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
7: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
6: र नेपाल प्रहरी 100। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
3: सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक

0: सूचना नेटवर्क CIM
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्। बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश चालिसेसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
2: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
3: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो, अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
2: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला, हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन, मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
3: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा होइन, तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
2: पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्तर कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेनन्। मकै सम्बन्धी उत्पादनमा बढ़ी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोध्छन्।
1: भटेकोशी बारी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 का दरले नगद वितरण गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम भने अस्वीकृत गरेको छ। संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्रचार गरिएको छ। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ। र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20 आई अलराउण्डर वरियता खस्किएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार।

0: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आँधी खोला।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गढेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
3: ठाउँ रेडियो आदि खोला 105.4।
5: सुख दुखका तरेलीहरूसँग रम्दै
6: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आँधी खोला जस्तै सदा बगिरहने
5: तपाईँको मनको ढुकढुकी आँधी खोलाको स्पन्दन।
6: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आँधी खोला
5: 105.4 MHz।
7: विजया दशमी 2083 को यस पावन अवसरमा हाम्रा शेयर सदस्य विज्ञापनदाता श्रोतागण शुभेच्छुक एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आँधीखोला एफएम 105.4 MHz परिवार वालिङ 8 ग्याङलिङ स्याङ्जा।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्याम धीराज मल्ल संयोजक एवं VIP टोल, टोल विकास संस्था परिवार वालिङ आठ, आफ्नो टोल सफा राखौ, टोलवासीको परिचय दिउ, साथै पैदल यात्रा महानुभावले फुटपाथको प्रयोगमा ध्यान दिनु भए सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग गरौं।
2: अहिले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने
3: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
2: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन, बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
3: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
2: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त, दही पनि पाइने कुराउनी पनि पाइने, झन्झटै सखाप।
4: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नव दुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेरी उत्पादन कम्पनी सुजल डेरीबाट उत्पादित सम्पूर्ण डेरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
1: नवदुर्गा मिष्ठान्न भण्डार मोड, फोन 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।

0: विजयादशमी 2083 को पावन अवसरमा हाम्रा पालिकावासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सूर्य बहादुर कुँवर अध्यक्ष, भगवती शर्मा उपाध्यक्ष, परशुराम उपाध्याय प्रमुख प्रशासकीय अधिकृत एवं बिरुवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बिरुवा।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विष्णुजङ गुरुङ वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 12 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित वडा कार्यालयमा दर्ता

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बोधराज कुमार राजु ओडा अध्यक्ष एवं फालिङ नगरपालिका ओडा नम्बर 14 परिवार।
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटना घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसर में स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: बुटवल पावर कंपनी लिमिटेड परिवार संपर्क फोन नंबर 0363 4141 120।
2: विद्युतीय संरचनालाई सुरक्षित राखिएन भने जति उपयोगी छ त्यति नै घातक पनि छ। त्यसैले विद्युतीय सुरक्षामा ध्यान पुर्याउ, दुर्घटनाबाट बचौं बचाऊ। विद्युत सम्बन्धी कुनै समस्या आइपरेमा तत्काल कार्यालयमा जानकारी गराऊ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पीताम्बर श्रेष्ठ अध्यक्ष एवं छाया क्षेत्र मन्दिर व्यवस्थापन समिति परिवार भिरकोट चार सेन्जा।

0: नेपालीहरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर नमलाल डुमरे र राजेश गैरे चिया घर वालिङ 8 डुमरीकोट। सम्पर्क मोबाइल 9855516 र 9855761।
2: हामी कहाँ मटका चिया, चपाउने चिया, साधारण लगायतका चिया एवं कफीका भेराइटीहरू पाइनुका साथै स्वादिष्ट खाजा एवं नास्ताको समेत राम्रो व्यवस्था छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दण्डपानी पंगेनी ओडा अध्यक्ष एवं फालिङ नगरपालिका ओडा नम्बर 11 परिवार
0: विवाह जन्म मृत्यु साई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटना घटेको 35 दिन भित्रै सम्बन्धित उडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सूरज प्रताप खाँड, सचिव आनन्द कुमार खाँड, प्रबन्धक दया प्रसाद तिवारी एवं दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नौ सैंजा। सुरक्षित बचत तथा आकर्षक ब्याज दर का लागि हामीलाई सम्झनुहोस्। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दीप गुरुङ छिरिङ, ओडा अध्यक्ष, गल्याङ नगरपालिका, ओडा नम्बर 5 एवं ओडा परिवार।
1: विवाह, जन्म, मृत्यु, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर ईश्वरी जुम्रे र विशाल जुम्रे, जुम्रे मोबाइल पसल, वालिङ आठ बगाले टोल, मोबाइल 98 4 67 78 8 60 र 98 2 41 55 656।
2: हामी कहाँ विभिन्न ब्रान्डका मोबाइलहरू पाउनुका साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ। यस्तै मोबाइलहरूको डिस्प्ले, ग्लास चेन्ज गर्नुका साथै सुपथ मूल्यमा आइफोन मोबाइलको रिपेयरिङ पनि गरिन्छ। साथै दशैं तिहारको अवसरमा विशेष छुटको पनि व्यवस्था गरिएको छ।
1: त्यस्तै आइफोनको नयाँ नयाँ सिरिजहरू र सेकेन्ड ह्यान्ड आइफोन पनि खरिद बिक्री गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्ता प्रसाद गैरे, फर्निचर पोइन्ट, वालिङ आठ मेन रोड, मुक्तिनाथ विकास ब्याङ्कको आडैमा। मोबाइल 9956500560।
2: हामी कहाँ घर तथा अफिस डेकोरेशन का लागि आवश्यक पर्ने फर्निचर तथा फर्निसिङ का सामानहरू सुपथ मूल्यमा

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विद्या श्रेष्ठ अध्यक्ष लालबहादुर आले, प्रबन्धक एवं गाउँवेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय वालिङ 9 घुम्रे, सेवा कार्यालय वालिङ 8 मोड।
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा दिल्लीमा गृहमन्त्री सुदन गुरुङको भारतका गृहमन्त्री र विदेश मन्त्रीसँग भेट, के कुरा भए?
1: केन्द्रीय प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बोर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो।
0: नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
2: यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने भनिरहेको थियौँ, तर जुन यो लास्ट देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो रेनफल सबै नै अलिकति बढी देखायो।
0: र युक्रेनी ऊर्जा पूर्वाधारमा रूसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको कियेभको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। कियेभ र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसा यास्को भन्छिन्, हामीसँग पानी छैन, बिजुली छैन, कियेभमाथि प्रहार गरिएका दर्जनौ बलिस्टिक क्षेपास्त्रका कारण म रातभरि निदाउन सकिन। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमण बारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। कियेभले अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्ही के युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेपास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षाभन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास स्वास्थ्य सम्बन्धी समस्या देखा। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षा

0: निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौ।
2: विशेष गरी अब उहाँहरूको आफ्नो गृह प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटा के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरू चाहिँ एक अर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी कुरा गरि नै रहेका छौँ र त्यो गर्दाखेरि चाहिँ एक अर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बर्डर एरियामा चाहिँ कहिले काहीँ त्यही तत्त्वहरूले ओपन बर्डरको फाइदा लिएर चाहिँ बर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेका हुन्छन्। त्यस बारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। त्यसमा चाहिँ हामीले अब के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
3: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकारप्रतिको उनीहरूको बुझाइ, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
2: यस जयशंकरज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशंकरज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो र त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकरज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
3: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भए?
2: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौं। उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सक्नेछ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
1: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा 1/4 मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
4: पछिल्लो अपडेटहरू हेर्दाखेरि चाहिँ त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ। करिब 5000 मिटरकै आसपासमा भएको हिम क्षेत्र पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठुलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई रसुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानी को मात्रा चाहिँ तत्कालिक रूपमा संलग्न थियो भन्यौँ करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। र सुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेग्रान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
5: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
4: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
5: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
4: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए आम मानिसले नागरिकले

0: देखेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
1: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
0: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकी तर्फ चाहिँ अलिक दुई तीनवटा एपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी, यो करिब करिब एक एक घण्टाको अन्तरालमा तीनवटा बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
1: बाढीको भावको तीव्रता चाहिँ भोटेकोशी भन्दा कति कम थियो?
0: औषध गति चाहिँ निकाले हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औषध तारुघाटसम्मको गति देखिन्छ। अब यता भोटेकोशी तर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
2: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरद मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसूनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसून कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
3: समग्रमा नर्मल जस्तै देखिया छ देशभरिको, अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी देखिया।
2: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
3: पश्चिमका पहाड़ी भूभागहरू, कोशी प्रदेशका पहाड़ी भूभाग, बागमती प्रदेशका पहाड़ी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने, कोशी प्रदेशको पहाड़ी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
2: यो वर्ष ढिलो गरी भित्रिएको मनसून अब बाहिरिँदा पनि लगभग 12 दिन ढिलो बाहिरियो सर्द र मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
3: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सर्दर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो मनसुनको रेनफलको जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दशैं अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल चाहिँ अलि लामोसम्म नै बसेकै देखिया छ।
2: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दशैंमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
3: तत्काल चाहिँ केही प्रणाली बन्ने त्यस्तो चाहिँ देखिया छैन, र अलि सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो। कुनै अब बंगालको खाड़ी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समस्या बस्दैन होइन।
2: उनी छिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
4: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना किएव र खार्किभ क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टार लिंकको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोन्सन भन्छन् रूसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सैटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपेली संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
2: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै सकिन्छ।
5: अहिले हाम्रो गर्नेमा 9 बजे छ।
6: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दर हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनिश अहिले हाम्रो गर्नेमा 10 बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खोला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज बिहिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: बिहान 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस, 7 देखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 देखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: मध्याह बाह्र पन्ध्रसम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
2: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 4 देखि 5 बजेसम्म लोक गीतहरू, 5:00 देखि 6 बजेसम्म गीत संगीतहरू,
1: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:45 सम्म आधी खोला खबर,
1: 7:30 देखि 8 बजेसम्म साझा खबर,
3: राति 8 देखि 8:45 सम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 8:45 देखि 9 बजेसम्म बीबीसी नेपाली सेवा,
3: 9:00 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुल्दुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।

0: आज विक्रम सम्बत 2083 साल असोज 29 गते बिहीबार आश्विन शुक्ल पंचमी स्कंद माता को पूजा आराधना गरिदै 15 अक्टूबर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ। गुड लाइफ डाइजेस्टिभ बिजनेस।
2: साढ़े 400 परिवार को 10 होल्डिंग सेन्टरमै जनगुनासो सम्बोधन गर्न राष्ट्रपालाई चुनौती। राजदूतमा खरेल र सुनार अस्वीकृत। दशैंमा ओइरिएको रेमिटेन्स विलासितामै स्वाहा। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको साइबर ठगी रोक्न बैंकमा 24 घण्टा सम्पर्क व्यक्ति शीर्षकको शुभ समाचार।
0: दशैं तिहार र छठ पर्वका लामो सार्वजनिक विदा हुन सक्ने साइबर ठगी तथा विद्युतीय वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले 24 घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको छ। विदाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन ठगीमा प्रयोग भएका खाता पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागि हो। राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था भुक्तानी प्रणाली संचालक र भुक्तानी दायकलाई सम्पर्क व्यक्तिको नाम पद मोबाइल नम्बर तथा 24 घण्टा निगरानी हुने ईमेल ठेगाना उपलब्ध गराउन भनेको छ। सम्बन्धित संस्थाले ती विवरण नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाउनु पर्नेछ। चाडपर्वका बेला बैंकका नियमित सेवा सीमित हुने भए पनि विद्युतीय कारोबार निरन्तर हुने भएकाले ठगीको सूचना प्राप्त भएपछि तत्काल समन्वय गर्न सकिने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो।
3: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: हेल्दी

0: हेल्थ सँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन

उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निःशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

भन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोड मा 4 केजी र सेमी अटोमेटिक मा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा छोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 450 परिवारको 10 होल्डिङ सेन्टरमै शीर्षकमा खबर छ। सुकुम्बासी र बाढ़ी पीड़ित गरी करिब 450 परिवारले यसपटकको 10 होल्डिङ सेन्टरमै मनाउने भएका छन्। होल्डिङ सेन्टरमा 10 मनाउने भोटेको बाढ़ी पीड़ित परिवार 350 छन्। त्यस्तै गत वैशाखदेखि 109 सुकुम्बासी परिवारहरू होल्डिङ सेन्टरमा छन्। उनीहरूको होल्डिङ सेन्टरको बसाई कहिलेसम्म लम्बिन्छ भन्ने टुंगो छैन। सरकारले भोटेको बाढ़ी पीड़ितका लागि भने तत्काल अस्थायी आवास बनाउने घोषणा गरेको छ। यसका लागि जग्गा पहिचान समेत भइसकेको छ। पूर्वाधार विकास मन्त्रालय माथतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार अझै पनि 109 सुकुम्बासी परिवार विभिन्न तीनवटा होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनीहरू भक्तपुरको बोडे स्थित कृषि तालिम केन्द्र, करिपाटी स्थित विद्युत तालिम केन्द्र तथा काठमाण्डुको इचंगु नारायण स्थित अपार्टमेन्टमा बस्दै आएका छन्। उनीहरूका लागि आवासको व्यवस्था सरकारले गर्दै आएको छ। होल्डिङ सेन्टरमा नबसेका सुकुम्बासी परिवारलाई महिनाको 15,000 रूपियाँका दरले सरकारले भाड़ा खर्च दिने गरेको समेत महर्जनले बताएका छन्। सरकारले गत वैशाखमा काठमाण्डु उपत्यका विभिन्न स्थानमा बस्दै आएका सुकुम्बासीलाई हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले 19 सुकुम्बासी बस्ती डोजर लगाएर भत्काएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका 388 परिवारलाई शुरूमा नगरकोट, बनेपा, किर्तिपुर, बोडे, खरीपाटी, बालाजुका विभिन्न होटल र इचंगु नारायणमा राखिएको थियो। विस्तारै सरकारले होल्डिङ सेन्टर खाली गराउन थाल्यो। केही होल्डिङ सेन्टर खाली पनि गराइए। हाल 3 होल्डिङ सेन्टरमा सुकुम्बासी रहेका छन्। सुकुम्बासी बस्ती हटाउने क्रममा वैशाखमा 2,787 घर टहरा भत्काइएका थिए। होल्डिङ सेन्टरमा 10 मनाउने भोटेको बाढ़ी पीड़ित परिवार समेत 350 छन्। त्यस्तै गत वैशाखदेखि 209 सुकुम्बासी परिवार होल्डिङ सेन्टरमा छन्।
3: दागीहरूको राजदूत आकांक्षामा ब्रेक शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रियामा सहभागी भएका 13 मध्ये 2 नाम अस्वीकृत भएको छ। जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम होल्ड गरिएको छ। नेपालको संसदीय इतिहासमा सुनवाईबाट पहिलो पटक राजदूतको नाम अस्वीकृत भएको हो। महिला हिंसाको विषयमा गम्भीर आरोप लागेका साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुनामणी खरेलको नाम अस्वीकृत भएको छ। अस्वीकृत भएका सुनारमाथि महिला हिंसा, आर्थिक लेनदेन लगायतका गम्भीर आरोप लागेका थिए भने खरेलमाथि आर्थिक हिनामिनाको आरोप छ। होलमा राखिएका थापामाथि पीआरको विषयमा प्रश्न उठेको छ। थापाको परिवार अहिले पनि जापानमा रहेको र उनीहरूसँग पीआर भएकाले स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै होल्ड गरिएको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले सरकारी कोषबाट पैसा लिए नलिएको र पीआर त्यागेको विषयमा परराष्ट्र मन्त्रालयको पत्र कुर्न प्रस्ताव गरेपछि सहमति जनाइएको थियो। बाँकी 10 नाम भने संसदीय सुनवाई समितिले अनुमोदन गरेको छ। संसदीय सुनवाई सकिएसँगै डाक्टर निश्चलनाथ पाण्डे भारत, कल्याण राज शर्मा चीन, चिरंजंग थापा अमेरिका, गौरव शमशेर जबरा बेलायत र सरू जोशी जर्मनीको नाम अनुमोदन भएको छ। त्यस्तै सुरेश कुमार कर्ण इजरायल, पद्माक्षी राणा ओमान, संगम श्रेष्ठ दक्षिण कोरिया, प्राप्ति शेरचन स्पेन र डाक्टर मञ्चला झा श्रीलंकाको नाम अनुमोदन गरिएको छ। असोज 2 बसेको मन्त्री परिषद बैठकले 13 राजदूतको नाम संसदीय सुनवाईका लागि सिफारिश गरेको थियो।
2: प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर 2 साता ठूलो परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा
4: खबर छ प्रधानमन्त्री बालिन्द्र शाहको आगामी मंगसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गत 13 चैतमा सरकारको नेतृत्व सम्हारे यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर 7-9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 दिनको हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन्। बीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ। प्रधानमन्त्री शाह असोज दोस्रो साता संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन न्यूयोर्क गएका थिए। गत 13 चैतमा पदभार सम्हाले यता उनको यो पहिलो विदेश भ्रमण थियो। परराष्ट्र मन्त्री शिशिर खनाल पनि महासभामा सहभागी भएका थिए। महासभामा सहभागी भएर फर्किएपछि खनालले उपयुक्त समयमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताएका थिए। दुवै पक्षले शाहको भ्रमणलाई फलदायी र परिणाममुखी बनाउन आएको समेत उनको भनाई थियो।
3: जनगुनासो सम्बोधन गर्न रासोपालाई चुनौती शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले ठूलो तामझाम सामाजिक सञ्जालमा व्यापक प्रचार र आकर्षक नाराका साथ देशव्यापी रूपमा सञ्चालन गरेको हामी आउँदैछौ अभियान मंगलबार सकिएको छ। असोज 20 गते धादिङ बेसीबाट शुरू भई 27 गते सम्पन्न भएको अभियानमा रासोपाले आफ्ना सांसद र केन्द्रीय सदस्यलाई विभिन्न जिल्ला र स्थानीय तहमा खटाएको थियो। अभियानका क्रममा सहभागी सांसद तथा नेताका अनुसार नागरिकले उठाएका जनगुनासा दैनिक जीवनका सवाल

0: सदस्यलाई विभिन्न जिल्ला र स्थानीय तहमा खटाएको थियो। अभियानका क्रममा सहभागी सांसद तथा नेताका अनुसार नागरिकले उठाएका जनगुनासा, दैनिक जीवनका सवाल र राजनीतिक समस्याकै पार्टीको संरचनामा महिला सहभागिताको प्रश्न पनि। चाडपर्वका मुखमा बजारमा अत्याधिक मूल्य वृद्धि भए पनि सरकारले प्रभावकारी नियन्त्रण गर्न उनीहरूले वडा स्तरसम्म पुगेर नागरिक, कार्यकर्ता र सरकारवालासँग प्रत्यक्ष सम्वाद गरेका थिए। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित यो कार्यक्रमले पार्टीको संगठन, जनसम्पर्क र चुनावी रणनीतिमा महत्वपूर्ण तर मिश्रित प्रभाव पारेको देखिन्छ। जनगुनासो सम्बोधन गर्न रासोपालाई चुनौती शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: दशैंमा ओइरिन्छ रेमिट्यान्स, विलासितामै खर्च धेरै शीर्षकमा खबर छ। नेपालीको प्रमुख चाड दशैंले बजारमा चहल पहल बढ़ाउँछ। खाद्यान्न, लत्ता कपड़ा, मासु, विद्युतीय उपकरणदेखि यातायात र मनोरञ्जनसम्मका क्षेत्रमा कारोबार विस्तार हुन्छ। चाडपर्वमा परिवारको खर्च धान्न विदेशमा रहेका नेपालीले घर पठाउने रकम समेत बढ़छ। त्यसैले दशैंलाई धार्मिक तथा सांस्कृतिक पर्वसँगै अर्थतन्त्र चलायमान बनाउने अवसरका रूपमा समेत हेरिन्छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कले पनि दशैं पर्ने महिनामा रेमिट्यान्स आप्रवाह पछिल्ला वर्षमा उल्लेख बढ़ेको देखाउँछ। 2078 सालको असोजमा 83.95 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको थियो। त्यस्तै रेमिट्यान्सले उपभोग, विदेशी मुद्रा संचित र परिवारको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याएको छ। तर यसको दीर्घकालीन आर्थिक प्रभाव बढ़ाउन उत्पादनमूलक लगानीको वातावरण आवश्यक छ। विदेशबाट रकम प्राप्त गर्ने परिवारलाई उद्यम संचालन सम्बन्धी सेप, सहज कर्जा, बजार पहुँच र व्यावसायिक परामर्श उपलब्ध गराउन सके रेमिट्यान्सको केही हिस्सा स्वदेशमै आय आर्जन सृजना गर्ने क्षेत्रमा परिचालित हुन सक्छ। दशैंमा रेमिट्यान्सको प्रभाव बढ़ेसँगै बजारमा किनमेल र आर्थिक गतिविधि समेत विस्तार हुन्छ। तर विदेशमा श्रम गरेर कमाएको रकमको ठूलो हिस्सा उपभोगमै खर्च हुँदा उत्पादन, रोजगारी र पूँजी निर्माणमा योगदान भने सीमित रहेको छ। 2078 असोजमा 83.95 अर्ब रेमिट्यान्स भित्रिएको थियो। त्यस्तै 79 असोजमा 94.1 अर्ब 2080 कार्तिकमा 1 खर्ब 12 अर्ब 62 करोड़ भित्रिएको थियो भने 2082 असोजमा 2 खर्ब